विश्वमा केवल एउटै जाति छ, त्यो हो मानवताको जाति। विश्वमा केवल एउटै भाषा छ, त्यो हो हृदयको भाषा। विश्वमा केवल एउटै धर्म छ, त्यो हो प्रेमको धर्म। नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना लिएर उपस्थित भइसकेका छौँ। यस बिहानीमा आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनाको प्रतीक्षा साँचेर बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छौँ।

0: नाम तेरा। आदरणीय श्रोता, आजको यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा हामीले भारतीय संस्कृति र आध्यात्म विषयमा एक आध्यात्मिक चिन्तन लिएर उपस्थित भएका छौँ। जुन आध्यात्मिक चिन्तनलाई हामी माझमा प्रस्तुत गर्न हेतु आज हाम्रो आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ दार्जिलिङ निवासी वन्दना चामलिङज्यू। त श्रोता, अबको प्रस्तुति स्वीकार्नुहोस्।
1: भारतीय संस्कृति र आध्यात्म।

अमेरिकी साहित्यको पिता भनेर चिनिने प्रसिद्ध अमेरिकी हास्य व्यङ्ग्यकार एवं लेखक मार्क ट्वाइन भारतवर्षबारे यसरी लेख्नुहुन्छ, भारतवर्ष भनेको धर्महरूको भूमि हो, मानव जातिको कुकुरो, मानव वाणीको उद्गम स्थल, पुरा कथाकी बुढियामा र परम्पराकी बुढी हजुरमा, मानव इतिहासमा उपलब्ध सर्वाधिक मूल्यवान साथै सर्वाधिक ज्ञानवर्धक सामग्री भारतवर्षमा नै सुरक्षित छन्। भारतवर्षको महानता र गरिमा यसको संस्कृति र आध्यात्ममा छ। मौलिक रूपमा भारतीय संस्कृतिको उद्गम स्थल त्यो हृदय हो जहाँबाट ईश्वरप्रतिको भक्ति र उहाँको सृष्टिप्रतिको प्रेम निरन्तर प्रवाहित हुन्छ। भारत शब्द कुनै विशेष व्यक्ति या भौगोलिक स्थान या देशसित सम्बन्धित छैन, यसले त सम्पूर्ण मानव जाति सम्पूर्ण विश्व ब्रह्माण्डलाई प्रतिनिधित्व गर्दछ। भ को अर्थ भगवान अनि रथ को अर्थ प्रेम, त्यसैले भारत को अर्थ जसले भगवानलाई प्रेम गर्छ, जो दिव्य प्रकाशले प्रज्वलित छन् उनी नै हुन् भारत। संस्कृति को अर्थ हो संस्कार गर्नु, परिष्कार गर्नु, परिशुद्ध गर्नु हो। जसरी काँचो या अशुद्ध सुनलाई सोझै प्रयोग गर्न सकिँदैन, तर जब यसलाई आगोमा जलाएर परिशुद्ध पार्छौँ तब यसबाट विभिन्न प्रकारका गहनाहरू बनाउन सक्छ। यसरी सुनलाई शुद्ध पारेर प्रयोगमा ल्याउन योग्य बनाउनुलाई संस्कार भनिन्छ। त्यसरी नै धानलाई पनि विभिन्न प्रक्रियाद्वारा चामल बनाइन्छ र त्यसलाई पकाएर भातको रूपमा परिणत गरिन्छ। यो जति परिष्कार हुन्छ त्यति नै यसको मूल्य बढेर जान्छ। त्यसरी नै मानिस पनि जन्मन्दा जस्तो छ त्यही स्थितिमा रहनु हुँदैन, उसको संस्कार गरिनुपर्छ। ऊ भित्रको दिव्य गुणहरूलाई उजागर गर्नुपर्दछ तब उसको मूल्य बढेर जान्छ, यो उसको संस्कार हो। भारतीय संस्कृतिले साधारण मानवलाई परिशुद्ध पारेर निखारेर माधव या ईश्वरको बोध गराउँछ, ईश्वर नै बनाइदिन्छ। यही प्रक्रिया नै आध्यात्मिकता हो। जसरी जमिनलाई जोतेर मलिलो बनाएर खेती गरिन्छ, त्यसरी नै हृदयको भूमिलाई जोतेर मलजल हालेर असल गुणहरूको खेती गर्नु नै भारतीय संस्कृति हो। आध्यात्मिकताको अर्थ ईश्वरको पूजा, ध्यान, अर्चना गर्नु, तीर्थ स्थानहरूको यात्रा गर्नु, पवित्र नदीहरूमा स्नान गर्नु होइन। यो आध्यात्मिकताको साँचो अर्थ सठिक अर्थ होइन। आध्यात्मिकताको अर्थ हो मानिसभित्रको पाशवी गुणहरूको नाश गर्नु, सद्गुणहरूको विकास गर्नु अनि स्वयंभित्र दिव्यताको अनुभूति गर्नु हो। संस्कृति र आध्यात्मिकतालाई अलग अलग गर्न सक्दैनौ। आध्यात्मिकताबाट नै आचरणको परिष्कार हुन्छ अनि आचरणको परिष्कार नै संस्कार या संस्कृति हो। भारतीय संस्कृति र आध्यात्मिकताको मूल आधार वेद हो। वेदको अर्थ हो ज्ञान। यो परम ज्ञान ऋषि, योगी, सन्तहरूले ध्यान, प्रार्थना, साधनाद्वारा प्राप्त गरेका थिए। यो ज्ञान सम्पूर्ण मानव जातिको कल्याणको निम्ति उपलब्ध गरिएको हो। जीवन के हो? जीवनको उद्देश्य के हो? जीवन कसरी जिउन पर्छ? जीवनलाई कसरी अर्थपूर्ण बनाउनु? यी सम्पूर्ण महत्त्वपूर्ण प्रश्नहरूको उत्तर हामी वेदबाट प्राप्त गर्न सक्छौँ। यस ज्ञानको खजाना अनन्त छ, जसलाई अनादि र अपरिचय पनि भनिन्छ, जसको अर्थ हुन्छ जुन मानवद्वारा सृजित होइन तर यसको उत्पत्ति दिव्य छ। जम्मा चार वेदहरू छन्। यी वेदहरूको निचोडलाई उपनिषद भनिन्छ, यसलाई वेदान्त पनि भनिन्छ। त्यसरी नै दर्शनहरू, पुराणहरू, स्मृतिहरू, रामायण, महाभारत साथै अन्य ग्रन्थहरूमा यही

ज्ञान को विस्तार सरल ढंग में गरिएको छ। यी सबैको अध्ययन मनन र निधि ध्यासन द्वारा जीवनलाई अर्थपूर्ण पार्न सकिन्छ। भारतीय संस्कृति को सार के हो? सर्वप्रथम विविधतामा एकता, यूनिटी इन डाइवर्सिटी। भारतीय आध्यात्मिकताले यो कुरा सिकाउँछ कि सम्पूर्ण प्राणीहरूमा एउटै आत्मा विद्यमान छ, यही आत्मा नै दिव्यताको झिल्क।

यसै कारण संसारमा विविधता भिन्नता देखिए तापनि वास्तवमा हामी सबै एक हौं। सम्पूर्ण विश्व ब्रह्माण्ड एउटै ईश्वरको विस्तार हो। यो भेद अभेदको दर्शन गर्नु नै साँचो आध्यात्मिकता हो। यसलाई ईश्वरको पितृत्व र मानवताको भातृत्व भनिन्छ। यसलाई फादरहुड अफ गॉड एन्ड ब्रदरहुड अफ म्यानकाइन्ड भनिन्छ। जब यस भावको अनुभूति हुन्छ, बोध हुन्छ, तब के संसारमा दुःख वैमनस्य युद्ध अशान्ति हुन सक्छ र त्यसैले वेदमा प्रार्थना गरिएको छ, सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामय, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भाग् भवेत्। सबै सुखी रहोस्, सबै निरोगी रहोस्, सबैको कल्याण होस्, कसैले पनि दुःखको अनुभव गर्न नपरोस्। अयम् निजः परो वेति गणना लघु चेतसाम् उदार चरितानाम् त वसुदैव कुटुम्बकम्। यो मेरो हो, त्यो अर्को हो, पराया हो, यसो भन्ने संकुचित सोच साना या संकीर्ण हृदय भएका मानिसहरूको हुन्छ। विशाल हृदय भएकाहरूका लागि भने यो सम्पूर्ण संसार नै एउटा परिवार हो। यसरी वेद उपनिषद्हरूले भारतीय संस्कृति र आध्यात्मिकताको महान गाथा गाएका छन्। दोस्रो, जीवनको पवित्रता। भारतीय संस्कृतिले सबैलाई समान रूपले व्यवहार गर्छन्, किनकि सबैमा एउटै दिव्यता हुन्छ। उदाहरणको निम्ति, जब हामी एक अर्कालाई भेट्छौँ, परिचय साट्छौँ, तब दुई हात जोडेर नमस्कार गर्छौँ। यो नमस्कार केवल बाहिरी औपचारिकता या अभिव्यक्ति होइन, तर हामी प्रत्येक भित्र दिव्यता उपस्थित छ भन्ने कुराको स्वीकृतिको प्रतीक हो। हामी सबै एक हौं भन्ने तथ्यलाई नमस्कारले दर्शाउँदछ। हामी मन्दिरमा जान्छौँ, ईश्वरको प्रतिमा या स्वरूपको अघि आँखा बन्द गर्छौँ अनि हात जोडेर नमस्कार गर्छौँ। आँखा बन्द हुन साथ साकार स्वरूप निराकार हुन्छ। जुन दिव्यताको अघि नमन गर्छौँ, शीश झुकाउँछौँ, त्यही दिव्यताको स्वयंभित्र दर्शन र अनुभूति।

भक्ति गर्छौं। यसरी म भित्र म बाहिर चारैतिर कण कणमा उनै ईश्वर विद्यमान छन् भन्ने बोध भारतीय संस्कृति र आध्यात्मिकताले गराउँदछ। भगवान कृष्णले अर्जुनलाई गीतामा यही कुरा सम्झाउनु भयो, ईश्वर सर्वभूतानाम हृदयेषु अर्जुन तिष्ठति भ्रामायन सर्वभूतानि यन्त्रारूढानि मायाया। जीवनमा जब पवित्रता आउँछ, मन वचन कर्म जब शुद्ध हुन्छ, तब हामी ईश्वरको अनुभूति कण कणमा गर्न सक्छौँ।

0: अहिले श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम अर्चना। आजको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा हामीले प्रस्तुत गरिरहेका छौँ भारतीय संस्कृति र आध्यात्म विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ वन्दना चामलिङ ज्यूले। आउनुहोस् श्रोता, उक्त प्रस्तुतिको बाँकी अंश फेरि सुनौं।
1: प्रभु येशूले पनि यही सत्यताको उद्घोषणा गर्दै भन्नुभयो, धन्य हुन् पवित्र र शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। तेस्रो, त्याग अनि निस्वार्थ सेवा। भारतीय संस्कृतिले बाहिरी या सांसारिक समृद्धि, धन या सुख प्राप्तिलाई अस्वीकार गर्दैन, तर बाहिरी धन जो आज छ भोलि छैन, त्यो भन्दा श्रेष्ठ खोज त्यो परम धन आन्तरिक धनको गर्न सिकाउँछ जो सधैँ रहिरहन्छ, कहिले घट्दैन, जति बाँडे पनि त्यति बढ्छ। सन्त मीराले त्यसैले यो भजन श्री गिरिधर गोपाललाई समर्पण गर्दै गाइन्, पायो जी मैने राम रतन धन पायो, वस्तु अमोलक दी मेरे सतगुरु कर कृपा अपनायो। यो आन्तरिक धनको अर्थ हो असल चरित्रको विकास, सद्गुणहरूको विकास, जीवनमा सत्य र धर्मको उदय, परम प्रेम या भक्तिको प्रादुर्भाव, यसैले जीवनमा साँचो सुख र शान्ति प्रदान गर्छ। जो व्यक्ति सुखी हुन्छ, शान्त हुन्छ, प्रेमपूर्ण हुन्छ, उसैले नै सुख, शान्ति, प्रेम फैलाउन सक्छ। यसैलाई आध्यात्मिक अर्थमा त्याग र निस्वार्थ सेवा भनिन्छ। यस्तै सेवा र त्यागले मात्र जीवनलाई सर्वोच्च उचाइमा लैजान सक्छ। यसको अभ्यास नै आध्यात्मिक साधना हो। भारतीय संस्कृतिको अद्वितीय मूल्य सनातन धर्म हो। यसको उत्पत्ति नै दिव्य छ। धर्म, अर्थ, काम, मोक्ष, यी चार पुरुषार्थहरू जीवनमा प्राप्त गर्नुपर्दछ। मातृदेव भव, पितृदेव भव, आचार्य देव भव, अतिथि देव भव, यही भारतीय संस्कृति हो। यही कुरालाई भगवान रामले जीवनमा चरितार्थ गरे। पिताको आज्ञा पालन गरे, जीवनका प्रत्येक दुःख कष्टलाई धैर्यको साथ सामना गरे। उनलाई मर्यादा पुरुषोत्तम भनिन्छ। उनी आदर्श हुन् सम्पूर्ण मानव जातिको निम्ति। जीवन कसरी जिउनुपर्छ त्यो श्री रामले सिकाउनु भयो। जीवनमा दुःख आउँछ, सुख आउँछ, हार अनि जित हुन्छ, नाफा नोक्सान हुन्छ। यस्ता प्रत्येक परिस्थितिमा

कसरी संयम भएर जिउनु, सत्य र धर्मको साथ नछोड्नु यो सिकाउनु भयो। यसरी रामायणले वेद उपनिषद्को सारलाई श्रीरामको जीवनबाट अभिव्यक्त गरिदिएको छ। त्यो हो सत्यमेव जयते, सत्यको सधैँ जित हुन्छ। त्यसैले सत्यम वद धर्मम चर, धर्म रक्षति रक्षत। सत्य बोल, धर्मको पालन गर, जसले धर्मको रक्षा गर्छ धर्मले उसैको रक्षा गर्छ। रावण जस्तो पराक्रमी परम शक्तिशाली अहमीलाई श्रीरामले आफ्नो सच्चरित्र सद्गुण सत्य र धर्मको बलले पराजित गर्नुभयो। यसैको अनुसरण गर्नु नै भारतीय संस्कृति हो।

महाभारतमा पनि पाण्डवहरूले कौरवहरूको छल, दुर्व्यवहार र अधर्मको सामना सत्य र धर्म पालन गरेर गरे। भगवान श्री कृष्णको निर्देशनमा जीवन बिताए, एक अर्कालाई साथ दिए। उनीहरूको एकता, सद्गुण, सत्य र धर्म पालनको कारण नै उनीहरू विजयी भए। भगवान श्री कृष्णले भारतको युद्ध स्थलमा अर्जुनलाई जुन परम ज्ञान प्रदान गर्नुभयो, धर्म, कर्म, भक्ति योग सिकाउनु भयो। जीवनको दुविधामा जब हामी भ्रमित हुन्छौँ, सही र गलत छुट्याउन सक्दैनौँ, तब कसरी सही निर्णय लिनु, कसरी सहायता लिनु, यी सबै कुरा भगवद् गीतामा सविस्तार बताउनु भयो, जो सम्पूर्ण मानव जातिको निम्ति अमूल्य उपहार हो। सम्पूर्ण वेद र उपनिषद्को सार यही भगवद् गीतामा पाइन्छ। यसरी भारतीय संस्कृति र आध्यात्मिकता जो अथाह छ, यसले सम्पूर्ण मानव जातिको कल्याणको निम्ति मार्ग निर्देशन गर्दछ। यसलाई जान्नु र यसलाई जीवनमा पालन गरेर केवल स्वयंको मात्र उद्धार होइन, तर परिवारको, समाजको, देशको, साथै सम्पूर्ण विश्वको कल्याण गर्नु नै भारतीय संस्कृतिको उद्देश्य हो। भारतीय संस्कृति र अध्यात्मको केन्द्रबिन्दु ईश्वरको अस्तित्वलाई स्वीकार्नु हो, जो सर्वव्यापी छन्। यसैले यो सर्वोत्कृष्ट संस्कृति हो। यसले जीवनलाई सत्यम, शिवम र सुन्दरम बनाइदिन्छ। धन्यवाद।

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम अर्चना। आजको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो भारतीय संस्कृति र अध्यात्म विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो दार्जिलिङ निवासी वन्दना चामलिङ ज्यूले। साथमा सुन्नुभयो विभिन्न नेपाली अनि हिन्दी भजनहरू पनि। हवस् त श्रोता, आजको लागि भने यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनाको निर्धारित समय अवधि समाप्त हुन लागेकोले आगामी अङ्कमा फेरि पनि यस्तै कार्यक्रमहरूको साथ आउने नै छौँ। त्यतिन्जेललाई प्रस्तोता मनन तामाङ लगायत म कार्यक्रम सञ्चालिका मन्जुलाई पनि आज्ञा दिनुहोस्। हजुरहरूको आजको दिन मङ्गलमय तथा सुखद रहोस् भन्दै आजलाई बिदा चाहन्छौँ। हवस् त, नमस्कार।

शब्द अनि संगीत रहेको थियो दिव्या खालिङको। श्रोता, आज हामी तपाईँहरूलाई अलैँचीको विस्तार कसरी गर्नुपर्ने त्यसबारे जानकारी दिइरहेका छौँ, खेतीपातीबारे सल्लाह अन्तर्गत। अलैँचीको विस्तार दुई प्रकारले गरिन्छ, बिउबाट बियाँडमा बिरुवा उमारेर त्यसलाई सार्न, अनि अर्को छ माउबोटबाट दुईवटा छिपिएको टुसा र एक दुईवटा कलिला टुसाहरू जरासहित छुट्याएर रोप्न। यस्ता बिरुवाहरू रोगमुक्त, स्वस्थ र बेसी फल्ने माउबोटबाट मात्र निकाल्न पर्छ। यस प्रकारले सारिएका बोटबाट 3 वर्षभित्रमा नै फसल पाइन्छ। बिउबाट उमारेका बिरुवा रोपे 4-5 वर्षभित्र मात्र फसल पाइन्छ। माउबोटबाट बिरुवा निकालिरहे माउबोटको शक्ति घट्छ। हालमा अलैँची परिषद, कार्डमम बोर्ड र कृषि विभागको तत्वावधानमा बिउबाट बियाँडमा बिरुवा उमारेर बारीमा सार्ने अथवा रोप्ने प्रथा प्रचलित गरिएको छ। यस विधिबाट अलैँचीको विस्तार गरे भाइरस रोगको विस्तार अथवा फैलावट रोक्न पनि सकिन्छ, साथै उचित जातको बेसी उत्पादन दिने अलैँची बारी तयार गर्न सकिन्छ। बिरुवा रोप्दा जमिनको उर्वरा शक्ति र बारीको अवस्था हेरेर खाडल जति सक्दो सिधा लाइनमा खन्न पर्छ। एउटा खाडलदेखि अर्को खाडलको दूरत्व 150 सेन्टिमिटर र गहिराई 30 सेन्टिमिटर हुनपर्छ। खाडल 30 सेन्टिमिटर गहिरो, 30 सेन्टिमिटर लामो भएको हुनपर्छ। खाडल खन्ने काम अप्रेल मई महिनामा नै गर्न सके असल हुन्छ। यसरी खनेको खाडलमा रोप्ने समयमा माटोसँग 5 केजी राम्रो पाकेको गाईको मल अथवा कुहेका पात पतिङ्गर मिसाएर खडाल भर्ने काम गर्नपर्छ। बिरुवा रोप्ने समय जुन जुलाई महिनामा उत्तम हुन्छ, तर सेप्टेम्बर महिनामा पनि रोप्न सकिन्छ। मध्य वर्षामा भने बिरुवा रोप्न हुँदैन। यसरी बिरुवा रोपिसकेपछि पात पत्करले बिरुवाको वरिपरिको माटोलाई छोपिदिनुपर्छ। खडालको माटो राम्ररी थिच

पुछताछ गर्नपर्छ जसमा खडालमा पानी नजमियोस्। यस अञ्चलमा अलैँचीको बारीमा मल लगाउने चलन छैन, तर वर्षैपछि फसल उठाउनाले माटोको उर्वरा शक्ति घट्न जान्छ। यसैले गर्दा हाम्रो अलैँचीको उत्पादनमा कमी हुन जान्छ अनि माटोको जाँच गरी यसको रिपोर्टको आधारमा रासायनिक सार र जैव सार लगाउन सके असल हुन्छ। त श्रोता, खेतीपातीबारे सल्लाहमा आज हामीले कृषक श्रोताहरूलाई अलैँचीको विस्तार कसरी गर्नपर्ने हो भन्ने बारे केही जानकारी दियौँ। अब आनन्द लिनुहोस् यस गीतको, पेमा लामाको स्वरमा शब्द गणेश थापा अनि सङ्गीत पेमा लामाको।

समय बिहानको 7:15 भइरहेछ। स्वागत जनाउन चाहन्छौ आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब प्रस्तुत छ विविध कलाकारको स्वरमा।

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी आज राजस्थान र गुजरातको एक दिवसीय भ्रमणमा रहनुहुनेछ। गुजरात राज्य चुनाव आयोगले विभिन्न स्थानीय स्वशासन निकायहरूको लागि आगामी उपचुनाव कार्यक्रमको घोषणा गरेको छ। गृहमन्त्री अमित शाह अनि कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले हिज एल निनो

प्रभाव बारेमा समीक्षा बैठक गर्नुभयो। वित्तमन्त्री निर्मला सीतारमण र फ्रान्सका वित्तमन्त्री रोलान लेस्क्योरले हिज फ्रान्समा भारत फ्रान्स आर्थिक तथा वित्तीय वार्ताको सह अध्यक्षता गर्नुभयो अनि फिफा विश्वकपमा अर्जेन्टिनाले अमेरिकाको मियामी गार्डनमा भएको रोमाञ्चक राउण्ड अफ 32 म्याचमा अतिरिक्त समयमा कार्बो वर्डेलाई 3-2 पराजित गर्दै अन्तिम 16 प्रवेश गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आज राजस्थान र गुजरातको एक दिवसीय भ्रमणमा रहनुहुनेछ। श्री मोदीले राजस्थानको जोधपुर हवाई अड्डामा नयाँ टर्मिनल भवनको उद्घाटन गर्नुहुनेछ। 480 करोड़ लागतको यो परियोजनाले वार्षिक 20 लाख यात्रीहरूलाई फाइदा पुर्याउनेछ। प्रधानमन्त्रीले जोधपुरमा उन्नत उडान योजनाको पनि शुरूआत गर्नुहुनेछ। यो योजनाले उड्डयन नेतृत्व विकासको अर्को चरणलाई तीव्र पार्ने लक्ष्य राखेको छ। यो व्यापक र दिगो कनेक्टिभिटी सुनिश्चित गर्न डिजाइन गरिएको हो। मोदी बालोत्राको यात्रा गर्नुहुनेछ, जहाँ उहाँले धेरै विकास परियोजनाहरूको उद्घाटन अनि शिलान्यास गर्नुहुनेछ। यी परियोजनाहरू पेट्रोकेमिकल, शहरी यातायात, रेलवे, सड़क, नवीकरणीय ऊर्जा र विद्युत प्रसारण सहित विस्तृत क्षेत्रहरूमा फैलिएको छ। प्रधानमन्त्रीले बालोत्राको पत्रमा भारतको पहिलो ग्रीनफिल्ड एकीकृत रिफाइनेरी कम पेट्रोकेमिकल कम्प्लेक्स राष्ट्रलाई समर्पित गर्नुहुनेछ, जुन देशको ऊर्जा र पेट्रोकेमिकल क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हो। हिन्दुस्तान पेट्रोलियम कर्पोरेशन लिमिटेड र राजस्थान सरकार बीचको संयुक्त उद्यमको रूपमा विकसित वार्षिक 90 लाख मेट्रिक टन क्षमताको यो ग्रीनफिल्ड रिफाइनेरी कम पेट्रोकेमिकल कम्प्लेक्स स्थापना गरिएको छ। प्रधानमन्त्री मोदीले जयपुर मेट्रो रेल परियोजनाको दोस्रो चरणको शिलान्यास पनि गर्नुहुनेछ। यस अन्तर्गत प्रहलादपुरदेखि टोडी मोडसम्म 41 किलोमिटर लामो उत्तर दक्षिण मेट्रो करिडोर विकास गरिनेछ, जसले सीतापुरा र विश्वकर्मा औद्योगिक क्षेत्रका औद्योगिक र आवासीय क्षेत्रहरूलाई 36 स्टेशनहरू मार्फत जोड्नेछ। प्रधानमन्त्रीले चरू सुदूरपुर र चरू रत्नगर रेल दोहोरो बनाउने परियोजनाहरू र राष्ट्रिय राजमार्ग 125A र जोधपुर रिङ रोड खण्ड 2 4 लेन बनाउने परियोजनाहरूलाई पनि राष्ट्रलाई समर्पित गर्नुहुनेछ। उहाँले राजस्थान आरईजेडको लागि 530 किलोमिटर लामो विद्युत प्रसारण प्रणालीको शिलान्यास गर्नुहुनेछ। श्री मोदीले राजस्थान सरकारका विभिन्न विभागहरूमा भर्ना भएका लगभग 54,000 युवाहरूलाई नियुक्ति पत्र पनि हस्तान्तरण गर्नुहुनेछ। आज साँझ प्रधानमन्त्री मोदी गुजरातको लागि प्रस्थान गर्नुहुनेछ, जहाँ उहाँले सानन्दमा सीजी सेमी आउटस्टोर्ड सेमिकन्डक्टर असेम्ब्ली र परीक्षण सुविधाको उद्घाटन गर्नुहुनेछ। यो उद्घाटन भारत सेमिकन्डक्टर उत्पादन क्षेत्रमा एक महत्वपूर्ण कोसे ढुङ्गा हो। गुजरात राज्य चुनाव आयोगले विभिन्न स्थानीय स्वशासन निकायहरूको 15 रिक्त सीटहरूको लागि आगामी उपचुनाव कार्यक्रमको घोषणा गरेको छ। यी सीटहरूका लागि मतदान 28 जुलाई र मतगणना 30 जुलाईमा हुनेछ। नामाङ्कन पत्र दाखिल गर्ने अन्तिम मिति 14 जुलाई रहेको छ। यसरी नै जिल्ला र तालुका पञ्चायत सीटहरूका लागि 16 जुलाईसम्म नामाङ्कन फिर्ता लिन सकिनेछ, जबकि नगर निगम र नगरपालिका सीटहरूका लागि नामाङ्कन फिर्ता लिनेको अन्तिम मिति 17 जुलाई रहेको छ। गृहमन्त्री अमित शाह र कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले हिज एल निनोका कारण देशका केही भागहरूमा सामान्यभन्दा कम वर्षाको अवस्था र यसको प्रभावको बारेमा समीक्षा बैठक गर्नुभयो। बैठकमा केन्द्रीय गृह सचिव र केन्द्रीय कृषि तथा किसान कल्याण सचिव लगायत विभिन्न मन्त्रालय र विभागका वरिष्ठ अधिकारीहरू उपस्थित थिए। श्री शाहले एल निनोका कारण देशका केही भागहरूमा सामान्यभन्दा कम वर्षा र सम्भावित खडेरीको अवस्थाको सरकारले निरन्तर निगरानी गरिरहेको बताउनुभयो। उहाँले कृषि मन्त्रालय र सबै सम्बन्धित मन्त्रालयहरूलाई सतर्क रहन र किसानहरूलाई उपयुक्त बाली रोप्न सल्लाह दिन राज्य सरकारहरूसँग समन्वय गर्न निर्देशन दिनुभयो। वित्तमन्त्री निर्मला सीतारमण र फ्रान्सका वित्तमन्त्री रोलान लेस्क्योरले हिज फ्रान्समा भारत फ्रान्स आर्थिक र वित्तीय वार्ताको सहअध्यक्षता गर्नुभयो। दुवै मन्त्रीहरूले भारतमा आर्थिक विकासको लागि फ्रेन्च डेभलपमेन्ट एजेन्सीको कामको महत्व स्वीकार गर्दै भविष्यको परियोजनाको सम्भावनाहरूलाई स्वागत गरे। दुवै मन्त्रीले भारत र फ्रान्स बीच आर्थिक, वित्तीय, तकनिकी, निवेश अनि व्यापारसित सम्बन्धित मामिलाहरूमा बातचितका लागि यस आर्थिक र वित्तीय वार्ताको मुख्य मञ्चको रूपमा संकल्प लिएका छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोशल मिडिया ह्यान्डल एक्समा @AIR News Karsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।

0: प्रधानमन्त्री नरेन्द्र मोदी सोमबारदेखि इण्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डको 6 दिने भ्रमणमा निस्कनुहुनेछ। विदेश मन्त्रालयका पूर्वी मामिला सचिव रुदेन्द्र टण्डनले प्रधानमन्त्री जुलाई 6 देखि 8 सम्म इण्डोनेसियामा रहने जानकारी दिएका छन्। यो प्रधानमन्त्रीको इण्डोनेसियाको 4थो भ्रमण हुनेछ र मई 2018 भारत इण्डोनेसिया सम्बन्धलाई व्यापक रणनीतिक साझेदारी अन्तर्गत उहाँको यो द्विपक्षीय भ्रमण हुनेछ।
1: प्रधानमंत्री सांस्कृतिक और ऐतिहासिक शहर योग्यकार्ता का भी दौरा करेंगे। वे प्रम्बानन मंदिर कॉम्प्लेक्स जाएंगे, जहां भारत इंडोनेशिया के साथ काम करने की योजना बना रहा है। यह यूनेस्को द्वारा विश्व धरोहर स्थल घोषित है, इसलिए भारत और इंडोनेशिया यहां संरक्षण कार्य पर सहयोग करेंगे।
0: केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत ओमान व्यापक आर्थिक साझेदारी सम्झौता अन्तर्गत वाराणसीमा उत्पादित 40 मेट्रिक टन बिस्कुट ओमानमा निर्यात गरिएको घोषणा गर्नुभएको छ। यो कदम प्रधानमन्त्री नरेन्द्र मोदीको मेड इन इण्डिया उत्पादहरूलाई विश्व बजारमा पहुँचयोग्य बनाउने लक्ष्यतर्फको एक महत्वपूर्ण कदम हो। उहाँले सामाजिक सञ्जालमा साझा गर्नुभयो, लगभग 700 मेट्रिक टन बिस्कुटको आपूर्तिको लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ, जुन 2026-27 वित्त वर्षमा ओमान र अन्य खाडी सहयोग परिषद देशहरूमा पठाइनेछ। राष्ट्रिय राजधानीमा अहिलेसम्म 1,20,000 भन्दा बढी गणना फारमहरू डिजिटलाइज गरिएको छ। दिल्लीको मुख्य चुनाव अधिकारीको कार्यालयका अनुसार दिल्लीमा मतदाता नामावलीको विशेष गहन पुनरीक्षण अन्तर्गत लगभग 33.14 मिलियन गणना फारमहरू वितरण गरिएको छ। मतदाता सूचीको लागि गणना फारमहरू घर घरमा वितरण भइरहेको छ। यस प्रक्रियाको एक भागको रूपमा 13,000 भन्दा बढी बुथ स्तरीय अधिकारीहरूले यस महिनाको 29 तारिकसम्म घर घरमा गएर विद्यमान मतदाताहरूलाई प्रमाणित र अद्यावधिक गर्न पूर्व मुद्रित गणना फारमहरूको 2 प्रति वितरण गर्नेछन्। दावी र आपत्तिहरू 5 अगस्तदेखि सितम्बर 4 सम्म दर्ता गर्न सकिन्छ। अन्तिम मतदाता सूची अक्टोबर 7 जारी गरिनेछ। मतदाताहरूले www.voters.eci.gov.in मा अनलाइन गणना फारमहरू भर्न सक्नेछन्। प्रवर्तन निदेशालय ईडीले एमएसटीसी लिमिटेड मार्फत हकर 800A विमान लिलामी गरेको छ। विमान 3 करोडमा लिलामी गरिएको थियो। निदेशालयले एक विज्ञप्तिमा भनेको छ, गत वर्ष 7 मार्चमा खोजी अभियानको क्रममा विमान जफत गरिएको थियो। ईडीको हैदराबाद क्षेत्रीय एकाइले अमरदीप कुमार, क्यापिटल प्रोटेक्सन फोर्स प्राइभेट लिमिटेड र अन्य विरूद्ध धन शोधन निवारण अधिनियम मुद्दाको सम्बन्धमा राजीव गान्धी अन्तर्राष्ट्रिय हवाई अड्डाबाट विमान जफत गरेको थियो। जाँचले 792 करोडको ठगी भएको खुलासा गरेको छ। लिलामीबाट प्राप्त रकम मूल लगानीकर्ताहरूलाई क्षतिपूर्ति दिन प्रयोग गरिनेछ। जाँच जारी नै रहेको छ। जम्मू कश्मीरमा श्री अमरनाथ यात्राको लागि दैनिक हजारौं तीर्थयात्री जम्मू आइरहेका छन्। जम्मू स्मार्ट सिटी लिमिटेडले तीर्थयात्री, पर्यटक र स्थानीय मानिसहरूका लागि तावी नदीको किनारमा नौका विहार सुविधा शुरू गरेको छ। यसको उद्घाटन जम्मू स्मार्ट सिटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा जम्मू नगर निगमका आयुक्त डाक्टर देवांश यादवले गर्नुभएको थियो। फिफा विश्वकपमा अर्जेन्टिनाले अमेरिकाको मियामी गार्डनमा भएको रोमाञ्चक राउण्ड अफ 32 खेलमा अतिरिक्त समयमा कार्वो वर्डेलाई 3-2 पराजित गर्दै अन्तिम 16 प्रवेश गरेको छ। यसअघि इजिप्टले अमेरिकाको अर्लिङटनमा भएको पेनल्टी सुटआउटमा अस्ट्रेलियालाई 4-2 पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको थियो। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी आज राजस्थान र गुजरातको एक दिवसीय भ्रमणमा रहनुहुनेछ। गुजरात राज्य चुनाव आयोगले विभिन्न स्थानीय स्वशासन निकायहरूको लागि आगामी उपचुनाव कार्यक्रमको घोषणा गरेको छ। गृहमन्त्री अमित शाह अनि कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले हिज एल निनो प्रभावबारे समीक्षा बैठक गर्नुभयो। वित्तमन्त्री निर्मला सीतारमण र फ्रान्सका वित्तमन्त्री रोलेन लेस्क्योरले हिज फ्रान्समा भारत फ्रान्स आर्थिक तथा वित्तीय वार्ताको सह अध्यक्षता गर्नुभयो। अनि फिफा विश्वकपमा अर्जेन्टिनाले अमेरिकाको मियामी गार्डनमा भएको रोमाञ्चक राउण्ड अफ 32 म्याचमा अतिरिक्त समयमा कार्बो वर्डेलाई 3-2 पराजित गर्दै अन्तिम 16 प्रवेश गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

आनंद लीन हो संगीत को प्रस्तुत गरिरहेछौ सांगीतिक कार्यक्रम संगीत प्रभा, जसमा सुनाउनेछौ विविध कलाकारहरूको स्वरमा आधुनिक गीत। प्रथममा सुनाउन गइरहेछौ निकिता थापाको स्वरमा यो गीत, शब्द दिनेश अधिकारी अनि संगीत हरि लम्सालको।

कार्यक्रम संगीत प्रभाकै अन्तिम कोशेली राख्न गइरहेछौ पूजन लहागनको स्वरमा, शुद्ध दुर्गालाल श्रेष्ठ अनि संगीत न्यू बज्राचार्यको।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सीमा छेत्री, विषय छ भारतले 8 अरब डलरको वित्तीय प्रतिबद्धता सहित 10 वर्षमा 16,000 जहाजहरू पुनः प्रयोग गर्ने लक्ष्य राखेको छ। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारत र युरोपेली संघले दिगो जहाज पुनचक्रणमा सहयोग सुदृढ पार्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि

कोणार्क सन टेम्पल। यो एक धार्मिक स्थल मात्र नभएर वास्तुकलाको अद्भुत उदाहरण स्वरूप उभिएको एक ऐतिहासिक स्तम्भ हो। भारतको उडिसा राज्य स्थित कोणार्क सूर्य मन्दिर विश्व प्रसिद्ध हिन्दू मन्दिर हो, जसले सूर्य देवलाई पूजा अनि समर्पण देखाउँछ। यसको अनौठो शिल्पकला र विशाल रथ आकारले यसलाई अद्वितीय बनाउँछ अनि छुट्टै पहिचान दिँदछ। बङ्गालको खाडीको तटरेखामा अवस्थित प्रमुख सहर पुरीबाट लगभग 35 किलोमिटर उत्तर पूर्व अनि उडिसा राज्यको राजधानी भुवनेश्वरबाट पनि 35 किलोमिटर दक्षिण पूर्वमा स्थित छ कोणार्क सन टेम्पल। निकटतम विमानस्थल भुवनेश्वर स्थित बिजु पटनायक विमानस्थल हो। पुरी र भुवनेश्वर दुवै भारतीय रेलवेद्वारा जोडिएको प्रमुख रेलवे हबहरूले यस मन्दिरसम्मको यात्रा पूर्ण गर्न मद्दत गर्दछ। भारतीय ग्रन्थहरूमा कैनपारा नामले पनि चिनिने कोणार्क सामान्य युगको प्रारम्भ शताब्दीहरूमा एक महत्वपूर्ण व्यापारिक बन्दरगाह हुने गर्थ्यो। धेरै पुराणहरूले मन्दिर भनेर सूर्य पूजाका केन्द्रहरूको उल्लेख गरेको छ। सम्भवत पहिलेको नाम यही नै हुन सक्छ। हालको मन्दिर पूर्वी गङ्गा वंशका राजा नरसिंह देव प्रथमले 13 शताब्दीमा बनाएका थिए। 1238 1236 ईस्वी सम्बतको समयावधि बीच यस मन्दिरको निर्माण भएको अड्कल काटिन्छ। कोणार्क सूर्य मन्दिर केही हिन्दू मन्दिरहरू मध्ये एक हो जसको योजना र निर्माण अभिलेखहरूमा देखिन्छ। ओडिया लिपिमा संस्कृतमा लेखिएको ताडपत्र पाण्डुलिपिहरूको रूपमा संरक्षित गरिएको छ, जुन 1960 दशकमा एउटा गाउँमा फेला परेको थियो र पछि यसैलाई अनुवाद गरियो। 13 शताब्दीमा यस मन्दिरको निर्माण भए तापनि प्रमाणहरूले यस मन्दिरको अस्तित्व 9 शताब्दीदेखि नै रहिआएको हो भन्ने बताउँछ। सूर्य देवताप्रति समर्पित यो मन्दिर कलिङ्ग वास्तुकला र कलात्मक उत्कृष्टताको शिखर प्रतिबिम्बित गर्दछ। विशाल रथको रूपमा ढुङ्गाबाट निर्माण गरेको यस मन्दिरको विशेषता नक्कासी गरिएको पाङ्रा मानिन सकिन्छ। मन्दिरलाई 24 पाङ्रा मिलेर बनेको रथको रूपमा डिजाइन गरिएको छ। प्रत्येक पाङ्राको व्यास 9 फिट 9 इन्च छ र यसमा 8 भाग छन् जसलाई सुरा भनिन्छ। सूर्यलाई पूर्वमा उदाउँदै 7 घोडाहरूले तान्ने रथमा आकाशमा द्रुत गतिमा यात्रा गरिरहेको चाहिँ चित्रण गरिएको छ मन्दिरको ढाँचाले। यी 7 घोडाहरूको नाम संस्कृत छन्द वेशको 7 मिटरको नामबाट राखिएको छ। गायत्री, बृहती, उष्णी, जगती, त्रिष्टुप, अनुष्टुप र पङ्क्ति। सूर्यको छेउ देखिने 2 महिला हुन् उषा र प्रत्युषा, जसले प्रतिनिधित्व गर्छन् देवीहरूलाई। यी देवीहरूले तीर चलाइरहेको देखाइएको छ, जसको अर्थ अन्धकारलाई चुनौती दिन उनीहरूको उद्देश्यको प्रतीक हो। रथको 12 जोडी पाङ्राहरू पनि प्रतीकात्मक छन्। हिन्दू क्यालेन्डरको 12 महिनाको यसले मेल खान्छ। प्रत्येक महिनाका 2 चक्र शुक्ल पक्ष अनि कृष्ण पक्षमा जोडिएको हुन्छ। भित्री भागबाट हेर्दा रथ आकारको मन्दिर सूर्यलाई बोकेर नीलो समुद्रको गहिराईबाट निस्किएको झैं देखिन्छ। मन्दिरको संरचना वर्गाकार योजनामा स्थापित हिन्दू मन्दिरको परम्परागत तत्वहरू समावेश छन्। कोणार्कको मुख्य मन्दिरको सम्पूर्ण संरचना काठ नभई बलौटे ढुङ्गाबाट बनिएको छ। शिल्पीहरूले ती ढुङ्गाहरूमा जटिल नक्कासी गरेका छन्। ती नक्कासीहरूमा देवता, यक्षिणी, नृत्याङ्गना, पशु पक्षी, दैवी दृश्यहरू र मिथकीय कथाहरू दर्शाइएका छन्। कोणार्कको शिल्पकला अत्यन्त परिष्कृत छन्। मन्दिरका भित्ताहरूमा जीवन्त नृत्य मुद्रा, युद्ध दृश्य, दैनिक जीवनका दृश्य र कामुक कलाका अंशहरू पनि देखिन्छ। यी कलाकृतिहरूले केवल सजावट मात्र नभई समकालीन सामाजिक, धार्मिक अनि सांस्कृतिक

0: आध्यात्मिक जीवनको कथा पनि सुनाउँछ। मन्दिरको प्रवेशद्वार जसलाई मण्डप भनिन्छ र गर्भगृह गरुडको डिजाइनले पुरातन हिन्दू मन्दिर वास्तुकलाको परम्परा प्रदर्शन गर्छ र सूर्यदेवको मूर्ति मूल गर्भगृहमा राखिएको थियो। यही नै पूजाको केन्द्र पनि हो। मुख्य मन्दिर जसलाई स्थानीय रूपमा देउल भनिन्छ अब उपस्थित छैन। सूर्य देवताका धेरै रूपहरूलाई चित्रण गर्ने आलाहरू भएको सहायक मन्दिरहरूले घेरिएको थियो। मन्दिर तीन प्रकारका ढुङ्गाबाट बनिएको थियो। ढोकाको लिन्डेल र फ्रेमहरूका साथै केही मूर्तिकलाहरूको लागि कलोराइट प्रयोग गरिएको थियो। यज्ञ जग नजिकैको प्लेटफर्म र सिँढीहरूको मूलको लागि कोडलाइट प्रयोग गरिएको थियो। वर्षौंदेखि मौसम समुद्री हावापानी वर्षा र मानव क्रियाकलापले मन्दिरलाई असर पुर्याएको छ। 19 अनि 20 शताब्दीको सुरुमा ब्रिटिस अनि स्थानीय स्रोतहरूद्वारा संरक्षण प्रयासहरू गरिन्थ्यो र अहिले भारतीय पुरातत्व सर्वेक्षण अथवा आर्कियोलोजिकल सर्वे अफ इन्डिया जस्ता संस्थाहरूले संरक्षण र पुनर्स्थापनाका कार्यहरू गरिरहेका छन्। कोणार्कलाई युनेस्कोद्वारा विश्व सम्पदा स्थल अथवा वर्ल्ड हेरिटेज साइटको दर्जा दिएको छ र यसका लागि अन्तर्राष्ट्रिय सहयोग तथा विज्ञहरूको निगरानी पनि छ। यद्यपि मन्दिर केही भाग खण्डरमा परिणत भएका छन्, बाँकीका रचना आज पनि मुख्य अनि प्रभावशाली छन् र भारतको स्वर्णिम इतिहासको प्रमाण प्रस्तुत गर्दै हरेक वर्ष हजारौं तीर्थयात्री अनि पर्यटकलाई आकर्षित गरिरहेका नै छन्। यसको पाङ्राको छवि भारतीय 10 रुपियाँको नोटमा पनि देखिन्छ। त्यसरी नै मन्दिरको संरक्षणको शतवार्षिकीको पूर्णताको उपलक्ष्यमा साल 2001 यसलाई डाक टिकटमा पनि सार्वजनिक गरियो। कोणार्क केवल धार्मिक स्थल मात्र होइन, यो भारतीय कला अनि वास्तुकलाको अभूतपूर्व प्रतीक हो। मध्यकालीन भारतको सुनौलो इतिहासमा रहेको सामाजिक धार्मिक विश्वास सौन्दर्यको मनोवृत्ति र शिल्पकलाको कौशललाई जीवित राख्छ। वार्षिक उत्सव नृत्य संगीत कार्यक्रम र सूर्य पूजा यहाँ आज पनि सञ्चालन गरिन्छ। यसले समुदायको जीविका उपार्जनमा पनि योगदान पुर्याउँछ। साथै आत्मिक स्मारक हो जसले कला धर्म र समयको बोध गराउँछ। यो हाम्रो सांस्कृतिक धरोहर हो जसको रक्षा हाम्रो दायित्व हो। यसको संरक्षण पुरातात्विक जिम्मेवारी मात्र होइन, कोणार्क जस्ता स्मारकले हामीलाई विगतका शिल्पकारहरूको कौशल कारिगरिता र जीवन दर्शनको झलक देखाउँछ। श्रोता, यही थियो आजको रङबिरङको संसारको संस्करण। प्रस्तोता लेखनाथ राईको साथ म शोभना आजको अङ्कबाट विदा लिन चाहन्छु। फेरि अर्को रोचक विषयबारे जानकारीको साथ भेट्ने बाचा गर्दै आजको दिन शुभ अनि मङ्गलमय रहोस् भनी कामना राख्दछौ। नमस्कार।
1: के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि सिबुक रोड सिलगढी। सम्पर्क नम्बर 9733300090।
0: अब आनन्द लिनुहोस् लोकगीतको, राधिका प्रधानको स्वरमा।

आनन्द लिइरहनु भएको थियो यस गीतको आशा भोसले अनि किशोर कुमारको आवाजमा। श्रोता, अब कुराकानी गर्नेछौँ सौभाग्य योजना बारे। आजको योजना कार्यक्रममा सौभाग्य योजना वा प्रधानमन्त्री सहज बिजुली हर घर योजना हरेक घर परिवारलाई बिजुली प्रदान गर्ने भारत सरकारको परियोजना हो सौभाग्य योजना। सेप्टेम्बर 2017 प्रधानमन्त्री नरेन्द्र मोदीले यस योजनाको घोषणा गरेका थिए। यस घोषणा अन्तर्गत देशका सबै ग्रामीण तथा सहरी घर परिवारलाई विद्युतीकरण सुनिश्चित गर्न हेतु सुरु गरिएको थियो। यसको साथै देशका दुर्गम कुनाहरूमा बिजुली पुर्याउन अनि विद्युतीकरण नभएको सबै घरमा बिजुली जडान गर्ने यस योजनाको प्रमुख उद्देश्य थियो। यस योजनाका लाभार्थीहरू समाजमा रहेका ती परिवारहरू समाविष्ट थिए जो एसईसीसी अथवा सामाजिक आर्थिक अनि जाति जनगणनाको आधारमा आर्थिक रूपले कमजोर छन्। यी परिवारलाई निशुल्क बिजुली जडानको अवसर प्रदान गरिन्थ्यो। अन्य परिवारहरूले यही सुविधा 500 रुपियाँको शुल्क तिरेर यस सुविधाको उपभोग गर्न सक्ने थिए। यस योजना अन्तर्गत पाइने सुविधाहरूमा एलईडी बल्ब, तार र आवश्यक उपकरण जडान सहित निशुल्क मिटर जडान पनि रहेको थियो। यस योजनाद्वारा ग्रिड पहुँच कठिन भएका दुर्गम क्षेत्रहरूमा साथै ऊर्जा प्याकहरू, सोलर एनर्जी प्यानल साथै डिसी पावर सहितको ब्याट्री

ब्याङ्कहरू प्रदान गरिन्। 2,80,00,000 भन्दा बढी घरहरूमा बिजुली पुर्याउने लक्ष्य हासिल गरेपछि यो योजना बन्द गरिएको छ। यस योजनाको मूल उद्देश्य देशको अन्तिम कुनासम्म बिजुलीको पहुँच सुनिश्चित गर्न र विद्युतीकरण नभएका परिवारलाई निशुल्क वा कम भन्दा कम शुल्कमा बिजुली जडान गर्न थियो। त श्रोता, आज कुराकानी गर्यौँ सौभाग्य योजना अथवा प्रधानमन्त्री सहज बिजुली हर घर योजना बारे। अब आनन्द लिनुहोस् सङ्गीतको।

0: अब सुन्नुहोस् प्रमुख समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी आज राजस्थान र गुजरातको एक दिवसीय भ्रमणमा जानुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी सोमबारदेखि इण्डोनेसिया, अस्ट्रेलिया अनि न्यूजील्याण्डको छ दिने भ्रमणका लागि प्रस्थान गर्नुहुनेछ। गृहमन्त्री अमित शाह र कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले हिज एल निनोका कारण देशका केही भागहरूमा सामान्यभन्दा कम वर्षाको अवस्था र यसको प्रभावको बारेमा समीक्षा बैठक गर्नुभयो। प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमार आज मध्यप्रदेशको दुई दिवसीय भ्रमणमा जानुहुनेछ। गुजरात राज्य चुनाव आयोगले विभिन्न स्थानीय स्वशासन निकायहरूको लागि आगामी उपचुनाव कार्यक्रमको घोषणा गरेको छ। उत्तरी रेलवेले जम्मू डिभिजनले देशभरिबाट आउने वार्षिक अमरनाथ यात्राका तीर्थयात्रीहरूको सहज आवागमन सुनिश्चित गर्न जम्मू तवी रेलवे स्टेशनमा विस्तृत व्यवस्था गरेको छ। पेरूमा भएको राष्ट्रपति चुनावको दोस्रो चरणको मतपरिणाममा केइको फुजिमोरी विजयी घोषित हुनुभएको छ। इरानका पूर्व सर्वोच्च नेता आयतोल्ला सईद अली खामेनीको छ दिने राजकीय अन्त्येष्टि आज तेहरानमा शुरू हुँदैछ, जसमा लाखौं शोक मनाउनेहरू उपस्थित हुने अपेक्षा अधिकारीहरूले गरेका छन्। आयुर्वेद विज्ञान अनुसन्धान परिषदको पाँचौं कार्यकारी समितिको बैठक हिज नयाँ दिल्लीमा आयुर्वेद मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाको अध्यक्षतामा सम्पन्न भएको छ। स्पेन र फ्रान्सका केही भागहरूमा रेकर्ड गर्मीले धेरै जंगलहरूमा आग लागि निम्त्याएको छ, जसले गर्दा दक्षिणी युरोपमा खडेरीको अवस्था निकै चिन्ताजनक भएको छ। मौसम विभागले आज गुजरात, कोंकण, गोवा, मध्यप्रदेश, पश्चिमी मध्यप्रदेश र उडिसाका केही स्थानहरूमा भारी वर्षाको चेतावनी जारी गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार।

समाचारपछि पुनः मनोरञ्जन गराउनेछौँ सङ्गीतद्वारा। अब पनि प्रस्तुत छ विविध कलाकारको स्वरमा गजल।

आज भी गाड़ी चली गई, लेकिन कौशल्या नहीं आई। आदमियों की भीड़ में

0: बोनसाई नाटकों की विशेष मासिक श्रृंखला में अभी आप श्री ए भास्कर चंद्रा के
1: अब सुनो समाचार।
2: यो आकाशवाणी हो, प्रमुख समाचार मुस्कान रायबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी आज राजस्थान र गुजरातको एक दिवसीय भ्रमणमा जानुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी सोमबारदेखि इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको छ दिवसीय भ्रमणको लागि प्रस्थान गर्नुहुनेछ। अमेरिकाले आज आफ्नो 250 स्वतन्त्रता दिवस मनाइरहेछ। 4 जुलाई 1776 आजकै दिन अमेरिकाले आफ्नो स्वतन्त्रताको घोषणा गरेको थियो। मध्यप्रदेश सरकार अग्नि सुरक्षालाई लिएर हाई अलर्टमा रहेको छ। भोपालमा नगर निगम र अग्निशमन विभाग सुरक्षा मानकको जाँचको लागि संस्थाहरूलाई लगातार निरीक्षण गरिरहेको छ। प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमार आज मध्य प्रदेशको 2 दिवसीय भ्रमणमा जानुहुनेछ। गुजरात राज्य चुनाव आयोगले विभिन्न स्थानीय स्वशासन निकायहरूको लागि आगामी उपचुनाव कार्यक्रमको घोषणा गरेको छ। उत्तरी रेलवेको जम्मू डिभिजनले देशभरबाट आउने वार्षिक अमरनाथ यात्राका तीर्थयात्रीहरूको सहज आवागमन सुनिश्चित गर्न जम्मू तवी रेलवे स्टेशनमा विस्तृत व्यवस्था गरेको छ। पेरूमा भएको राष्ट्रपति चुनावको दोस्रो चरणको मतपरिणाममा केको फुजिमोरी विजयी घोषित हुनु भएको छ। इरानका पूर्व सर्वोच्च नेता आयतल्लाह सैयद अली खामोनीको 6 दिवसीय राजकीय अन्त्येष्टि आज तेहरानमा सुरु हुँदैछ, जसमा लाखौँ शोक मनाउनेहरू उपस्थित हुने अपेक्षा अधिकारीहरूले गरेका छन्। आयुर्वेदिक विज्ञान अनुसन्धान परिषदको 5 कार्यकारी समितिको बैठक हिजो नयाँ दिल्लीमा आयुर्वेद मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाको अध्यक्षतामा सम्पन्न भयो। स्पेन र फ्रान्सका केही भागहरूमा रेकर्ड गर्मीले धेरै जंगलमा आगलागी निम्त्याएको छ, जसले गर्दा दक्षिणी युरोपमा खडेरीको अवस्था झनै चिन्ताजनक बनेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
3: सुनिरहनुभएको छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगा हर्चमा। हामीलाई दार्जिलिङ एफएम 100.2 मेगा हर्च साथै न्युज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ। बिहानको ठिक 10:02:32 भइरहेछ। अबको प्रस्तुति रहेको छ रमाइलो कार्यक्रम हेलो खरसाङ। मिठा मिठा गीत, केही जानकारीको साथसाथै नसुनेका केही तथ्यहरू पनि सुनाउने

从《Your Sky》的 Grandma。जागर र लक्ष्य प्राप्त नहुन्जेल नरोकियो। यो केवल व्यक्तिगत सफलताको आह्वान होइन, राष्ट्र निर्माणको आह्वान थियो। यो भनाइ थियो स्वामी विवेकानन्दको। आज 4 जुलाई यस दिनलाई स्वामी विवेकानन्दको पुण्यतिथिको रूपमा पालन गर्ने गर्छौं। सन् 1902 स्वामी विवेकानन्दले महासमाधि लिएका थिए। आज पनि उहाँका विचारहरू शिक्षा, सार्वभौमिक बन्धुत्व र आत्म जागरण त्यति नै प्रासङ्गिक छन्। स्वामी विवेकानन्दको शिक्षाले विश्वभरका लाखौं युवाहरूलाई प्रेरित गरिरहेको छ। उनी एक महान भारतीय सन्त थिए। उनका दार्शनिक, कर्मयोगी र राष्ट्रवादी विचारहरूले आज पर्यन्त प्रेरणा प्रदान गरिरहेको छ। उनले भारतको सामाजिक, आर्थिक, राजनैतिक र सांस्कृतिक अवस्थाबारे गहिरो ज्ञान प्राप्त गरे। उनको दृढ मान्यता थियो, जबसम्म मानिसको भौतिक अवस्था बलियो हुँदैन तबसम्म आध्यात्मिक प्रगति सम्भव छैन। उनले जाति प्रथा, छुवाछुत र सामाजिक असमानताको कडा आलोचना गरे। उनको स्मरण आज 4 जुलाईमा गरिरहेछौँ।

आजको दिनको अर्को विशेषता भन्न गइरहेछु श्रोता। आज 4 जुलाई गंगा प्रसाद प्रधान, नाम त सुनिरहनु नै भएको होला। उनी एक नेपाली धार्मिक व्यक्तित्व थिए जसलाई नेपाली जातिको पहिलो नियुक्त इसाई पादरी र नेपाली भाषामा बाइबलको प्रमुख अनुवादकको रूपमा मान्यता दिएको छ। काठमाडौँमा एक धनी नेवार परिवारमा जन्मेका गंगा प्रसाद प्रधानले स्कटिस मिशनरी विलियम मैकफार्लेनको अधीनमा दार्जिलिङमा शिक्षा प्राप्त गरे, जहाँ उनले इसाई धर्म अपनाए र पछि धर्म परिवर्तन पनि गरे। उनको योगदानले पहिलो नेपाली प्रेस स्थापना भयो। अङ्ग्रेजी नेपाली शब्दकोशको सह लेखन पनि उहाँले गरे। बाल पाठ्य पुस्तकहरूको लेखन पनि गरे। 1901 उनको मृत्युसम्म मासिक पत्रिका गोर्खे खबर कागजको सम्पादन गर्ने काममा विस्तारित पनि थियो उनको कार्य, जसले गर्दा नेपाली पत्रकारिता र साहित्यमा प्रारम्भिक प्रगतिलाई चिन्ह लगायो। काठमाडौँमा क्रिश्चियन समुदाय स्थापना गर्ने प्रयास गरेपछि क्रिश्चियन धर्ममा प्रतिबद्धताको कारण राणा शासनद्वारा उनी र उनका परिवारले यही समुदायमा सेवा गर्न पनि गरे।

असाधारण व्यक्तित्वहरूको कुरा गर्दा अब कुरा गरिरहेछौँ भारतको संविधानमा हस्ताक्षर गर्ने ब्यारिस्टर अरि बहादुर गुरुङ गोर्खाबारे। आज 4 जुलाई उनको पुण्यतिथिको रूपमा मनाउने गर्छौँ। उनी दार्जिलिङ पहाडका पहिलो ब्यारिस्टर थिए। संविधान सभामा गोर्खा समुदायका 2 सदस्यहरू उपस्थित थिए, एक ब्यारिस्टर अरि बहादुर गुरुङ अनि दोस्रो थिए डम्बर सिंह गुरुङ। भारतीय संविधानका संस्थापकहरूमध्ये यी दुई पनि एक हिस्सा थिए। उनीहरू भारतको संविधान सभाको बहसमा सक्रिय सहभागी थिए। दार्जिलिङका बार एट अल अरि बहादुर डाक्टर बाबा साहेब भीमराव अम्बेडकरद्वारा गणना गरिएको भारतीय संविधानको परिचयको क्रममा हस्ताक्षरकर्ताहरूमध्ये एक थिए। 26 नोभेम्बर 1949 संविधानको पुस्तक अपनाइँदा उनी यसमा हस्ताक्षर गर्न उपस्थित भएका थिए।

आजको दिन यिनै असाधारण व्यक्तित्वहरूलाई सम्झना गरौँ अनि उनीहरूलाई श्रद्धाञ्जली पनि दिए नै अठोट गरौँ।

कसरी स्वस्थ रहने ससाना बानीहरूले तपाईँ र तपाईँको परिवारलाई सुरक्षित राख्न सक्छ। आजैबाट सुरु गर्न मिल्ने तीन सरल कदमहरू भन्न गइरहेछु। पानी र आहारको व्यवस्थापन। प्रत्येक दिन पर्याप्त पानी पिउनुहोस्। तापक्रम बदल्दा तिर्खा सङ्केत विश्वासिलो नहुन सक्छ। सिजन अनुसारको फलफुल र तरकारी जस्तै सुन्तला, अम्बक, पपिता, भिटामिन सी स्रोत र दाल बदाम जस्ता जिङ्कयुक्त खानेकुरा समावेश गर्नुहोस् ताकि प्रतिरक्षा बल बलियो रहोस्। चिसो परेमा भित्र स्थानलाई हावा चलाउन दिन तर तातो राख्ने गर्नुहोस्। भिडभाडमा सँगै हुँदा स्कार्फ र मास्कको प्रयोग अवश्य गर्नुहोस्। सुक्खा हावाले श्वास सहज बनाउन ह्युमिडिफायर प्रयोग गर्न पनि सक्नुहुनेछ। उपलब्ध भए मौसमी फ्लूको खोप लगाउनुहोस्। वर्षाको समयमा वाटरप्रुफ जुत्ता लगाउन र भिजेको लुगा छिट्टै सुकाउने ताकि फङ्गल वा चिसोजन्य समस्याबाट बाँच्न सकियोस्। पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनुहोस्। गर्मीको समयमा साँझको तातो समयमा छायामा बस्नुहोस्। धेरै पसिना झर्यो भने पानी वा ओरल रिहाइड्रेसन लिनुहोस्। तातोमा भारी खाना नखानुहोस् र टाउको गर्मी नहुने लक्षणहरूलाई ध्यानमा राख्नुहोस्। दिन रातको तीव्र उतार चढाव सानो बाहिरी लुगा साथमा राख्नुहोस्। बच्चा र वृद्ध व्यक्तिहरू बढी संवेदनशील हुन्छन्। उनीहरूलाई नजिकबाट ध्यान दिनुहोस्। ससाना दैनिक बानीहरूले मौसमजन्य रोगदेखि बचाउँछन्। सही लुगा लाउनुहोस्, राम्रो खाना खानुहोस्, पानी पर्याप्त मात्रामा पिउनुहोस् र आराम पनि साथसाथै गर्दै गर्नुहोस्। यही सन्देश आफ्नो परिवार अनि आफ्ना प्रियजन र समुदायलाई स्वस्थ राख्न मद्दत गर्छ र यी कुराहरू सुनाउँदै पनि गर्नुहोस्।

सडक यात्रा हाम्रो दैनिक कार्य वा यात्राको राजमार्ग हो। गन्तव्यसम्म पुर्याउने साधन हो, तर नियम बिना अराजकता हुन्छ, अव्यवस्था उत्पन्न हुन्छ। त्यसैले सुरक्षित रहन

अरूलाई पनि सुरक्षित राख्न मुख्य ट्राफिक नियम सिकौं अनि पालन गर्ने गरौं। सधैं सिट बेल्ट बाँध्नुहोस्। चालक अनि अगाडि चालक छेउ बसेका यात्रुले पनि यसले अनिवार्य रूपमा दुर्घटनाबाट बचाउँछ। साथै द्विचक्रीय वाहन चालक अनि सवारीले सदैव हेलमेटको उपयोग गर्नुहोस्। स्पिड लिमिट पालन गर्नुहोस्। रातो बत्ती र जेब्रा क्रसिङमा सधैँ रोकिनुहोस्। टर्न र लेक बदल गर्दा सधैँ संकेतको प्रयोग गर्नुहोस्। मादक पदार्थको प्रभावमा पर्दा वाहन कहिले नचलाउनुहोस्। विचलित ड्राइभिङ अथवा डिस्ट्रेक्टेड ड्राइभिङबाट जोगिनुहोस्। मोबाइलमा बात वा मेसेज गर्दै सवारी साधन कहिले पनि नकुदाउनुहोस्। यी नियमहरूको पालन गर्नुहोस्। सडक यात्रा रमाइलो अनि सुरक्षित बन्छ। ट्राफिक सुरक्षा सबैको दायित्व हो। अन्य सडक प्रयोगकर्ताहरूप्रति विनम्र रहनुहोस्। सुरक्षित सडक, सुरक्षित जीवन।

यस गीतको साथै आज म शोभना यस अधिवेशनबाट विदा लिन चाहन्छु. फेरि अर्को अधिवेशनमा भेटौँला. एफएम 105.5 मेगा हर्ट्जको कार्यक्रमहरूको आनन्द लिँदै गर्नुहोस्.

नमस्ते, आकाशवाणी खरसाङको दिवाकालीन अधिवेशनमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। म पासङको तर्फबाट समय यस बेला ठिक 10:30 भइरहेछ। हामी बोलिरहेछौ आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्ज, दार्जीलिङ एफएम 100.2 मेगाहर्ज, साथै न्यूज अन एयर एपमा। आउनुहोस् अब अघि बढाउँ यो प्रसारण यात्रा।

0: नमस्कार श्रोता मित्र, आज हामी यो नयाँ सुरु गरेको कार्यक्रम श्रोता संवाद कार्यक्रम लिएर फेरि पनि उपस्थित छौँ स्टुडियोमा। र आज यो श्रोता संवाद कार्यक्रममा हामीले कार्यक्रमबारे अलिकति बताउँ। कार्यक्रम नयाँ हो र यो कार्यक्रममा चाहिँ हामीले खास गरेर हाम्रो आकाशवाणी खरसाङका अनि हाम्रो कार्यक्रमहरू सुन्नुहुने जति पनि श्रोताहरू हुनुहुन्छ ती श्रोताहरू मध्येमा पनि जुन श्रोताले हाम्रो कार्यक्रमहरू नियमित रूपमा सुन्ने गर्नुहुन्छ, धेरै लामो समयदेखि सुन्ने गर्नु भएको छ, त्री श्रोताहरू मध्येमा छानेर जसले चाहिँ हाम्रो आकाशवाणी खरसाङलाई धेरै नै माया गर्नुहुन्छ, उहाँहरू श्रोताहरू मध्येमा कुनै श्रोतालाई हामीले निम्त्याएर कुराकानी गर्ने कार्यक्रम हो यो श्रोता संवाद कार्यक्रम। यो हाम्रो मासिक कार्यक्रम हो, महिनामा पहिलो शनिबार बिहान 10:30 प्रसारण हुनेछ। आजको कार्यक्रममा कुराकानी गर्नुको निम्ति हाम्रो आकाशवाणी खरसाङलाई सधैँ नै सुनिरहनुहुने कार्यक्रमहरूलाई सुनिरहनुहुने एकजना यस्ता श्रोतालाई हामीले स्टुडियोमा निमन्त्रणा दिएर आउनु भएको छ। हाम्रो श्रोता हुनुहुन्छ आजको साहिल देवानज्यू, उहाँ उमेरले सानो देखिन्छ तर हाम्रो आकाशवाणी खरसाङ भन्ने सुन्ने गर्नुहुन्छ, रेडियो सुन्ने गर्नुहुन्छ र सर्वप्रथम त कार्यक्रममा यहाँलाई हामी स्वागत गर्दछौँ। साहिलजी, तपाईँलाई कार्यक्रममा स्वागत छ, नमस्कार छ।
1: हजुर, हुन्छ, नमस्ते, धन्यवाद तपाईँलाई।

0: सधैँ तपाईँ हाम्रो आकाशवाणी खरसाङलाई हाम्रो आकाशवाणी खरसाङको कार्यक्रमहरू सुन्ने श्रोता मात्र हुनुहुन्थ्यो भने आज चाहिँ हाम्रो आकाशवाणी खरसाङको स्टुडियोमा एकजना अतिथिको रूपमा आउनुभएको छ। कस्तो अनुभव गरिरहनु भएको छ?
1: हजुर, मलाई आज एकदम राम्रो लागिरहेको छ है। सधैँ चाहिँ अब हामी रेडियोमा चाहिँ अब कार्यक्रमतिर फोनहरू गरेर मात्रै आवाज सुनाउँथ्यो रेडियोमा है। आज चाहिँ स्टुडियोमा आएर यसरी बोल्नुभयो एकदम आज मलाई एकदम खुसी लागिरहेको छ, राम्रो लागिरहेको छ भन्नुपर्छ।
0: तपाईँको उमेर त हुन नसोध्नु भनिन्छ, तर तपाईँलाई हेर्दाखेरि तपाईँ निकै सानै हुनुहुन्छ। तपाईँले आकाशवाणी खरसाङलाई अथवा रेडियोलाई कहिलेदेखि सुन्दै आउनु भएको छ?
1: मैले चाहिँ रेडियो चाहिँ सानैदेखि सुनेको, रेडियो चाहिँ के गर्नुहुन्थ्यो सानोमा चाहिँ मेरो आमाले बजाउनुहुन्थ्यो क्या रेडियो। अनि त्यहाँदेखि चाहिँ ठुलो हुँदै जाँदाखेरि चाहिँ मैले पनि रेडियो धेरै मन पऱ्यो। मैले 2019 सुनेको आकाशवाणी खरसाङलाई चाहिँ, अनि कार्यक्रमहरू एकदम राम्रो आयो। अब हामीले नजानेको कुराहरू पनि रेडियोले भन्नुभयो एउटा होइन, अन्त त्यहाँदेखि चाहिँ अब मैले सुन्दै गएँ, त्यहाँदेखि एकदम राम्रो लाग्दै गयो मलाई। अन्त कार्यक्रमहरू धेरै सुन्ने गर्थ्यो, अन्त एकदम राम्रो लाग्थ्यो मलाई है। अन्त हाम्रो आवाज चाहिँ एकदम त्यो कुरै कुरा प्रोग्राममा चाहिँ धेरै हामी फोन पनि अहिले पनि गरिरहन्छु भन्नुपर्छ, डाक पुतालीमा पत्रहरू पनि पठाइरहन्छु।
0: तपाईँले भन्नुभयो लगभग 2010 हाम्रो आकाशवाणी खरसाङलाई सुन्दै आउनुभएको छ। तपाईँको घरमा अरू परिवारका सदस्यहरूले पनि रेडियो सुन्ने गर्नुहुन्छ?
1: हजुर, धेरै सुन्नुहुन्छ मेरो फ्यामिलीले है। मेरो सिस्टर दिदीहरू हुनुहुन्छ, तर दिदीहरूले चाहिँ पहिला घरमा हुँदा धेरै सुन्नुहुन्थ्यो है। अहिले पनि एकजना दिदी चाहिँ बाहिर आउट अफ कन्ट्री अस्ट्रेलियातिर हुनुहुन्छ है, त्यहाँबाट पनि प्रोग्रामहरू चाहिँ धेरै सुन्नुहुन्छ आकाशवाणी खरसाङको प्रोग्रामहरू। यस्तो कुरै कुरा प्रोग्रामहरू, फोन जुन चाहिँ हाम्रो श्रोताहरूको फोन आउने प्रोग्राम हुन्छ नि कुरै कुरा, त्यो पनि धेरै सुन्नुहुन्छ। अन्त भन्नुहुन्छ के एकदम राम्रो लाग्यो, म पनि त्यहाँ इन्डियातिर भए यहाँबाट म पनि फोनहरू गर्थे भनेर भन्नुहुन्छ क्या।
0: हजुर, रेडियोमा अरू कार्यक्रम सुन्नुहुन्छ हुँदैन?
1: अरू कार्यक्रमहरू पनि सुन्नुहुन्छ, अर्चनाहरू है। अन्त यस्तो यो डाकपुताली चाहिँ धेरै सुन्नुहुन्छ, धेरै श्रोताहरूको पत्र पनि हुन्छ नि त, धेरै सुन्नुहुन्छ डाकपुतालीहरू चाहिँ।
0: तपाईँ कुन कुन कार्यक्रम सुन्ने गर्नुहुन्छ?
1: म चाहिँ यो बिहान फर्स्टमै मेरो चाहिँ अर्चना हो, 6:30 हुने अर्चना म धेरै सुन्ने गर्छु है। अन्त त्यहाँदेखि कथा सफलताको धेरै न्युजहरू पनि धेरै सुन्ने गर्छु, कार्यक्रमहरू सबै सुन्ने गर्छु। हेलो खरसाङहरू पनि धेरै सुन्छु है।
0: हजुर, त्यो कार्यक्रमहरू सुन्ने गर्नुहुन्छ?
1: हजुर।
0: यो रेडियो सुन्दाखेरि कस्तो अनुभव गर्नुहुन्छ?
1: अनुभव एकदम राम्रो हुन्छ। अब सुन्नु नपाएको गीतहरू पनि रेडियोबाट नयाँ नयाँ गीतहरू बज्छ, हिन्दी नेपाली गीतहरू धेरै बज्छ है, एकदम सुन्छु भन्नुपर्छ हामी चाहिँ।
0: गीतमा कुन कुन गीतहरू सुन्नु भएको छ हाम्रो आकाशवाणीबाट?
1: भनौँ भने अब अहिले मान्छेहरूले लोकगीतहरू मन पराउनु हुँदैन है, किनभने अब लोकगीतहरू पनि हामी धेरै सुन्छु, लोकगीतहरू पनि धेरै मनपर्छ भन्नुपर्छ। यहाँबाट धेरै राम्रो राम्रो लोकगीतहरू पनि बज्छ।
0: तपाईँलाई कुनै लोकगीत भएकाहरू?
1: हजुर, एकदम मनपर्छ, त्यो चाहिँ अलिकति थाहा चाहिँ छैन, तर सुन्न चाहिँ धेरै सुन्छु। ऊ भन्दै जाँदा अब आकाशवाणी खरसाङमा चाहिँ अब हामी एउटा लिस्नर हो, श्रोता हो हामी है, तर अब हामीले भनेको प्रोग्रामहरू यस्तो ल्याउनुहोस् उस्तो ल्याउँछ, सबै हाम्रो लिस्नरको कुराहरू पनि मान्नुहुन्छ आरजेहरूले क्या। एकदम त्यो चाहिँ हामीलाई खुसी लाग्छ, आरजेहरूले हामी अब हामीले जे जे गुनासोहरू गर्यो भने पनि तपाईँले सुनिदिनुहुन्छ है। अब हामीले यस्तो भएन उस्तो भएन त्योहरू पनि तपाईँले सुधार्नुहुन्छ, कार्यक्रमहरू यस्तो ल्याउनुहोस् भन्दा तपाईँहरूले ल्याउनु पनि हुन्छ है। एकदम हामी लिस्नरहरू चाहिँ एकदम त्यसमा पनि धेरै खुसी छौँ।

0: हाम्रो आकाशवाणी खरसाङ अनि कार्यक्रमबारे तपाईँले यो हामी कुरा गरिरहेका छौँ। यतिखेर हामीलाई अरू श्रोता साथीहरूले पनि सुनिरहनु भएको छ यो कार्यक्रमको माध्यमद्वारा। आज तपाईँहरू मध्येमै कोही एकजना श्रोता यहाँ हाम्रो हामीसँग स्टुडियोमा हुनुहुन्छ र तपाईँहरूसँग कुरा गरिरहनु भएको छ। अरू श्रोता साथीहरूलाई खास गरेर अरू हाम्रो रेडियो सुन्ने अनि आकाशवाणी खरसाङलाई सुन्ने श्रोता साथीहरूलाई तपाईँले यहाँबाट के भन्न चाहनुहुन्छ?
1: यहाँबाट म त्यही भन्न चाहन्छु, रेडियोलाई सबैजनाले सुनिदिनुहोस् है, अनि रेडियोलाई माया गरिदिनुहोस् भन्न चाहन्छु म यहाँबाट।
0: ताकि यो हामी कुरा गरिरहेको समयमा अरू यस्तो श्रोताहरू पनि हुनुहुन्छ जसलाई चाहिँ कुनै दिन उहाँको पनि पालो आउला,
1: किनभने
0: हाम्रो कार्यक्रमलाई आकाशवाणी खरसाङलाई सुनिरहनु भएको छ भनेदेखिलाई तपाईँहरूको प्रतिक्रियाहरू तपाईँले लेखी पठाउन सक्नुहुनेछ हाम्रो कार्यक्रम डाकपुतलीमा पनि अनि अरू माध्यमद्वारा पनि तपाईँले लेखेर पठाउन सक्नुहुनेछ हामीलाई, हाम्रो कार्यक्रम आकाशवाणी खरसाङलाई। अनि आज हाम्रो यो श्रोता संवाद कार्यक्रममा हामीले श्रोताहरूलाई यहाँनिर निम्त्याएर कुराकानी गर्ने क्रममा तपाईँले आकाशवाणी खरसाङको कार्यक्रमहरू बारेमा बताउनु हुँदै थियो अघि, मैले यो यो सुन्छु भनेर। तपाईँले यो कार्यक्रम सुन्नलाई कसरी समयलाई व्यवस्था गर्नुहुन्छ अथवा समयलाई कसरी मिलाउनुहुन्छ? किनभने मान्छेको धेरैको
1: आफ्नो अब हामी चाहिँ अब बिहान अर्चनादेखि अघि पनि भने मैले है अर्चनादेखि सुरु हुन्छ, अन्त अब हाम्रो कामहरू छ भने यस्तो अब आफ्नो काम त हुन्छ, अन्त 9:30 चाहिँ हामी बिहान सुन्छु 6:30 त्यहाँबाट अन्त हामी कामहरूतिर उयो गर्छु, त्यहाँबाट फेरि बेलुका आएर न्युजहरू सुन्छु क्या, हामी न्युजहरू धेरै सुन्ने गर्छु, न्युज चाहिँ हामी यो प्रादेशिक खबर चाहिँ धेरै सुन्ने गर्छु।
0: प्रादेशिक खबर कति बेलाको सुन्नुहुन्छ आजकल त, किनभने यहाँनिर हाम्रो समाचार त लगभग दिनभरि नै जान्छ।
1: हजुर 6:50 बेलुकाको,
0: बेलुकीको प्रादेशिक समाचार जो चाहिँ पहिल्यैदेखि पनि सुन्ने गर्थ्यो। तर तपाईँलाई याद छ कि आकाशवाणी खरसाङमा अहिले बिहानदेखि लिएर दिउँसो अनि बेलुकी पनि 7:50 समाचारहरू प्रसारण हुने गरेको छ?
1: हजुर हजुर, त्यो म हजुर हामी धेरै सुन्ने गर्छु, थाहा पनि छ हामीलाई है, धेरै हिन्दी न्युज नेपाली न्युजहरू धेरै आउँछ नि त। अन्त अब यस्तो हो कि आकाशवाणीबाट चाहिँ के हो भन्दाखेरि चाहिँ अब जति मान्छेले नेपाली भाषाबाट बुझ्दैन हिन्दीहरूले पनि धेरै सुन्छ नि त आकाशवाणी त, हिन्दीबाट पनि धेरै अब न्युजहरू भन्छ अन्त धेरै सुन्नुहुन्छ श्रोताहरूले क्या। हजुर हजुर,
0: आज तपाईँ स्टुडियोमा हुनुहुन्छ, तपाईँको अलिकति व्यक्तिगत कुरा पनि सोधौँ। तपाईँ गर्नु चाहिँ हाम्रो लिसनर त हुनुहुन्छ, तपाईँ हाम्रो श्रोता त हुनुहुन्छ, तर तपाईँ आफै चाहिँ के गर्नुहुन्छ, तपाईँको केमा के काम गर्नुहुन्छ?
1: हजुर मेरो काम चाहिँ भन्दाखेरि पोस्ट अफिस है, म चाहिँ पोस्ट अफिसतिर काम गर्छु भन्नुपर्छ।
0: यो काम गर्दाखेरि त रेडियो कसरी सुन्नुहुन्छ त?
1: रेडियो चाहिँ हामी कोही बेला लन्चहरू हुन्छ तब लन्चहरू खाँदै एकछिन भए पनि सुन्छु क्या हामी त्यो न्युजहरू, अन्त आजकल युट्युबमा पनि हालेको हुन्छ आकाशवाणी खरसाङ भनेर, आकाशवाणी खरसाङ हामी युट्युबमा हेर्छौँ, अन्त रेकर्ड भइसकेको न्युजहरू हुन्छ नि त भर्खर भर्खर हालेकोहरू सुन्नु नपाएकोहरू, त्यो पनि हामी सुन्छु भन्नुपर्छ त्यो न्युजहरू।
0: तपाईँले हाम्रो कतिवटा कार्यक्रमहरू आजकल भोलि तपाईँले ठिक कुरा गर्नुभयो,
1: हजुर
0: सोसियल मिडियामा सोसियल मिडिया ह्यान्डलरको थ्रुबाट पनि हाम्रो कार्यक्रमहरू प्रसारण भइसकेको कार्यक्रमहरू तपाईँले त्यहाँ पाउन सक्नुहुनेछ। तपाईँले सुन्ने गर्नु भएको छ कि छैन?
1: हजुर धेरै सुन्ने गर्छु,
0: कार्यक्रम सुन्नु भएको छ?
1: युट्युबबाट चाहिँ अब त्यो प्रोग्रामहरू पनि हालेको हुन्छ, यस्तो इन्टरभ्यूहरू पनि हालेको हुन्छ है।
0: कसैको त याद छ त मलाई?
1: त्यो चाहिँ अलिकति मलाई अलिकति उयो भयो है, तर त्यस्तोहरू पनि हामी धेरै सुन्छौँ।

0: तपाईँको परिवारमा अघि भन्नुहुँदै थियो दिदीले सुन्छ भनेर भन्नुहुन्छ, परिवारमा को को हुनुहुन्छ?
1: परिवारमा चाहिँ म, मेरो आमा बाबा हुनुहुन्छ, अन्त दिदीहरू तिनजना दिदी, अब मेरो फुपूको छोरीले गर्दा तिनजना दिदीहरू हुनुहुन्छ, अनि हामी सबैले सुन्ने गर्छु। एकजना दिदी चाहिँ अस्ट्रेलियामा हुनुहुन्छ, एकजना कालिम्पोङतिर हुनुहुन्छ है, अनि एकजना चाहिँ यता दार्जिलिङमा हुनुहुन्छ।
0: उहाँहरूले पनि सुन्नुहुन्छ?
1: हजुर सुन्नुहुन्छ, तर त्यहाँ लेबुङ साइड चाहिँ अनलाइनबाटै सुन्नुहुन्छ उहाँहरूले।
0: अनलाइन अनलाइन केबाट सुन्नुहुन्छ?
1: एआइआर न्युज एपबाट।
0: अच्छा, अघि तपाईँले भन्नुहुँदै थियो नि यो अस्ट्रेलियामा हुनुहुन्छ दिदी भनेर, उहाँहरूले चाहिँ कसरी सुन्नुहुन्छ?
1: उहाँहरूले पनि एआइआर न्युज एपबाटै सुन्नुहुन्छ अनलाइनबाट, किनभने अहिले अनलाइनले गर्दा धेरै सजिलो पनि छ, हामी जहाँ हुन्छ त्यहाँबाट हामी सुन्नु पनि सक्छु है।
0: हजुर, भनेपछि हाम्रो प्रसारण सेवा त्यहाँसम्म पुगिरहेछ?
1: हजुर पुगिरहेको छ।
0: हजुर
1: एकदम अब सुन्नुहुन्छ आकाशवाणीलाई चाहिँ, अब पहिल्यैदेखि सुनेको हुनु पनि है, अन्त एकदम कार्यक्रमहरू धेरै सुन्नुहुन्छ। अब यहाँको टाइम र त्यहाँको टाइम त अलिक मिल्दैन, तर पनि अब उहाँहरूले टाइम मिलाएर सुन्नुहुन्छ क्या।
0: हजुर, तपाईँको माता पिताले सुन्नुहुन्छ है?
1: हजुर, मेरो माता पिताले त धेरै सुन्नुहुन्छ।
0: के के कार्यक्रम सुन्नुहुन्छ?
1: सबसे मन पराउने चाहिँ यो डाक पुताली गाउँले सभा चाहिँ धेरै सुन्नुहुन्छ।
0: अच्छा,
1: हजुर, यो गाउँले सभा, अब यस्तो गाउँले सभामा अब जे जे तपाईँहरूले भन्नुहुन्छ नि, अब यस्तो हुन्छ उसमा त्यो पनि लेख्नुहुन्छ क्या बाबाले, लेख्दै उयो गर्दै सुन्नुहुन्छ बाबाले।
0: अच्छा,
1: हजुर,
0: तपाईँ माने परिवारमा तपाईँको माता पिताले रेडियोलाई कहिलेदेखि सुनेको भन्ने कुरो तपाईँलाई थाहा छ, कहिले सोध्नु भएको छ?
1: हजुर, पहिल्यैदेखि जब 2001 चाहिँ सुन्नुभएको हो, खासमा चाहिँ मैले सोधेको थिएँ मेरो
0: सालदेखि कार्यक्रम आकाशवाणी खरसाङलाई सुनिरहनु भएको छ।
1: यो सुन्नको निम्ति चाहिँ अब बेसी चाहिँ 5 बजेदेखि सुन्नुहुन्छ बेलुका, किनभने ड्युटीहरूबाट आएर है धेरै सुन्नुहुन्छ। अब हामी त अब ठुलो अहिले त बक्समै बजाउँछु आकाशवाणी खरसाङ
0: चाहिँ है।
1: हजुर, बक्समा धेरै सुन्छ, ठुलो भोल्युम पालेर क्या, ब्लुटुथबाट कनेक्ट गरेर हुन्छ नि। हजुर,
0: त्यो अरूले पनि सुन्छ?
1: हजुर, धेरै सबैले सुन्नुहुन्छ त्यो,
0: बडो मजाको कुरा।
1: हजुर हजुर, धेरै सुन्छ,
0: बक्स लगाएर सुन्दाखेरि मिठो पनि सुनिन्छ होला होइन?
1: एकदम साउन्ड क्वालिटी चाहिँ एकदम राम्रो बज्छ। किनभने आकाशवाणी खरसाङको साउन्ड क्वालिटी एकदम राम्रो छ क्या।
0: हजुर, बक्समा रेडियो सुन्ने तपाईँकोबाट यहाँ सुन्ने अरू श्रोताहरूले पनि
1: सुन्नुहुँदैछ
0: यसरी पनि। तपाईँको ठ्याक्क घर बताइदिनुहोस्।
1: मेरो चाहिँ घरको गाउँको नाम चाहिँ चित्रे बस्ती पर्छ है। अन्त तपाईँहरू बजारबाट, खरसाङ बजारबाट आउनुभयो भने चाहिँ तपाईँहरू यस्तो 30 मिनट्स लाग्छ गाडीमा, अनि तपाईँहरू हिँडेर आउनुभयो भने चाहिँ 1 घन्टा जस्तो लाग्छै लाग्छ है। अन्त तपाईँहरू कुन चाहिँ बाटो, डेरोपाकदेखि डबेलको बाटो भएर, डेरोपाकदेखि उकालो भएर आउन सक्नुहुन्छ ओह्रालो, त्यहाँ चित्रे बस्ती भनेर लेखिदिएको पनि छ बोर्डमा है। त्यहाँबाट ओह्रालो झर्न सक्नुहुन्छ, चिम्नी देउरालीबाट पनि तपाईँहरू आउन सक्नुहुन्छ।
0: हजुर, तपाईँको गाउँमा के पाइन्छ यस्तो केही चिजहरू?
1: हाम्रो यस्तो सब्जीहरू पनि धेरै हुन्छ,
0: सब्जी
1: तर पहिलाको भन्दा चाहिँ मान्छेहरूले अलिकति अहिले खेती चाहिँ गर्दैन। पहिला चाहिँ धेरै हुन्थ्यो, अहिले अलिअलि मात्रै हुन्छ। अन्त होमस्टेहरू छ, मन्दिर एकदम सत्य छ हाम्रो चित्रेमा।
0: खेतीको कुरा गर्नु, खेती केहरू गरिन्छ, के सागसब्जीहरू?
1: यस्तो मटर, सिबी भयो है, अन्त यस्तो आलुहरू, यस्तो रुख टमाटरहरू भन्छ नि, हजुर त्यस्तोहरू धेरै हुन्छ। इस्कुसको मुन्टा, इस्कुसको चराहरू धेरै हुन्छ।
0: सागसब्जी, अन्न बालीहरू केही लगाउँछ?
1: अन्न बाली त्यस्तो चाहिँ लगाउँदैन,
0: खालि सागसब्जीको मात्र खेती गरिन्छ।
1: सागहरू, हजुर।

0: आम हिसाबमा त्यहाँनिर माने साधारण हिसाबमा चाहिँ मान्छेहरूले बेसी चाहिँ हुन त अलग अलग पेसाहरूमा होला नि, तर त्यहाँ आम हिसाबमा चाहिँ खेतीपाती गर्छ मान्छेले।
1: हजुर हजुर, त्यस्तै गर्नुहुन्छ। अनि गाईहरू छ है, गाई पहिला चाहिँ धेरै, अहिले चाहिँ कम्ती छ, तर गाउँ बस्तीमा बस्नु चाहिँ फाइदा रहेछ कि अब ताजा ताजा सब्जीहरू खानु पाउँछ है, दुधहरू पिउनु पाउँछ, त्यो चाहिँ एकदम
0: तपाईँले गाउँको बारेमा पनि बताउनु
1: भयो।
0: यतिखेर हामीलाई श्रोताहरूले सुनिरहनु भएको छ, हामी श्रोता संवाद कार्यक्रममा श्रोता सधैँको श्रोता र आजको अतिथि साहिल देवानसँग छौँ। साहिल देवानजी, तपाईँले यसरी रेडियोमा कार्यक्रमहरू सुन्ने गर्नुहुन्छ, रेडियोलाई चाहिँ तपाईँले आफ्नो हिसाबले किन सुन्नुपर्छ जस्तो लाग्छ?
1: रेडियो चाहिँ अब किन सुन्नुपर्छ भन्दाखेरि, अब रेडियोको अब सुन्नु नै बेग्लै मजा क्या, त्यो चाहिँ बेग्लै मजा। अन्त जब हामी सुन्दै जान्छौँ तब अब हामीलाई अब कता कता के भएको छ त्यो अब हामीलाई याद हुँदैन कोही बेला होइन, रेडियोले भन्नुहुन्छ। अहिले तपाईँहरूले मौसमको अपडेट पनि धेरै गराउनुहुन्छ होइन, त्यस्तोहरू अन्त गीतहरू धेरै सुन्नु मजा लाग्छ। अब फोनतिर त गीत जे सर्च गरे त्यही आउँछ, तर रेडियोमा सुन्नु चाहिँ बेग्लै मजा क्या गीतहरू।
0: हजुर, रेडियोको मजा अर्कै छ।
1: हजुर, रेडियोको मजा चाहिँ अर्कै छ।
0: किन मजा जस्तो लाग्छ तपाईँलाई?
1: किन भन्दाखेरि चाहिँ अब रेडियो चाहिँ अब यस्तो के हो भन्दाखेरि चाहिँ अब त्यही हो, अब मैले अघि भनिहालेँ है, सुन्नु नै बेग्लै मजा। हजुर
0: हुन्छ नि, किनभने रेडियो सुन्नुमा एउटा जुन चाहिँ स्वाद भनौँ न,
1: हजुर
0: स्वाद आउँछ।
1: हजुर, स्वाद आउँछ,
0: अरू चिजमा पाइँदैन।
1: हजुर, अरू चिजमा पाइँदैन। हजुर,
0: जस्तो कि हामीले टेलिभिजनहरू पनि हेर्ने गर्छौँ,
1: टेलिभिजन
0: अथवा हामीले मोबाइलतिर सोसियल मिडियाहरूको भित्ताहरूमा केही न केही हेरिरहेको हुन्छ।
1: हजुर, हेरिरहेको हुन्छ।
0: त्यो र रेडियो सुन्नुमा चाहिँ फरक के छ तपाईँलाई आफ्नो हिसाबमा के लाग्छ?
1: फरक चाहिँ अब के छ भन्दाखेरि चाहिँ अब रेडियो चाहिँ अब के हो भन्दाखेरि चाहिँ अब हामी मान्छेहरू त देखादेखि गर्दिनँ होइन, अन्त त्यो रेडियो चाहिँ अब यस्तो हो कि अब हामीले एकदम अब सुनेर कहाँ कहाँ के भएको छ होइन, त्योहरूमा अब धेरै हामी जानकारीहरू त लिन सक्छौँ नि त। त्यो हो नि त, अब अहिले पनि जहाँ जहाँ जुन जुन ठाउँ डेभलपहरू भएको छैन होइन, त्यहाँ ठाउँमा चाहिँ अब रेडियोले धेरै काम गरेको छ नि त अहिलेसम्म। हजुर, आकाशवाणीले चाहिँ धेरै काम गरेको छ नि त।
0: तपाईँ यो आकाशवाणीको कुरा गर्दाखेरि, आकाशवाणीको त धेरैवटा केन्द्रहरू छ, तपाईँले अरू आकाशवाणी खरसाङ बाहेक अरू कुनै केन्द्रहरूलाई पनि सुन्ने गर्ने भएको छ कि?
1: हजुर, आकाशवाणी दिल्ली भयो,
0: आकाशवाणी दिल्ली सुन्नुहुन्छ?
1: हजुर, आकाशवाणी दिल्ली सुन्छु, अन्त आकाशवाणी कलकत्ता पनि सुन्छु। हजुर,
0: त्यो कसरी सुन्नुहुन्छ?
1: त्योहरू फ्रिक्वेन्सीमै बज्छ,
0: फ्रिक्वेन्सीमै बज्छ है।
1: हजुर,
0: सिधैमै बज्छ।
1: हजुर, सिधैमै बज्छ, कलकत्ता चाहिँ बज्छ, दिल्ली चाहिँ अनलाइनबाट सुन्नुपर्छ।
0: कतिवटा कार्यक्रमहरू त हाम्रो यहाँबाट प्रसारण,
1: हजुर
0: प्रसारण पनि त्यो सम्म प्रसारित,
1: अनि तपाईँहरूको 11:30 पनि बङ्गला कार्यक्रम चलिरहनु भएको हुन्छ है।
0: हो,
1: हजुर,
0: आकाशवाणी खरसाङबाट बङ्गला कार्यक्रमको एउटा हाम्रोमा यहाँ चौक नै छ, ठाउँ छ, त्यहाँबाट त्यहाँ चाहिँ बङ्गला कार्यक्रमहरू प्रसारित हुने गरेको छ। 11:30 बिहान त्यो कार्यक्रम सुन्ने गर्नुहुन्छ। बङ्गला कार्यक्रम राम्रो लाग्छ त मलाई।
1: हजुर, बङ्गला कार्यक्रम राम्रो लाग्छ।
0: तपाईँ बुझ्नुहुन्छ बङ्गला?
1: बङ्गला चाहिँ ज्यादा बुझ्दैन, तर अलिअलि चाहिँ बुझ्छ। हजुर, किन होइन, हामीले चाहिँ अब बङ्गला पनि अब सुन्दै गयो भने चाहिँ अब बुझ्दै जान्छ नि त, त्यो पनि छ नि त।
0: दिउँसोको कार्यक्रमहरू चाहिँ सुन्ने गर्नु भएको छैन?
1: दिउँसोको कार्यक्रमहरू चाहिँ अब 12:00 प्रोग्राम चाहिँ अब भयो तपाईँको अनुरोधमा, त्यो श्रोताहरूको अनुरोधमा नामहरू भन्नुहुन्छ है,
0: त्यो कार्यक्रम सुन्नुहुन्छ?
1: हजुर,
0: कस्तो लाग्छ?
1: एकदम राम्रो लाग्छ, हाम्रो नामहरू पनि भन्नुहुन्छ है, गीतहरू अब श्रोताहरूको नाम भन्दै गीतहरू प्ले गरिदिनुहुन्छ, फरमाइस कार्यक्रम। अनि मेलोडी टाइम भन्छ नि तपाईँहरूको, 12:30 आउँछ, त्यसमा चाहिँ, हजुर हजुर, त्यसमा चाहिँ
0: एकजना,
1: हजुर सुन्छु, त्यसमा चाहिँ एकजनाको भन्दाखेरि एकजना आर्जे हुनुहुन्थ्यो शुभम, अन्त विशाल हुनुहुन्थ्यो है, अन्त हजुर उहाँहरूको पनि धेरै सुन्छ, एकदम मनपर्छ क्या उहाँले एकदम
0: गीतहरू। हाम्रो महिला आर्जेहरू पनि हुनुहुन्छ नि त,
1: सुप्रिया ठटालहरू है,
0: उहाँहरूलाई सुन्नुहुन्छ?
1: हजुर सुन्छु,
0: मनिषा र केटा मात्रै सुन्ने गर्नु भएको छ,
1: मनिषाहरू है, मनिषाहरू धेरै हुनुहुन्छ।
0: मनिषा,
1: हजुर,
0: व्यक्तिगत भेट भएको छैन?
1: हजुर, भएको छैन भेट चाहिँ,
0: खालि रेडियोको माध्यमद्वारा,
1: हजुर रेडियोकोबाट मात्रै सुनेको आवाजहरू है।
0: त्यसको त्यसको मजा चाहिँ खुब मजा आउँछ नि है।
1: हजुर हजुर, अब यस्तो हुँदो रहेछ, बोल्ने मान्छे कस्तो छ होला,
0: इमेजिनेसन आउँछ।
1: हजुर, सायद यतिको चाहिँ होला, यस्तोको चाहिँ अब अलिअलि त आउँछ नि त।
0: हजुर, त्यो अनुहारको त्यो चित्रण पनि आउँछ।
1: हजुर, त्यस्तो पनि अब यस्तो खालको अब आफूले बनाउनु पर्ने,
0: महिला हो भनेदेखिलाई चाहिँ अब त्यो एउटा हुन्छ नि आकृति।
1: हजुर, आकृति अब यस्तो यस्तो खालका होला, उस्तो खालको, त्यस्तो चाहिँ हुन्छ। हजुर,

0: तपाईँले त्यसरी अरू कुन कुन कार्यक्रमहरू सुन्दाखेरि त्यस्तो इमेजिनेसन गर्नुभएको छ?
1: अब भनौँ भने अब आकाशवाणीको आरजेहरू प्रायः जस्तो मैले भेटिसकेको छु.
0: अच्छा.
1: है, अन्त आदिलाई चाहिँ भेटेको छुइनँ मैले.
0: तपाईँले जुन नाम जसलाई नाम लिनुभयो उहाँहरू भेट्नु भएको छ?
1: हजुर, उहाँहरू सुप्रिया ठटालाई चाहिँ भेटेको छु.
0: भेट भयो?
1: हजुर,
0: अरूसँग चाहिँ भेट भएको छ?
1: अरूसँग भएको छैन.
0: पहिला तपाईँलाई यस्तो लाग्थ्यो कि यो अहिले त तपाईँ आकाशवाणीको स्टुडियोमा हुनुहुन्छ, तर आकाशवाणीको स्टुडियोमा नपस्दाखेरि त्योभन्दा पहिला चाहिँ कुनै दिन आकाशवाणी चाहिँ कस्तो होला भन्ने लाग्थ्यो, त्यस्तो खालको कल्पना हुन्छ नि?
1: हजुर, हुन्थ्यो त्यस्तो.
0: कस्तो
1: हजुर, कस्तो छ स्टेज चाहिँ है, अन्त कस्तो
0: कस्तो कल्पना गर्नुभएको?
1: मैले चाहिँ अब भित्र चाहिँ अब यस्तो खालका चाहिँ छ होला भन्ने अब धेरै सोच्थेँ क्या, जानु पाउने नि जस्तो लाग्थ्यो क्या मलाई त्यति बेला. अन्त आज आएँ है, सबै स्टुडियोहरू हेरेँ, एकदम राम्रो लाग्यो. राम्रो छ, अब यसरी बोल्नु हुँदो रहेछ, उसरी बोल्नु हुँदो रहेछ भनेर मैले देखेँ पनि है.
0: तपाईँलाई भनिन्छ रेडियोले चाहिँ मान्छेलाई यो लिसनिङ पावर भन्छ नि त,
1: हजुर,
0: थिङ्किङ पावर,
1: हजुर,
0: कल्पना शक्तिलाई चाहिँ पुरा बढाइदिन्छ, विकास गर्नुमा बहुत मद्दत गर्छ भन्छ. तपाईँले त्यस्तो अनुभव गर्नु भएको छ रेडियो सुनेर?
1: हजुर, त्यस्तो गरेको छु मैले. अब के भन्छ, अघि तपाईँले भन्नुभएको जस्तो अब ऊ मान्छे कस्तो होला, त्यो तपाईँले उयो बनाउनुहुन्छ भनेर भन्नुभयो नि. हजुर, त्यस्तै अब कस्तो होला, यस्तो छ होला, अब स्टुडियोहरू त्यस्तो होला, भित्र यस्तो छ होला, माइकहरू यस्तो यसरी बोल्नुहुन्छ होला, तर त्यस्तो सोचेको जस्तो चाहिँ होइन रहेछ क्या. अर्कै हुँदो रहेछ.
0: तपाईँ चित्रे बस्तीको हुनुहुन्छ?
1: हजुर, चित्रे.
0: तर बस्ती भए तापनि सहरदेखि, खरसाङ सहरदेखि धेरै टाढो चाहिँ होइन?
1: हजुर, धेरै नजिकै पर्छ, गाडीमा बाइकमा.
0: तपाईँले यसरी आजको यो जुन श्रोता संवाद कार्यक्रममा आएर कुराकानी गरिरहनु भएको छ, हामीसँग संवाद गरिरहनु भएको छ. अरू कुरा गर्नुपर्दाखेरि तपाईँको व्यक्तिगत कुरामा अघि अलिकति सोधिएको थियो, तपाईँको अझै सोधौँ एक दुईवटा कुरा. तपाईँको मान्छेको आफ्नो आफ्नो रुचि हुन्छ नि,
1: आफ्नो रुचि,
0: तपाईँको चाहिँ के रुचि छ?
1: रुचि चाहिँ अब रेडियो सुनेर पनि होला मलाई है. अन्त एउटा त्यस्तो आरजेहरू बनिने उयो पनि थियो तर मेरो अहिले काम त गर्दैछु मैले है, त्यस्तो आरजेहरू बनिने मेरो एउटा सपना पनि थियो, एउटा हबी थियो भन्नु.
0: होइन, काम गर्नु त मान्छेको एउटा परिस्थितिले पनि निर्माण गर्ने कुरा भयो, तर हुन्छ नि रुचि भन्ने फरक हो. मान्छे प्रोफेसन अथवा पेसा भन्ने एउटा कुरा हुनसक्छ मान्छेको, तर रुचि भनेको फरक हुन्छ नि त,
1: होइन,
0: इन्ट्रेस्टको कुरा क्या, गरिरहने कुरा चाहिँ तपाईँको के छ भन्ने.
1: त्यस्तो कुरा भन्दाखेरि चाहिँ अब मलाई, म चाहिँ क्रिकेट होइन, क्रिकेटहरू पनि धेरै खेल्दै गर्थेँ.
0: खेल्नुहुन्छ?
1: हजुर, खेल्नुहुन्छु, खेल्छु. अन्त त्यहाँबाट चाहिँ यस्तो रनिङहरू भन्छ नि, हजुर, त्यस्तोहरू पनि म धेरै गर्छु है. अन्त पहिले स्कुलहरू पढ्दा पनि धेरै गरेर मैले अब धेरै उयोबाट गिफ्टहरू, टपिकहरू पनि पाएको छु, गिफ्टहरू पनि पाएको छु सरहरूकोबाट है. अन्त
0: तपाईँ म्याराथन कुद्नुहुन्छ?
1: हजुर, कुद्छु म.
0: कहाँ कहाँ कुद्नु भएको छ?
1: एकपल्ट चाहिँ यता कता भन्नुपर्दा, यता भिक्टोरियाको तलदेखि माथि देउ थर्ड माइल भएर यता देउराली डल्लै हामी रेस गरेको छ पहिले, भिक्टोरिया स्कुलहरू पढ्दा क्या. हजुर,
0: तपाईँको रुचि भनेपछि यसो हेर्दाखेरि स्पोर्ट्स हो?
1: हजुर, स्पोर्ट्स,
0: खेलकुद गर्ने तपाईँको रुचि
1: धेरै मलाई मनपर्छ क्या त्यो. अब एक प्रकारको मजा पनि हुन्छ नि त्यस्तो रनिङहरू गर्दा है, अब यस्तो उयोहरू गर्दा.
0: तपाईँलाई गीत सङ्गीत कतिको मनपर्छ त?
1: गीत सङ्गीतहरू धेरै मनपर्छ, म धेरै अब गीतहरू चाहिँ यस्तो अब डान्सिङ गीतहरू है, त्यस्तोहरू धेरै मनपर्छ, डान्सिङ गीत. अन्त हजुर, त्यस्तो गीतहरू धेरै सुन्छु.
0: मान्छेलाई त तपाईँको उमेर अनुसार तपाईँ अल्लारे जस्तै देखिन्छ, तर यो अल्लारे हुँदा त अलिकति खानेकुराहरूको पनि बढी सौखिन हुन्छ मान्छे, तपाईँलाई त्यस्तो छैन?
1: त्यस्तो चाहिँ हजुर, म चाहिँ अब खानुको एकदम सौखिन नै छु है, भनौँ भन्दा. अन्त अब घरमा पनि भन्नुहुन्छ कि म घरमा छ भने चाहिँ मेरो मुख खाली, घरमा आमाहरूले पनि भन्नुहुन्छ यसको मुख कहिले खाली हुँदैन, तर म चाहिँ घरमा बस्दा केही न केही चाहिँ खाइरहेको हुन्छु क्या. हजुर, मेरो चाहिँ त्यस्तो बानी छ.
0: के खानुहुन्छ तपाईँ?
1: अब यस्तो खाँदाखेरि चाहिँ अब म चाहिँ धेरै अब यस्तो
0: जङ्क फुडहरू खानु तर राम्रो होइन.
1: हजुर, राम्रो चाहिँ होइन, धेरै म खान्छु है. अन्त यस्तो हजुर, त्यस्तोहरू धेरै खान्छु.
0: आज यो कार्यक्रममा आउँदाखेरि तपाईँलाई आज चाहिँ म यो कुरा चाहिँ नसोधे पनि म बोल्छु, अथवा बातको कुराकानीमा ननिस्के पनि यो कुरा चाहिँ भन्नु पऱ्यो भन्ने त्यस्तो केही सोचेर आउनु भएको छ?
1: त्यस्तो चाहिँ केही पनि छैन, तर लास्टमा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ अब मैले अघि भनिहालेँ तपाईँलाई है, अब हामीले जे

अजम्बरी गीतहरू यस कार्यक्रममा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। समय बित्दै जाँदा पनि श्रोताको मनमा अमिट छाप छोड्न सफल भएका नेपाली गीतहरू लिएर हामी प्रत्येक अङ्कमा तपाईँहरू माझ उपस्थित हुने गर्दछौँ र आजको अङ्कमा तपाईँहरूले सुन्नुहुनेछ देवचन्द्र कार्की र सफल थापाका आवाजमा रहेका सुमधुर गीतहरू। त सुन्नुहोस् कार्यक्रमको प्रथम गीत देवचन्द्र कार्कीको आवाजमा।

अजम्बरी गीतमा अहिले सुन्नुभयो देवचन्द र कार्कीको आवाजलाई. अघिल्लो क्रममा अब सुन्नुहोस् सफल थापाको आवाजमा

सफल थापाको आवाजमा रहेको यस गीतको अन्तसाथै आजलाई अजम्बरी गीतहरू कार्यक्रम यही पूरा गरिन्छ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। श्रोतालाई अब सुनाइरहेछौँ हिन्दी गीत कलाकार हंसराज हंसबाट।

सलाम नमस्ते। यस फिल्मबाट अब सुन्नुहोस् कुणाल गन्जावाला वसुन्धरा दासको आवाजमा शब्द छ जयदेव छानीको, संगीत विशाल शेखरको। यस गीतको लागि अनुरोध पठाउनु भएको छ गरिया मौजे उस्तुबाट प्रदीप कुमार, आशिष कुमार, कुन्दन कुमार र सुनिता देवी। पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भु प्रसाद गुप्त र कुन्ती देवी। मिरिक थर्बु निगालेबाट कल्याण राई र उहाँका समस्त परिवार। खरसाङ बजारबाट सतीश पाण्डे र उहाँका माता पिता अनि साथीहरू। अप्पर सिरुवारी गिद्धे पहाड़बाट सुषमा सिंह, एसएम दर्नाल, सयम दर्नाल, पुष्प छेत्री अनि साथीहरू। डोगलगाउँ जिल्ला गाजियाबाद छत्तीसगढ़बाट राष्ट्रपाल गजबिया, राधिका गजबिया, बेबी अनिस्का अनि तन्मय गजबिया। त सुन्नुहोस् यहाँहरूको अनुरोधमा कार्यक्रमको यो अर्को गीत सलाम नमस्ते फिल्मबाट।

अब सुन्नुहोस् फिल्म धुमबाट सुनिधि चौहान र सुनिधि चौहानको आवाजमा शब्द छ समीरको सङ्गीत प्रीतमको यस गीतको लागि अनुरोध पठाउनु भएको छ मणिगाछी जतुकाबाट विजय कुमार विजय लाली साफी आलम मिश्री सिराजपुर गणेशपुरबाट कैसर आलम फिरोज आलम नाज प्रवीण जतुका किशनपुरबाट आलम शेख सबना आलम र चाँदी नाज न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्का तुसेका स्वर्णलता एका श्रद्धा एका अनिरुद्ध एका डेमेन एका र चार्ल्स एका झाउगुडी बस्तीबाट विमल खडिया मीना खडिया सुचिता खडिया निलु र सानिया खडिया भालुखोप भट्टी डाँडाबाट अशोक कुमार खड्का गर्ल्स स्कुल रोड मनिहारेबाट अवधेश गुप्त भोलु निलु विशालराज र वंशराज खरसाङ बजारबाट छिरिङ लक्की सिनोरा राई पेमा यल्मो रीता प्रधान अनि छिरिङ यल्मो

अब सुन्नुहोस् फिल्म हमतुङबाट अर्का याज्ञिक र शानको आवाजमा शब्द छ प्रसुन जोशीको, संगीत जतिन ललितको। यस गीतको लागि अनुरोध पठाउनु भएको छ अपर मामरिङ सिटोङ दुईबाट लाकिपा शेर्पा, सुम्बा शेर्पा, याङजी शेर्पा, राधा सारिका, तृष्णा मुखिया, कला राई र सलिमा राई। आदर्श रेडियो श्रोता संघ कनहरिया बजारबाट दिलीप कुमार सेन्चुरी, बिमला रानी सेन्चुरी, शिल्पी रानी शाह, चन्दन कुमार, मिठु कुमार, बीस टोला कन्हरियाबाट मिट्टु कुमार, सोनी देवी, कुमकुम कुमारी, नैना कुमारी, प्रीति कुमारी र प्रिया कुमारी, गान्धी चौक रोपौर पन्जाबबाट हरदेव मिका, बलविन्दर बिरक, जैतक बिरक र मिका बिरक। त सुन्नुहोस् कार्यक्रमको यो अन्तिम गीत।

आकाशवाणी हो, दिउँसो 1 बजेको प्रमुख समाचार सुषमा तामाङबाट सुन्नुहोस्। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज मतदाता सूचीको विशेष गहन पुनरीक्षण एसआईआर प्रक्रिया अन्तर्गत गणना प्रपत्र जम्मा गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजस्थानको जोधपुर हवाई अड्डाको नयाँ टर्मिनल भवनको उद्घाटन गर्नुभयो। यस टर्मिनल भवनलाई प्रतिवर्ष 20 लाख यात्रीहरूको आवाजाहीको लागि डिजाइन गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार इन्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डको 6 दिने भ्रमणका लागि प्रस्थान गर्नुहुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णन अनि केन्द्रीय सहकारिता मन्त्री अमित शाहले अन्तर्राष्ट्रिय सहकारिता दिवसको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले स्वामी विवेकानन्दको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। भारतले भूकम्प प्रभावित भेनेजुएलामा भारतीय सेनाको एक विशेष चिकित्सा टुक्री तैनात गरेको छ। भेनेजुएलाका विदेश मन्त्री इवान गिलले भूकम्प पीड़ितहरूको सहायताको लागि भारत सरकार अनि प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोगको लागि आभार व्यक्त गर्नुभएको छ। अमेरिकाले आज आफ्नो 250 स्वतन्त्रता दिवस मनाइरहेछ। 4 जुलाई 1776 आजकै दिन अमेरिकाले आफ्नो स्वतन्त्रताको घोषणा गरेको थियो। मध्यप्रदेश सरकार अग्नि सुरक्षालाई लिएर हाई अलर्टमा रहेको छ। भोपालमा नगर निगम र अग्निशमन विभाग सुरक्षा महिनाको जाँचको लागि संस्थानहरूलाई लगातार निरीक्षणमा गरिरहेको छ। गुजरात राज्य चुनाव आयोगले विभिन्न स्थानीय स्वशासन निकायहरूको लागि आगामी उपचुनाव कार्यक्रमको घोषणा गरेको छ। उत्तरी रेलवेको जम्मू डिभिजनले भारतभरबाट आउने वार्षिक अमरनाथ यात्राका तीर्थयात्रीहरूको सहज आवागमन सुनिश्चित गर्न जम्मू तवी रेलवे स्टेशनमा विस्तृत व्यवस्था गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 2:40 मा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: अहिले सुन्दै हुनुहुन्थ्यो लोक अनि आधुनिक गीत। अब अघिल्लो क्रममा समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजस्थानको जोधपुर हवाई अड्डाको नयाँ टर्मिनल भवनको उद्घाटन गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन अनि केन्द्रीय सहकारिता मन्त्री अमित शाहले अन्तर्राष्ट्रिय सहकारिता दिवसको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। गृह मन्त्रालयले पाकिस्तानमा 23 जनालाई गैर कानूनी गतिविधि रोकथाम अधिनियम युएपीए अन्तर्गत आतंकवादी घोषणा गरेको छ। केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले अहमदाबाद र मुम्बईलाई

0: जोड्ने सम्पूर्ण हाई स्पिड रेल करिडोर 2029 अन्त्यसम्ममा तयार हुने विश्वास व्यक्त गर्नुभयो। अनि भारतीय ग्रान्ड मास्टर आर प्रज्ञानन्दले क्रोएसिया ग्रान्ड चेस टुरको ऱ्यापिड सेक्सनमा उत्कृष्ट प्रदर्शन गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजस्थानको जोधपुर हवाई अड्डाको नयाँ टर्मिनल भवनको उद्घाटन गर्नुभयो। 480 करोड रुपियाँको लागतमा निर्माण गरिएको नयाँ टर्मिनल भवन प्रतिवर्ष 20 लाख यात्रीहरूको आवाजाहीको लागि डिजाइन गरिएको छ। आधुनिक सुविधाहरूले सुसज्जित नयाँ टर्मिनल भवनले यात्रीहरूलाई सहज र आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ। यसले यस क्षेत्रमा पर्यटन, व्यापार र रोजगारी सृजनालाई बढावा दिनेछ। श्री मोदीले संशोधित उडायन योजनाको पनि सुरुवात गर्नुभयो, जसले केन्द्रीय कनेक्टिभिटीका साथै उड्डयन क्षेत्रलाई प्रोत्साहन दिनेछ। देशको नगर विमानन परिदृश्यमा यो महत्त्वपूर्ण विकासले युडिईका आम नागरिक पहललाई बढावा दिनेछ।
1: जोधपुर से ही आज उडान योजना के नए चरण की भी शुरुआत हुई है। इसके तहत छोटे छोटे शहरों और दूर दराज के क्षेत्रों को एयर कनेक्टिविटी से जोड़ा जाएगा। साथ ही अब जयपुर में मेट्रो का विस्तार भी होने जा रहा है।
0: 28,840 करोड रुपियाँको आवंटनसितै यस परियोजनाले आगामी 10 वर्षमा उडयन नेतृत्वको वृद्धिको अर्को चरणलाई गति दिने लक्ष्य राखेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजस्थानको बलोत्रामा लगभग 1,06,000 करोड रुपियाँको विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुभयो। यी परियोजनाहरूले पेट्रोकेमिकल, शहरी यातायात, रेलवे, सड़क, नवीकरणीय ऊर्जा र ऊर्जा प्रसारण सहित विभिन्न क्षेत्रलाई समेट्छ। प्रधानमन्त्रीले बलोत्राको पचपाद्रमा भारतको पहिलो ग्रीनफिल्ड एकीकृत रिफाइनेरी र पेट्रोकेमिकल कम्प्लेक्स राष्ट्रलाई समर्पित गर्नुभयो। यो ऊर्जा तथा पेट्रोकेमिकल क्षेत्रमा एउटा ऐतिहासिक उपलब्धि हो। ग्रीनफिल्ड रिफाइनेरी र पेट्रोकेमिकल्स कम्प्लेक्स हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड र राजस्थान सरकारको संयुक्त उद्यम हो। वार्षिक 90 लाख मेट्रिक टन क्षमताको यो कम्प्लेक्स 79,450 करोड भन्दा बढीको लगानीमा स्थापना गरिएको छ। प्रधानमन्त्रीले जयपुर मेट्रो रेल परियोजनाको दोस्रो चरणको शिलान्यास पनि गर्नुभयो, जसको कुल लागत 13,000 करोड भन्दा बढी छ। दोस्रो चरणमा प्रहलादपुरादेखि तोरी मोडसम्म 41 किलोमिटर लामो उत्तर दक्षिण मेट्रो करिडोर विकास गरिनेछ। प्रधानमन्त्रीले चुरु सादुलपुर र चुरु रतनगढ रेल दोहरीकरण परियोजना र एनएच 125A जोधपुर रिङ रोड खण्ड 2 को 4 लेन राष्ट्रलाई समर्पित गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको सानन्दमा सिजी सेमी आउटसोल्ड सेमी कन्डक्टर एसेम्ब्ली एन्ड ट्रस्ट सुविधाको उद्घाटन गर्नुहुनेछ। यस मिशन अन्तर्गत 7,500 करोड रुपियाँभन्दा अधिकको निवेशबाट विकसित यो सुविधा देशको तकनिकी विनिर्माण यात्रामा एक महत्त्वपूर्ण माइलखुट्टी हो। यस प्लान्टले व्यावसायिक उत्पादनको औपचारिक सुरुवात गर्नेछ अनि सम्पूर्ण क्षमतामा चल्दा सुविधामा वार्षिक 5 बिलियन सेमिकन्डक्टर चिप्सको उत्पादन क्षमता हुनेछ। यसले मेमोरी र स्टोरेज समाधानहरूको लागि बढ्दो विश्वव्यापी माग पूरा गर्न पनि मद्दत गर्दछ। उपराष्ट्रपति सीपी राधाकृष्णन अनि केन्द्रीय सहकारिता मन्त्री अमित शाहले अन्तर्राष्ट्रिय सहकारिता दिवसको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। सोसियल मिडिया पोस्टमा उपराष्ट्रपतिले सहकार से समृद्धिको संकल्पलाई दोहोर्याउनुहुँदै भारतको विकास अनि आत्मनिर्भरतामा सहकारी आन्दोलनको महत्वमाथि जोड़ दिनुभयो। श्री राधाकृष्णनले सहकारले प्रेरित सहकारिताले किसानहरू, महिलाहरू अनि लघु उद्यमीलाई सशक्त बनाउनमा एक शक्तिशाली भूमिका निभाउने बताउनुभयो। श्री शाहले सहकारिता भारतको संस्कृति, सामूहिक शक्ति अनि आत्मनिर्भरताको आधार रहेको बताउनुभयो। उहाँले प्रधानमन्त्रीको नेतृत्वमा सहकारिता क्षेत्रले नयाँ गति प्राप्त गरेको अनि यसको उल्लेखनीय विस्तार भएको पनि बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsheng अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज मतदाता सूचीको विशेष

0: गण पुनरीक्षण एसआईआर प्रक्रिया अन्तर्गत गणना प्रपत्र जमा गर्नुभयो। उपराष्ट्रपतिले सोसियल मिडिया पोस्ट गर्दै दिल्लीको मुख्य निर्वाचन अधिकारी, जिल्ला निर्वाचन अधिकारी, मतदाता पञ्जीकरण अधिकारी अनि बुथ स्तरीय अधिकारीले उपराष्ट्रपति भवनमा चलिरहेको मतदाता सूचीको एसआईआर अन्तर्गत गणना प्रक्रिया सुगम बनाएको बताउनुभयो। श्री राधाकृष्णनले सबै पात्र मतदाताहरूसित यस प्रक्रियामा सक्रिय रूपले भाग लिन आग्रह गर्नुभयो। सठिक अनि अध्यावधिक मतदाता सूची लोकतन्त्रलाई बलियो बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले स्वामी विवेकानन्दको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री राधाकृष्णनले स्वामी विवेकानन्दलाई एक महान देशभक्त अनि दार्शनिक बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारतको संस्कृति, आध्यात्मिकता अनि राष्ट्रिय चेतनालाई वैश्विक मान्यता दिलाउनमा स्वामी विवेकानन्दको अतुलनीय योगदान छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पेरूको राष्ट्रपति चुनावमा जित हासिल गरेकोमा केइको फुजिमोरीलाई बधाई दिनुभएको छ। सोसियल मिडिया पोस्टमा श्री मोदीले भारतले पेरूसँगको घनिष्ठ मित्रतालाई गहिरो महत्व दिने र विभिन्न क्षेत्रमा दुई देशहरूबीचको द्विपक्षीय साझेदारीलाई सुदृढ पार्न प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्रीले सुश्री फुजिमोरीलाई सफल कार्यकालको शुभकामना दिनुभयो अनि भारत र पेरू बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन उहाँसँग मिलेर काम गर्न तत्पर रहेको बताउनुभयो। गृह मन्त्रालयले पाकिस्तानमा 23 जनालाई गैर कानूनी गतिविधि रोकथाम अधिनियम यूएपीए अन्तर्गत आतंकवादी घोषित गरेको छ। यी व्यक्तिहरू जैस ए मोहम्मद, लश्कर ए तैयब र अन्य संगठनसित सम्बन्धित थिए। मन्त्रालयले भनेको छ, सरकार देश र नागरिकको सुरक्षाका लागि हरेक आतंकवादी मोड्युललाई समाप्त गर्न प्रतिबद्ध छ। गुजरातमा चलिरहेको विभिन्न रेल परियोजनाहरूको समीक्षा गरेपछि अहमदाबादमा पत्रकारहरूलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले अहमदाबाद र मुम्बईलाई जोड्ने सम्पूर्ण हाई स्पिड रेल करिडोर 2029 अन्त्यसम्ममा तयार हुने विश्वास व्यक्त गर्नुभयो। मुम्बई अहमदाबाद बुलेट ट्रेन परियोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो अनि गुजरात खण्डमा 80% काम पूरा भइसकेको जानकारी दिनुभयो। सुरतलाई बिलिमोरासित जोड्ने पहिलो प्रचालन खण्ड आगामी वर्ष खुल्ने सम्भावना रहेको उहाँले बताउनुभयो।
1: बुलेट ट्रेन का कंस्ट्रक्शन भी बहुत तेजी से चल रहा है और अगले साल सूरत से बिलिमोरा का पहला सेक्शन आरंभ करेंगे, उसके बाद में वापिस से सूरत का सेक्शन आरंभ करेंगे, उसके बाद में वापिस से अहमदाबाद का पूरा कम्प्लीट करेंगे, फिर अहमदाबाद से ठाणे और उसके बाद में अहमदाबाद से मुंबई। इस तरह से सेक्शन बाय सेक्शन, फेज बाय फेज 2029 के एंड तक कंप्लीट करेंगे प्रोजेक्ट। बहुत 80% काम गुजरात के क्षेत्र में कंप्लीट हो चुका है और बहुत ही अच्छी प्रोग्रेस।
0: भारतीय ग्रान्ड मास्टर आर प्रज्ञानन्दले क्रोएसिया ग्रान्ड चेस टुरको ऱ्यापिड सेक्सनमा उत्कृष्ट प्रदर्शन गरेका छन्। प्रज्ञानन्दले हिजो आफ्नो 3 म्याचमा जित दर्ता गरी फ्रान्सको अलिरेजा फिरोजासितै शीर्ष स्थान हासिल गरे। प्रज्ञानन्दले इवान सारिक, बोगदान डेनियल डिएक अनि अनिस गिरीलाई पराजित गरी ब्रिड सेक्सन अनि ऱ्याकिङमा यो स्थान प्राप्त गरेका हुन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजस्थानको जोधपुर हवाई अड्डाको नयाँ टर्मिनल भवनको उद्घाटन गर्नुभयो। उपराष्ट्रपति सीबी राधाकृष्णन अनि केन्द्रीय सहकारिता मन्त्री अमित शाहले अन्तर्राष्ट्रिय सहकारिता दिवसको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। गृह मन्त्रालयले पाकिस्तानमा 23 जनालाई गैर कानूनी गतिविधि रोकथाम अधिनियम यूएपीए अन्तर्गत आतंकवादी घोषित गरेको छ। केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले अहमदाबाद र मुम्बईलाई जोड्ने सम्पूर्ण हाई स्पीड रेल करिडोर 2029 अन्त्यसम्ममा तयार हुने विश्वास व्यक्त गर्नुभयो अनि भारतीय ग्रान्ड मास्टर आर प्रज्ञानन्दले क्रोएसिया ग्रान्ड चेस टुरको ऱ्यापिड सेक्सनमा उत्कृष्ट प्रदर्शन गरेका छन्। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:15 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: समाचारपछि अब सुन्नुहोस् लोकगीत।

0: अहिले सुन्नुभयो लोकगीत सुचिता खातीको आवाजमा, शब्द जसिन्दन प्यासीको, संगीत महेश्वर लामाको। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक मुस्कान राई। विषय 16 भारत जापान वार्षिक शिखर सम्मेलन संयुक्त वक्तव्य। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जापानकी प्रधानमन्त्री ताकाइची सानेले 16 भारत जापान वार्षिक शिखर सम्मेलनको लागि 1-3 जुलाई 2026 भारतको औपचारिक भ्रमण गर्नुभयो। प्रधानमन्त्री ताकाइचीका साथमा उच्च अधिकारी, प्रमुख कार्यकारी अधिकारी र उद्योग नेतृत्वहरू सहित उच्च स्तरीय प्रतिनिधि मण्डल रहेको थियो। प्रधानमन्त्री ताकाइचीको यो पहिलो औपचारिक भ्रमण थियो। दुई प्रधानमन्त्रीहरूले गत वार्षिक शिखर सम्मेलनपछिका घटनाक्रमहरूको समीक्षा गर्नुभयो र भारत जापान विशेष रणनीतिक र विश्वव्यापी साझेदारीलाई बढावा दिन सहयोगका विस्तृत क्षेत्रहरूमा छलफल गर्नुभयो। बढ्दो अस्थिर र अनिश्चित भूराजनैतिक पर्यावरणमा भारत जापान साझेदारीको रणनीतिक महत्त्वको मान्यतामा दुई प्रधानमन्त्रीले पारस्परिक पूरक सम्बन्ध विकास गर्न आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। 15 भारत जापान वार्षिक शिखर सम्मेलनको सफलताको आधारमा

0: उनीहरूले ती प्राथमिकता क्षेत्रहरूमा आधारित सहयोगलाई अगाडि बढाउन सहमत हुनुभएको छ, जसमा रक्षा र सुरक्षा सहयोग, आर्थिक सुरक्षा, ऊर्जा, लचिलोपन, प्रविधि र नवीनता सहित आर्थिक साझेदारी अनि जनता जनता आदान प्रदान रहेको छ। उहाँहरूले आफ्ना राष्ट्रिय हितहरू पूरा गर्ने प्रयासमा भारत र जापान प्राकृतिक र अपरिहार्य साझेदारहरू भएको धारणा साझा गर्नुभयो। दुवै प्रधानमन्त्रीले विश्वका अग्रणी लोकतन्त्र र प्रमुख अर्थव्यवस्था भएकोले स्वतन्त्र, खुल्ला र विधिको शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई आकार दिनु र त्यसलाई कायम राख्ने आफ्नो कर्तव्य रहेको दोहोर्याउनुभयो। दुई प्रधानमन्त्रीले द्विपक्षीय रक्षा र सुरक्षा सहयोग माथिल्लो मार्गमा रहेकोमा सन्तुष्टि व्यक्त गर्नुभयो र पछिल्लो वार्षिक शिखर सम्मेलनमा स्वीकृत सुरक्षा सहयोग सम्बन्धी सुरक्षा घोषणापत्रमा आधारित सहकार्यलाई अझ प्रगाढ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँहरूले यही वर्षको अन्त्यसम्ममा टोकियोमा 2+2 मन्त्रीस्तरीय चौथो चरणको बैठक गर्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ। उहाँहरू मेक इन इन्डियाको रूपरेखा अन्तर्गत परिष्कृत अभ्यासहरू, उपग्रह क्षमताहरू प्रयोग गरेर समुद्री डोमेन जागरूकता, नौसेना मर्मत, मर्मत र ओभरहाल सहयोग र सुरक्षा उपकरण साथै टेक्नोलोजी सहयोग मार्फत समुद्री सुरक्षा सहयोगलाई गहिरो बनाउन सहमत हुनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले जापानले रक्षा उपकरण र प्रविधि हस्तान्तरणका तीन सिद्धान्तहरूको समीक्षाको स्वागत गर्नुभयो र यसले दुई देशबीचको रक्षा साझेदारीलाई अझ गहिरो बनाउने आशा व्यक्त गर्नुभयो। दुवै प्रधानमन्त्रीले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिले दुवै देशलाई आर्थिक सुरक्षाका क्षेत्रमा ठोस सहयोगलाई थप प्रवर्तन गर्न आवश्यक भएको स्वीकार गर्नुभयो। उहाँहरू आर्थिक सुरक्षा सहयोगलाई गहिरो बनाउन र लचिलो र समृद्ध क्षेत्रलाई समर्थन गर्न प्रमुख पहलहरू विकास गर्न प्रतिबद्ध छन्। दुवै पक्षले उच्च प्रविधिको व्यापारलाई थप संरक्षण गर्दै निर्यात नियन्त्रणका चुनौतीहरूलाई पारस्परिक रूपमा सहज बनाउन सहमति जनाएका छन्। विश्व ऊर्जा बजारमा अस्थिरताबाट प्रभावित प्रमुख ऊर्जा खपत गर्ने राष्ट्रहरूको रूपमा साझा स्थितिलाई मान्यता दिँदै दुई प्रधानमन्त्रीले ऊर्जा सुरक्षामा भारत जापान सहयोगलाई गहिरो बनाउनका लागि अत्यावश्यकतालाई जोड दिनुभएको छ। दुवै प्रधानमन्त्री सामुद्रिक ऊर्जा, यातायात मूल्य श्रृङ्खलामा संयुक्त लगानी लगायतका सहकार्यका अवसरहरू खोज्न सहमत हुनुभएको छ। उहाँहरूले ऊर्जा लचिलोपन सम्बन्धी संयुक्त वक्तव्य स्वीकार गरेकोमा स्वागत गर्नुभयो। प्रधानमन्त्री ताकाइसीले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीमा भारतको सदस्यताका लागि आफ्नो समर्थन पुष्टि गर्नुभएको छ। दुई प्रधानमन्त्रीले सहयोगको आधारलाई अझ फराकिलो बनाउन एआई लगायतका नयाँ प्रविधिमा नवप्रवर्तनको प्रवर्तन महत्त्वपूर्ण रहेको धारणा साझा गर्नुभयो।
1: अहिले सुन्दै हुनुहुन्थ्यो सामूहिक समीक्षा।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौ। अब आकाशवाणीको कोलकाता केन्द्रबाट समप्रसारण गरी सुनाउने छौ पश्चिम बंगाल विधानसभाको सभाकक्ष समापन सत्रको प्रत्यक्ष विवरण।

यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो पश्चिम बंगाल विधानसभाको सभाकक्षमा समापन सत्रको प्रत्यक्ष प्रसारण आकाशवाणीको कोलकाता केन्द्रबाट। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौं।

श्रोताले अहिले सुन्नुभयो किशोर कुमारको स्वरमा कटिपतङ फिल्मबाट। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अब प्रस्तुत गर्न लागिरहेछौँ कार्यक्रम कर्सिङ कलिङ अल चिल्ड्रेन।

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार मनीष कानुबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल सुधारहरूबाट उपभोक्ता न्यायलाई सुदृढ पार्ने सरकारको प्रयासहरूमाथि आज प्रकाश पार्नुभयो। केन्द्रीय मन्त्री प्रह्लाद जोशीद्वारा लिखित लेख साझा गर्नुहुँदै श्री मोदीले सरकारवालाहरूसँग व्यापार परामर्शपछि यी जागृतिलाई परिष्कृत गरिएको बताउनुभयो। यसले उपभोक्ता न्यायलाई संरचनात्मक डिजिटल रूपान्तरणबाट गुज्रिरहेको प्रमुख क्षेत्रहरूमध्ये एक बनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजस्थानको पचपदरामा 1,05,000 करोड रुपियाँभन्दा बढीको विकास परियोजनाहरूलाई उद्घाटन र शिलान्यास गर्नुभयो। यो पूर्वाधार ऊर्जा, यातायात र रोजगार सृजनाको सन्दर्भमा राज्यको लागि एक महत्त्वपूर्ण माइलखुट्टे हो। रक्षा मन्त्री राजनाथ सिंहले देशको रक्षा निर्यात 38,000 करोड रुपियाँको रेकर्ड स्तरमा पुगेको बताउनुभएको छ। नयाँ दिल्लीमा एक निजी कार्यक्रममा बोल्नुहुँदै श्री सिंहले 2013-14 आर्थिक वर्षमा रेकर्ड गरिएको 686 करोड रुपियाँको तुलनामा रक्षा निर्यात लगभग 57 गुणाले बढेको उल्लेख गर्नुभयो। संसदको मनसुन सत्र यसै महिनाको 20 तारिकबाट सुरु भएर 13 अगस्तसम्म जारी रहनेछ। संसदीय मामिला मन्त्री किरण रिजिजूले 20 जुलाईदेखि सुरु हुने संसदको मनसुन सत्र बोलाउन सरकारको प्रस्तावलाई राष्ट्रपति द्रौपदी मुर्मूले अनुमोदन गर्नुभएको बताउनुभएको छ। 29 राष्ट्रिय ई गभर्नेन्स सम्मेलन आज जयपुरको राजस्थान अन्तर्राष्ट्रिय केन्द्रमा सुरु भएको छ। विश्वव्यापी शान्ति स्थापना अभियानमा भारतको लामो समयदेखिको योगदानलाई उल्लेखनीय मान्यता दिएको छ। डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो डिआरसीको स्थायी सञ्चालन आधार सकेमा आयोजित औपचारिक पदको परेडमा संयुक्त राष्ट्रसङ्घ अन्तर्गत सेवा गर्ने कुल 651 भारतीय सेनाका कर्मचारीहरूलाई प्रतिष्ठित संयुक्त राष्ट्रपद प्रदान गरिएको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।
0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र श्रोताहरू अब प्रस्तुत गर्न लागिरहेछौँ फिल्म सङ्गीत। ताजा सुन्नुहोस् किशोर कुमारको स्वरमा विविध किमका गीतहरू। प्रथममा लिएका छौँ मेरो जीवन साथी फिल्मबाट।

0: नमस्ते झटपटेमा
1: नमस्कार नमस्कार अब त एकदमै म पनि छिटो आइपुगेछु त हौ अब विजय भाइ पनि भर्खर भर्खरै आइपुग्यो
0: त्यही भन्न लागेको थिए झटपटेमा आज के अचम्म भयो हामी भन्दा तपाईँ पहिला हुनुहुन्छ सभामा अघि नै आउनु भएछ
1: अचम्म छ होइन अब अलिकति फुर्सदमा अलिकति भ्याएको बेलामा चाहिँ ए लु भनेर नि
0: भन्दा पनि छटपटे बा आज त चुल्ठे भाइ पनि आउँछु भनेर भन्नु हुँदै थियो
1: तै त चुल्ठेले पो ढिलो गर नभए त चुल्ठे विजय भाइ नभए अरू सानो बहिनी सबैजना बसिरहेको हुन्थे
0: हजुर
1: म अघि आइपुगेछु अनि भाइहरू पछि आउने भयो ल
0: यसो गरौँ न चुल्ठे भाइलाई पर्खिँदै एउटा गीत सुनौँ न हामी पहिले चाहिँ ल
1: आज चाहिँ मैले पहिले नै गीत सुन्ने मौका पाएँ ल ल ल लु सुनाऊ सुनाऊ गीत सुनाऊ

0: भने छटपटेमा परबाट त्यो प्लास्टिकको झोला बोकिरहने त हाम्रो चुल्ठे भाइ होइन?
1: हो त नि है, लु लु हेर त, हिजो अस्ति नै मनाएको होइन यो अन्तर्राष्ट्रिय प्लास्टिक मुक्त दिवस भनेर, त्यही प्लास्टिक तुर्लुङ तुर्लुङ झुन्डाउँदै यो के फेलास्की क्याप बोकेर आउँदो रहेछ। लु हेर त लु।
2: नमस्कार है बिरे दाजु, छटपटे बा।
1: नमस्कार नमस्कार, अब नमस्कार त भन्यो तर यो प्लास्टिकमा पो के लिएर आएको?
2: यो चिया लिएर आएको नि छटपटे बा।
1: लु हेर त, अस्ति भर्खर त्यो कार्यक्रममा गएको होइन?
0: हो त,
1: त्यही त, अब जो अन्तर्राष्ट्रिय प्लास्टिक मुक्त दिवसमा गएको हो, यो प्लास्टिक नचलाउनु भनेको र पनि फेरि त्यही प्लास्टिक बोकेर पो आउँदो रहेछ। लु हेर त,
0: हो नि, कतिवटा कुरा यहाँ चुल्ठे भाइलाई थाहा छैन होला नि त।
2: अब होइन हौ, अस्ति कार्यक्रममा गएको थिएँ बिरे दाजु छटपटे बा, अब यो घरमा यो प्लास्टिक रहेछ, अब हतार भयो त्यसै पनि ढिलो आएको, अनि यही प्लास्टिक चाहिँ फेरि प्रयोगमा ल्याउन भनेर प्रयोगमा ल्याएर अब घरमा भएको कुरो त प्रयोगमा ल्याइहालौँ भनेर चाहिँ लिएर आएको नि हतारमा। अब त प्लास्टिक नयाँ गरेर त चलाएको होइन नि छटपटे बा।
1: अब त्यसो हो भने त अब लु ठिकै छ नि त, ठिकै छ भनिदिनै पर्यो नि त। लु बसिहालोस् न त यो चुल्ठे, लु बस बस बस।
0: भन्दा पनि छटपटे बा, अब यहाँले प्लास्टिक फेरि प्रयोग गर्दै हुनुहुनु त रहेछ, अब यहाँलाई चाहिँ अस्तिको कुराहरू फेरि दोहोऱ्याउँदै केही कुराकानी भनिदिनु पर्छ होला यो प्लास्टिक विषयमा।
1: मलाई त्यस्तै लाग्यो, एकदमै यो प्लास्टिक विषयमा चाहिँ जनचेतनाको कमी भएको जस्तो लाग्दैछ।
0: हो नि,
1: यो जनचेतनाको कमी भएर नै जतिपल्ट कार्यक्रम गरे तापनि जे गरे तापनि हाम्रो व्यवहार चाहिँ सुध्रिँदैन। जबसम्म जनचेतना राम्रोसँगले फैलिँदैन, के हुन्छ हुँदैन भन्ने कुरा प्लास्टिकको विषयमा हामीलाई पूर्ण रूपले जानकारी हुँदैन, तबसम्म चाहिँ हुँदैन। लु अब चुल्ठे पनि आइहाल्यो, यहाँ अब बिरे भाइ पनि छ, अब यो प्लास्टिक सम्बन्धी नै कुरा गर्नु पर्ला।
0: हजुर हजुर, अनि हिजो आज अब यो प्लास्टिकको प्रयोग भन्दा चाहिँ नि अहिलेको समयलाई चाहिँ हामीले प्लास्टिकको युग भन्दा पनि हुन्छ होला।
1: हो,
0: चारैतिर प्लास्टिककै चिजहरू मात्रै है?
2: हजुर हजुर हजुर,
0: फेरि भएन अब मानव सभ्यताको पहिलो पहिलो खुड्किलोमा है, पहिले पहिले ढुङ्गाको युग थियो, त्यसरी तामा युग, त्यस्तै अब युगहरू परिवर्तन हुँदै आयो। अहिले अब हेर्नुहोस् न, सब थोक नै त प्लास्टिकमा छ।
2: हो नि बिरे दाजु,
1: अब प्लास्टिकमा त छ नि, अब तर अब के गर्ने, यो प्लास्टिकमा हरेक कुराहरू, यो डबल पानीदेखिको लिएर यो नानीहरूलाई खाने चिप्सदेखिको लिएर कुनै केहरूदेखिको लिएर अब यो बस्ने कुर्सीहरूदेखिको सबै कुरो त अब प्लास्टिकै बनिन थाल्यो।
0: हो नि हो नि,
2: अब यहाँ छटपटे बाले प्लास्टिक प्रयोग नगर्ने है, बिरे दाजुले पनि प्लास्टिक प्रयोग नगर्ने, तर सरसामान सबै प्लास्टिकको छ भन्ने कुराहरू पनि अब सुन्दैछु होइन, यो प्लास्टिकले गर्ने हानिहरूको विषयमा बताइदिनुहोस् न लु छटपटे।
1: अब प्लास्टिकले विशेष हानि गर्ने चाहिँ के हो भनेदेखिको पर्यावरणमा प्रभाव पार्छ यसले। अब प्लास्टिक विघटन नहुने वस्तु हो, यसलाई माटो वा पानीले गलाउन सक्दैन, वर्षौँ वर्षसम्म यो केही हुँदैन, जस्तोको तस्तै रहन्छ।
0: हो त, धेरै वर्ष लाग्छ। फेरि अब यो जलाउँदा पनि यसले खतरा भयो है, जताभावी फ्याँक्दा पनि खतरा भयो नि त।
1: हो नि, अब जल प्रदूषण हुन्छ, वायु प्रदूषण हुन्छ होइन, यो अब यो खोलाहरूतिर जमिनहरूमा पुगेर त अब वातावरणलाई पर्यावरणलाई नै नष्ट गर्छ नि त। अब के छ भने जीव जन्तुहरूले अब थाहा हुँदैन, जीव जन्तुहरूलाई के थाहा, अब हामीलाई त थाहा हुँदैन, यिनीहरूले खान्छन्, खाइसकेपछि अब अड्किने वा मर्ने खतराहरू हुन्छ। एकदमै यो प्लास्टिकले चाहिँ एकदमै हानि गर्छ, अब साथसाथैमा स्वास्थ्यमा प्रभाव पनि त पार्छ।
0: हो नि हो नि, ठिकै,
1: यो प्लास्टिकमा चाहिँ प्रयोग हुने रसायनहरू शरीरमा गएको खण्डमा चाहिँ यो एकदमै ठुलो बिमारी हामी भन्छौँ, क्यान्सर, यो गर्भपतनहरू, नपुंसकता, यस्ता गम्भीर रोगहरू निम्त्याउँछ। धेरै यस्तो रोगहरू छ प्लास्टिकले गर्दाखेरि हुने रोगहरू। अब जलाउँदाखेरि अघि बिरे भाइले भनिहाल्यो, अब धुवाले श्वास प्रश्वास सम्बन्धी रोगहरू बढाउँछ, अनि हावामा पनि एकदमै दूषित, यो हावै दूषित बनाउँछ। अब एकजनालाई मात्र खतरा होइन, सारा अब सारा हाम्रो समाजै प्रभावित, हाम्रो ठाउँ नै प्रभावित हुन्छ है, यो चाहिँ बुझ्नु पर्यो।
2: हजुर हजुर,
0: त्यो सँगसँगै चुल्ठे भाइ,
2: हजुर हजुर।

0: अर्को कुरा चाहिँ के भने अब हामी त खेतीपाती गर्ने मान्छे
1: है
0: अब खेती गर्ने माटोमा पनि यसले हानि गर्छ बुझ्नुभयो त प्लास्टिक माटोमा पुगेपछि माटोको भिजाउने क्षमता घटाइदिन्छ
1: ए हजुर हजुर
0: अब हामी त के गर्छौँ भने कतिवटा प्लास्टिकहरू त जता भावी लगेर फ्याँकिराखेका हुन्छौँ अब कोही कोही बेला यो खेती योग्य जमिनतिर पनि पस्छ अनि यसले चाहिँ माटोको उर्वरा शक्ति घटाउँछ बिउ उम्रन सक्दैन जमिनलाई बाँझो बनाइदिन्छ अनि माटोमा चाहिँ कस्तो हुन्छ भने उद्भिदलाई बढ्नुमा कतिवटा ससानो सूक्ष्म जीवहरू हुन्छ क्या आँखाले देख्न नसक्ने जीवहरू
1: हजुर हजुर हजुर
0: हुन्छ जो चाहिँ कतिवटा रुखपातको निम्ति खेतीपातीको निम्ति चाहिँ उनीहरू राम्रो हुन्छ तर प्लास्टिकले गर्दाखेरि चाहिँ यो सबै कुराहरू हराएर जान्छ त्यसले गर्दाखेरि खेतीमा पनि यसले चाहिँ ठुलो हानि पुर्याइराखेको छ है
1: हो नि अब अस्ति भर्खरै मैले बारी खन्दाखेरि धेरै अब अनेकौँ यो प्लास्टिक हामीले प्रयोग गरेको प्लास्टिकहरू अनि त्यो प्लास्टिकहरू बारीमा पनि देखे अब खन्दाखेरि त्यो प्लास्टिकहरू भित्रभित्रबाट निस्केको चाहिँ देखे तर अब यो खेतीमा पनि यो हिसाबको क्षति गर्छ भनेर चाहिँ मैले सोचेको थिइनँ तर अहिले चाहिँ यसो विचार गर्दा तपाईँले कुरा गर्दाखेरि खेतीपातीको कुरा गर्दा मलाई झलस्सै अस्ति भर्खरै बारी खन्दाको याद आयो
0: हो नि हो नि त्यस्तै प्रकारले चुल्टे भाइ खोला नाला समुद्रमा पानी जम्ने सरुवा रोगहरू बढ्ने जस्तै डेङ्गु हैजाहरू भन्छ नि
1: हजुर हजुर
0: त्यस्तो रोगहरू चाहिँ निम्त्याउँछ यसले यसरी नै माछा कछुवा अनि जति पनि पानीमा जनावरहरू हुन्छ त्यो चाहिँ प्लास्टिकले गर्दा मृत्यु पनि हुन सक्छ अनि विशेषज्ञहरूको भनाइ अनुसार चाहिँ प्रति वर्ष सुन्नुहोस् है
1: हजुर
0: प्रति वर्ष चाहिँ 8 मिलियन टन प्लास्टिकहरू चाहिँ समुद्रमा पुग्छ
1: अच्छा
0: त्यसले गर्दाखेरि चाहिँ अब पर्यावरणमा नै अलिकति असन्तुलन चाहिँ ल्याउँछ क्या यो प्लास्टिकले अब यो प्लास्टिक प्लास्टिक भनेर त भन्दैछौँ
1: होइन
0: चुल्टे भाइ अब यो चाहिँ हामी किन प्रयोग गरिराखेका छौँ भन्दाखेरि यो हलुका छ लचिलो छ सस्तो नपग्लिने नगलिने होइन पानी र हावा नछोड्ने अनि धेरै दिनसम्म भण्डारण गर्न पनि सम्भव भएकोले गर्दाखेरि प्लास्टिक चाहिँ व्यवहार गरिँदैछ हुन त अब एक हिसाबमा हेर्नु हो भने अब यो सजिलो छ तर अर्को दृष्टिकोणमा हेर्नु हो भने यसले चाहिँ धेरै प्रकारको खतरा चाहिँ हामीलाई सृजना गरिराखेको छ होइन त
1: अब प्लास्टिक चलाउँदै नचलाउ भने पनि हुँदैन नि त छटपटे बा अब चलाउनै पर्छ अन्त अब सबै प्राय प्राय कुराहरू त प्लास्टिकै छ
2: अब चुल्ठे के छ भने प्लास्टिक चाहिँ अब यो घरासी प्लास्टिक झोला बोतल बाल्टिन डिब्बा आदि अब यो उद्योगबाट निस्किने कुन चाहिँ अब प्याकेटहरू हुन्छ होइन अब यो गाडीको कतिवटा मसिनको भागहरू अनि त्यो मसिनमा लाग्ने कुनै कुनै अब सामानहरू होइन अब यो पाइपहरू पानीको पाइप अनि यो मलहरूको झोला यो हामीले ग्रिन हाउस भन्छ नि है खेतीपाती गर्नका लागि ग्रिन हाउस यो पनि प्लास्टिकै हो अब स्वास्थ्य सम्बन्धी अघि मैले भनिहालेको थिएँ है यो सिरिन्जहरू यो दबाई पानी भने नि मैले सिरिन्जहरू यो औषधिको यो प्याकेटहरू अब निर्माण गर्दा यो पिभिसी पाइपहरू तारको आवरणहरू यो सबै कुराहरू चाहिँ अब प्लास्टिक चाहिँ एकदमै अब उपयोगी भएको छ
0: हो नि ठिकै भन्नुभयो तर चुल्टे भाइ हामीले चाहिँ भन्नु खोजेको चाहिँ के भन्दाखेरि प्लास्टिकको प्रयोग गर्दै नगरौँ भनेको चाहिँ होइन
1: हजुर हजुर
0: तर जुन प्लास्टिक चाहिँ एकपल्ट चाहिँ व्यवहार गरिन्छ नि
1: हजुर हजुर
0: त्यसलाई चाहिँ हामीले व्यवहार गर्नु चाहिँ अलिकति कम्ती गरौँ भन्न खोजेको नि
1: हजुर हजुर हजुर
0: जस्तै हामीले प्लास्टिकको सट्टामा तपाईँले जुन बोकेर आउनु भएको छ नि
1: हजुर हजुर
0: यसको सट्टामा झोला जस्तै कपासको भयो जुट कागजको झोला प्रयोग गर्नु पर्यो
1: हजुर
0: बोतलको सट्टा स्टिल अथवा काँचले बनाएको चिजहरू हामीले प्रयोग गर्नु पर्यो प्लास्टिकको कटोरीको सट्टा पित्तल ढुङ्गा माटोको भाँडा हामीले प्रयोग गर्न सक्छौँ नि त त्यसरी नै जुन हामीले बिहा बटुलतिर प्लास्टिकको ग्लासहरू प्रयोग गर्छौँ नि त्यसको बदलीमा कागजको ग्लासहरू व्यवहार गर्न सकिन्छ नि त
1: हजुर हजुर
0: अनि स्कुल अथवा कार्यालयमा पुनः प्रयोग गर्ने योग्य सामग्रीहरू चाहिँ हामीले व्यवहार गर्नु पर्यो भन्न खोजेको हो चुल्टे भाइ
1: भनेपछि प्लास्टिक चलाउँदै नचलाउनु चाहिँ होइन सबै सरसामग्रीहरू प्लास्टिकको आउँछ तर एकैपल्ट प्रयोग गरेर फ्याँक्ने खालके त्यस्तो प्लास्टिकहरू चाहिँ हामीले चलाउने अब एकदमै बन्द गर्नु

0: पर्छ भन्ने
1: कम चाहिँ गर्नु पर्छ।
0: हजुर हजुर हजुर।
1: अनि चुल्ठे भाइ, आज तपाईलाई हामीले यहाँ छटपटे भएर म मिलेर यो प्लास्टिक अनि यसको कुप्रभावहरू सम्बन्धी हामी जानकारी गराउँदैछौँ। अब बचाउनु पर्ने कुराहरू त अझै छ, तर त्योभन्दा अगाडि चाहिँ एकछिन विश्राम गराएर यहाँ छटपटेवालाई पनि एकछिन मनोरञ्जन गराइदिऊ न हौ।
2: एकदमै राम्रो कुरा गर, एकदमै राम्रो कुरा गर। अब मलाई त मनोरञ्जन भन्नु अघि गीत सुनिहाले, अब मनोरञ्जन पनि अनि शिक्षा पनि चाहिँ चुल्ठेलाई दिनुपर्छ। लु चुल्ठे लु गीत पनि सुनाऊ, त्यो पछाडि अन्य कुराहरू पनि गर्नुपर्छ है त।
0: ए हुन्छ हुन्छ सर, परिवार हुन्छ, सुनाउनु छ गीत।

0: लौ त चुल्ठे भाइ छटपटे बा, अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ अनि आज यहाँ चुल्ठे भाइलाई यो प्लास्टिकको कुप्रभावहरू सम्बन्धी हामी जानकारी गराउँदैछौँ नि। अब चाहिँ के कुरा गर्ने हो अझै?
1: अब कुरा चाहिँ के गर्ने भन्दाखेरि, अब अघि चुल्ठे भाइले यहाँ भनिहालेको थियो प्लास्टिक, यो देख्दै पछि मलाई त धेरैवटा कुरा याद आउँदैछ। यो चियाको जुन चाहिँ भाँडामा यो प्लास्टिक छ नि, यो देख्दै पछि मलाई अरू कुराहरू पनि याद आउँदैछ। अब चुल्ठे सुनै अर्को कुरा हजुर भन्नुहोस् न सरपटी भाइ। अब के छ भने, जुन चाहिँ पनि प्लास्टिक हामी चलाउँछौँ, अब चलाउनै पर्ने बाध्यता आउँछ कतिपय कुराहरूमा। त्यो बाध्यता आए तापनि एउटा चिन्ह हुन्छ, फेरि फेरि प्रयोग गर्न सकिने, रिसाइकल हुन सक्ने प्लास्टिकको एउटा चिन्ह हुन्छ। त्यो चिन्ह हेरेर चाहिँ प्लास्टिक प्रयोग गर्न सकिन्छ। जस्तै पानीको बोतल, त्यसमा एउटा कस्तो खालको चिन्ह हुन्छ भने यो काँड जस्तो हुन्छ, यस्तो तिन कुने खालके काँड काँड काँड भएको, यो चाहिँ फेरि पनि प्रयोग गर्न सकिन्छ भन्ने एउटा चिन्ह हुन्छ, हेर्नु पर्यो। यो दुधको डिब्बाहरू भयो, झोलाहरूमा पनि हुन्छ, यो खाना प्याक गरिन्छ नि त्यसमा पनि यो रिसाइकलको संकेत हुन्छ। त्यो संकेतहरू, त्यो चिन्हहरू हेरेर मात्रै यो प्लास्टिक चाहिँ चलाउनु भनेर चाहिँ म भन्न चाहन्छु। किन भनेदेखिको हामी एकैपल्ट, अघि बिरे भाइले भने जस्तो एकैपल्ट मात्रै चलाउने प्लास्टिक आज चलायौँ फ्याँकिदियौँ, फेरि अर्को चलायौँ फेरि फ्याँकिदियौँ, फेरि अर्को चलायौँ भन्दाखेरि फेरि प्रयोग गर्न सकिने, जुन चाहिँ रिसाइकल हुन सक्ने यो प्लास्टिकहरू चलायो भने चाहिँ फेरि रिसाइकल भएर अन्य सामग्री बनिएर आउँछ।
0: हो नि,
1: धेरैवटा कुरा हुन्छ एकै।

0: एकपल्ट मात्र प्रयोग भएर त्यो त्यत्तिकै नाश हुने चाहिँ अब नगर्नु, अब नाश त हुने होइन, अब धेरै लाग्छ समय विघटन हुनु चाहिँ, अब 500 वर्ष जस्तो लाग्छ, 100 वर्ष लाग्छ। हामी त मरेर अब म अहिले नै यो 78 पुगिहाले, अब यस्तो त धेरै धेरै हाम्रो कति नानीहरू पनातीहरू है नातिहरू भइसक्दा पनि एउटा प्लास्टिक त्यो विघटन हुँदैन, त्यो कुदैन। अनि त्यो भएर चाहिँ अहिले नै हामीले यो प्लास्टिकहरू चलाउन छोडेनौँ भने चाहिँ हामीले आउँदो भविष्यमा केही दिन चाहिँ सक्दैनौँ, तर काम नलाग्ने प्लास्टिकको थुप्रो चाहिँ छोडेर जान्छौँ हाम्रो नानीहरूको लागि, त्यस्तो लाग्छ। त्यही कारण अहिले नै अलिकति सचेत चाहिँ हुन पर्छ हामी।
1: हो नि, त्यसरी नै चुल्टे भाइ, अब हामीले जनसाधारणले गर्नुपर्ने कार्यहरू चाहिँ के रहेको छ भन्दाखेरि, घरमा हामीले फोहोर मैला त अवश्य हुन्छ होइन, घरमा चाहिँ फोहोर मैला छुट्याउने काम गर्नु पर्यो। जस्तै प्लास्टिकहरू एक जग्गा, अनि त्यो सब्जीको छिल्का छुल्कीहरू हुन्छ नि, त्यो चाहिँ अर्को जग्गा छुट्याउने कार्य गर्यो भने चाहिँ राम्रो। त्यसरी नै हामीले सहरहरू सफाई कार्यमा अभियानहरू हुन्छ नि, त्यस्तोमा भाग लिनु पर्यो। अनि प्लास्टिक चाहिँ जति सक्दो, अब हाम्रोतिर त समुद्र नदीहरू छैन, यो खोला झोडा नालामा चाहिँ हामीले फ्याँक्ने कार्य गर्नु हुँदैन। अनि यो सब कुराहरू चाहिँ बाल बालिकालाई सिकाउनु पर्यो। त्यसरी नै अब प्लास्टिक घरमा थुपारेर जलाउने काम पनि गर्नु हुँदैन फेरि, बुझ्नुभयो त। अनि भारतीय न्याय संहिता अनुसार चाहिँ प्लास्टिक बाल्नु पनि सामाजिक अपराध हो, उसलाई कडा भन्दा कडा कानुनी कारवाही पनि हुन सक्छ। त्यसले गर्दाखेरि आफै सचेत हुने, अनि त्यो सँगसँगै घर वरिपरि साफ सुग्घर राख्ने, जति सक्दो प्लास्टिकलाई प्रयोग नगर्ने होइन, त्यस्तो कार्यहरू हामीले गर्न सक्यो भने चाहिँ अब प्लास्टिकदेखि चाहिँ अलिक टाढा टाढा हुँदै जान्छौँ कि भन्ने पनि लागिरहेछ मलाई चाहिँ।
0: हजुर हजुर, एकदमै राम्रो कुरा गर्नु। अब त्यति मात्र होइन, यो अब अहिले त सरकारहरूले है घरैबाट मैला उठाउने प्रक्रियाहरू पनि सुरु गरेको छ, जहाँनिर चाहिँ गिलो मैला र सुक्खा मैला यो छुट्टाएर हामीले दिनुपर्ने हुन्छ, त्यो चाहिँ उहाँहरू लगेर फोहोर व्यवस्थापन त्यो गर्नुहुन्छ। गरिसकेपछि प्लास्टिकलाई कसरी व्यवस्थापन गर्ने, यो अरू फोहोरहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने कामहरू उहाँहरूले गर्नुहुन्छ। विशेष गरी अब सहर बजारमा गाउँ बस्तीमा अहिले यो अभियानद्वारा, सरकारी अभियानद्वारा यो कामहरू हुँदैछ, यसलाई चाहिँ हामीले सहयोग पुर्याउनु पर्छ। सहयोग चाहिँ अब हामीले भक्कु प्लास्टिक चलाएर दिने भनेको होइन, आफूले पनि नियन्त्रण गर्ने। अब भक्कु प्लास्टिक त्यस्तो चलायौँ भने त उहाँहरूलाई पनि व्यवस्थापन गर्न गाह्रो पर्छ। त्यो भएर चाहिँ हामीले आफै एकदमै विचार गरेर, अहिले त नानीहरू पढा लेखा छन्, सबै कुरा विचार गरेर अब आउँदो भविष्यमा हामी के दिँदैछौँ कसो गर्दैछौँ भन्ने हिसाबले चाहिँ हामीले यो प्लास्टिकलाई चाहिँ एकदमै राम्रोसँगले व्यवस्थापन गर्नै पर्ने जस्तो लाग्दैछ। किनभनेदेखिको आज यो प्लास्टिकले हाम्रो स्वास्थ्यमा भयो, खेतीपाती गर्दा माटोमा भयो, यो हावामा प्रदूषण भयो, यो खोला नालादेखिको लिएर जीव जन्तुदेखिको सबैमा प्रभाव पारिरहेको छ।
1: हो नि, अब जीव जन्तु पशु पक्षी अनि जति पनि समुद्री जनावरहरू छ नि, उनीहरूको चाहिँ एक अर्कामा हामीसँग तालमेलमा बसेका छन् नि त।
0: हजुर हजुर।
1: अनि त्यो तालमेल चाहिँ बिगार्ने कार्य चाहिँ यो प्लास्टिकले गरिराखेको छ। अनि यो कुरा चाहिँ सबैजनाले बुझ्ने, अनि भावी दिनहरूमा यो प्लास्टिकको प्रयोगलाई चाहिँ कमी ल्याउने है, यस्तो प्रकारले हामीले सोच्यौँ भने, अनि सबैजनालाई नजानेकोहरूलाई बुझायौँ भने, अवश्य नै हामी यो प्लास्टिकदेखि मुक्त हुन्छौँ कि भन्ने चाहिँ हाम्रो सबैको सोच चाहिँ छ नि त।
0: त्यही भनेको मैले पनि बिरे भाइ, यो चुल्ठेलाई यस्तो खालके यो प्लास्टिक बोक्यो भने चाहिँ आउँदो दिनमा चाहिँ म पनि एकदमै कडा कारवाही हुन्छ, यहाँ चुल्ठेलाई चाहिँ एकदम कडा कारवाही मै गर्छु।
1: तपाईँ गर्नुहुन्छ?
2: अब होइन, अब यो त अब मैले चलाइहालेँ, यो अब छटपटी बालाई म माफी चाहन्छु है। अब अस्ति पनि कार्यक्रममा भाग लिएका थियौँ हामी सबैजनाले, त्यो कतिवटा कुरा बुझे। अब यो हामीले मात्रै बुझेर भएन, अब गाउँघरका सबैलाई अब आजको सभाको कुराहरू पनि भन्ने
1: हो नि,
2: त्यो सोच्दैछु म। अब यो प्लास्टिकहरू चाहिँ अब एकैपल्टमा चलाउने खालको यो प्लास्टिकहरू चाहिँ हामी नचलाउँ, प्लास्टिक कुनै पनि रूपमा चलाउन एकदमै कम्ती गरौँ। हामीले कम्ती गऱ्यौँ भने त भोलिको दिनमा अरूले पनि यही प्रकारले सिक्दै जान्छ। हामी चाहिँ कस्तो हुन्छ भने कुनै पनि सरसामान लिनु जाँदाखेरि पनि प्लास्टिक लिएर त जाँदैनौँ, तर हामी खाली हात गएको हुन्छौँ, प्लास्टिक बोकेर आउँछौँ। फेरि भोलिपल्ट गयो, फेरि हाम्रोमा झोला

0: बोक्ने एउटा आधा चाहिँ हराएर गएको छ नि त.
1: हजुर, अनि त्यही कुरा चाहिँ म यहाँ चुल्टे भाइलाई भन्न लागेको थिएँ.
0: हजुर,
1: म चाहिँ प्लास्टिक बोक्दिनँ, म त झोलै बोकेर हिँड्छु.
0: हजुर हजुर.
1: अनि यो एक दिन झोला नबोक्दा त कसो कसो हुँदो रहेछ क्या चुल्टे भाइ.
0: ए, त्यो पनि बानी नै.
1: झोला बोकेर हिँड्ने बानी भएपछि चाहिँ यस्तो प्लास्टिकहरूको सम्झना आउँदैन हौ.
0: हो, अब विजय भाइबाट चाहिँ धेरै कुरा सिक्नु पर्छ. अब चुल्ठे, अब उहाँहरू जस्तोबाट सिक्नु पर्यो. अब हामीले पनि पहिला त यसो झुन्डाउने झोला त्यो नै चलाएको थियो. हाम्रो समयमा त यो बृहत रूपमा यस्तो यो प्लास्टिक थिएन पनि. अहिले बेसी पनि भएको छैन. अब यो 15-20 साल भयो होला. यो 15-20 सालमा चाहिँ प्लास्टिकको उपयोग यति डरलाग्दो बढेको छ. त्यो यति डरलाग्दो बढ्दा यति सालमा पनि हाम्रो हरेक कुना कुना, घरको कुना कुना, बारीको कुना कुना, जङ्गलको कुना कुना पनि त्यो प्लास्टिकहरू पुगिसक्यो भने आउँदो 20 वर्षमा, आउँदो 40 वर्षमा चाहिँ के हुन्छ अब त्यो कल्पना पनि गर्न सकिँदैन.
1: हो नि, हो नि. त्यही भएर हिजो आज हेर्नु न,
0: हजुर हजुर,
1: पर्यावरणमा अलिकति तालमेल मिलेको छ जस्तो लाग्दैन. किनभने पानी पर्ने समयमा औधी नै परिराखेको हुन्छ
0: है,
1: नपर्ने समयमा परिरहेको हुन्छ. फेरि अब कतिवटा जलाशयहरूमा यस्तो प्लास्टिकहरू त्यहाँ जामिँदाखेरि होइन, माटोमा बसिदिँदाखेरि पानीको स्रोतहरू पनि सुकिराखेको हामी हाम्रै आँखा अगाडि देखिराखेका छौँ नि त. त्यो भएर अब प्लास्टिकको प्रयोग चाहिँ राम्रो होइन र यसले चाहिँ हामीलाई अनि जीव जन्तु साथसाथै पर्यावरणलाई पनि दूषित पार्ने हुनाले प्लास्टिकको प्रयोग चाहिँ हामीले थोरै मात्रामा गरेको चाहिँ एकदमै राम्रो हो कि है, सबैजनाले यस्तो विचार गर्नुपर्छ, सोच्ने समय चाहिँ आएको छ नि त.
0: हजुर हजुर हजुर, एकदमै एकदमै. आजको जुन चाहिँ कुराहरू थियो एकदमै, अब यो प्लास्टिकहरू चाहिँ एकदमै नचलाउनु पर्ने रहेछ भन्ने पनि मैले बुझेँ. अनि अब सन्तुष्ट पार्नुभयो तपाईँहरूले यो कुराहरू गरेर. अस्ति जुन चाहिँ कार्यक्रममा आधा अधुरो कुराहरू सिकेको थिएँ भनेदेखिको आज छटपटे बाह्र बिरे दाजुले मलाई छर्लङ्ग पार्नु भयो.
2: अब छर्लङ्ग भएर मात्र भएन नि त, अब चुल्ठे भाइ छर्लङ्ग भयो भन्ने मात्रै भएन. अब हामी यसो छर्लङ्ग मात्र होइन, यसो कानलाई पनि छर्लङ्ग बनाउनु पर्छ. एउटा राम्रो गीत सुनेर चाहिँ कानलाई पनि छर्लङ्ग बनाउनु पर्छ जस्तो लाग्दैछ.
1: हुन्छ हुन्छ, यो पर्यावरण सम्बन्धी नै एउटा गीत सुनौ न त फेरि.
2: ए, एकदम रमाइलो हुन्छ त्यसो. सुनौ सुनौ.

0: लौ त यति रमाइलो गरी गीत सुन्दा सुन्दै आजलाई बिदाको समय पनि भएछ। चुल्ठे भाइ छटपटे भा लु लागौ घरतिर।
1: त्यसो हुँदा जानुपर्छ है चुल्ठे। लु लु यो प्लास्टिक चाहिँ टुङ्गोमा लाउनु, अब यो फ्लास पनि बोक्नु, लु अब परसम्म लु पुर्याउनु त मलाई। लु लु जाउँ जाउँ जाउँ जाउँ बिरा भाइ जाउँ जाउँ चुल्ठे भाइ। हुन्छ हुन्छ हुन्छ जाउँ।
2: अबको के छन् भने आकाशवाणीको गान्तोक केन्द्रको समाचार सम्प्रसारण गरी सुनाउनेछौँ।

लाचुङको टिलिङ क्षेत्रमा हालै गएको पहिरोपछि चुङथाङका महकुमा अधिकारी अरूण छेत्रीले आज प्रभावित क्षेत्रको निरीक्षण गरी क्षतिको अवस्था र सड़क सम्पर्कमा परेको प्रभावको मूल्याङ्कन गर्नुभयो। लाचुङ जुम्साका पिपोन पनि साथमा रहनु भएको निरीक्षण अवधि श्री छेत्रीले पीएमजीएसवाईका सहायक अभियन्तालाई क्षतिग्रस्त सड़कको तत्काल पुनर्स्थापना गरी यातायात चाँडो सुचारू गर्ने निर्देश दिनुभयो। ग्रेपका प्रतिनिधिले आवश्यक उपकरणका साथ सड़क मार्गमा भरिएको माटो हटाएर सम्पर्क पुनबहाल गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढ़ाइएको जनाएको छ। यसैबीच ठिङ वार्डका पञ्चायत प्रतिनिधि सहित महकुमा अधिकारीले ग्रेप अधिकारीहरूसँग प्रभावित क्षेत्रको निरीक्षण गरी तत्काल सफा गर्न आवश्यक रहेका पानी निकास प्रणालीको पहिचान गर्नुभएको छ। मनसूनको समयमा पहिरोको जोखिम न्यूनीकरणका लागि आवश्यक उपायबारे पनि छलफल गरियो। जिल्ला प्रशासनले बीआरओ पीएमजीएसवाई पञ्चायत तथा सम्बन्धित निकायसँग समन्वय गरी पुनर्स्थापना कार्यलाई तीव्रता दिएको जनाएको छ। उत्तर सिक्किमको लोअर जंगु स्थित फी खोलामाथि निर्मित नयाँ बेली पुलको आज वन मन्त्री पिन्सो नामगेल लेप्चाले उद्घाटन गर्नुभयो। अविरल वर्षाका कारण फी खोलाको जलस्तर बढ्दा छ दिन अघि पुरानो पुल बगाएको थियो। यस अवसरमा मन्त्रीले नयाँ पुल निर्माणले क्षेत्रवासीलाई ठूलो राहत पुगेको बताउँदै यस सड़कले सीमावर्ती क्षेत्रका साथै चुङथाङ लाचेन र लाचुङसम्म पुग्न वैकल्पिक मार्गका रूपमा सेवा पुर्याउने उल्लेख गर्नुभयो। राज्यपाल ओम प्रकाश माथुरले आज राजस्थानमा आफ्नो पैतृक गाउँ बेडलमा स्वर्गीय मातापिताको स्मृतिमा निर्माण हुन लागेको श्रीमती सज्जन कंवर चाँद राज्जी माथुर आदर्श विद्या मन्दिर उच्च माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास गर्नुभयो। विद्या भारतीसित सम्बद्ध यस विद्यालय भवनको सम्पूर्ण निर्माण खर्च माथुर परिवारले व्यक्तिगत रूपमा बेहोर्ने जनाएको छ। यस अवसरमा राज्यपालले गुणस्तरीय तथा संस्कारयुक्त शिक्षाले मात्र समाज र राष्ट्र निर्माण सम्भव हुने बताउँदै विद्यालयले भावी पुस्तालाई शिक्षा र राष्ट्रभक्तिको संस्कार प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। सोरेङ स्थित डाक बंगला अभियान्त्रिकी परिसरमा पालन गरिँदै गरेको 112 राष्ट्रिय भानु जयन्ती समारोहको चौथो दिन आज विभिन्न कार्यक्रम सम्पन्न भयो। भाषा साहित्य विकास एवं जातीय सद्भावनाको नारा सहित आयोजित कार्यक्रममा विधानसभा उपाध्यक्ष राजकुमारी थापा प्रमुख अतिथि हुनुहुन्थ्यो। उहाँले भानु जयन्तीलाई राष्ट्रिय स्तरमा पुर्याउन मुख्यमन्त्री प्रेमसिंह तामाङको योगदानको प्रशंसा गर्दै नेपाली भाषा र संस्कृति प्रति गर्व गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई जिम्मेवार र सभ्य नागरिक बन्न प्रेरित पनि गर्नुभयो। कार्यक्रम अन्तर्गत अन्तर्विद्यालय तर्क प्रतियोगिताको सेमी फाइनलमा कञ्चनजंघा राज्य विश्वविद्यालयले खरसाङ महाविद्यालय तथा सिक्किम विश्वविद्यालयले उत्तर बंगाल विश्वविद्यालयलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन्। उत्कृष्ट वक्ताका रूपमा भूपेन तिमसिना र मन्दिरा राव

0: पार्षदलाई चयन गरियो। सिक्किम राज्य सहकारी संघ सिकनले आज आसाम लिङ्जे स्थित कार्यालयमा शान्तिपूर्ण विश्वका लागि सहकारी भन्ने मूल नाराका साथ 104 अन्तर्राष्ट्रिय सहकारी दिवस पालन गर्यो। सिकनका अध्यक्ष डाक्टर मंगलजीत राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्य बाहेक सहकारी विभागका पञ्जीयक केपी शर्मा हुनुहुन्थ्यो। कार्यक्रममा सहकारी आन्दोलनको महत्व र शान्ति समावेशिता तथा दिगो विकास प्रवर्धनमा सहकारी संस्थाहरूको भूमिका बारे प्रकाश पारिनका साथै नशामुक्त भारत अभियान सम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरियो। सम्बोधनका क्रममा अध्यक्ष डाक्टर राईले आगामी जुलाई महिनाको अन्तिम सातासम्म रानीपुलमा सहकारी उत्पादन बिक्री केन्द्र स्थापना गरिने जानकारी दिनुभयो। वरिष्ठ पत्रकार पूरण तामाङ पादरी गंगा प्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कारले सम्मानित हुनुभएको छ। उहाँलाई गंगा प्रसाद प्रधानको 174 जन्म जयन्तीको अवसरमा यो पुरस्कार प्रदान गरिएको हो। पादरी गंगा प्रसाद प्रधान स्मृति प्रतिष्ठान सिक्किमद्वारा गान्तोक स्थित नरबहादुर भण्डारी सरकारी महाविद्यालयको सभागारमा आज आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री जीटी ढुङ्गेल प्रमुख अतिथि हुनुहुन्थ्यो। यस अवसरमा उहाँ सहित विभिन्न क्षेत्रका 5 विशिष्ट व्यक्तिहरूलाई पनि समाजमा पुर्याएको योगदानका लागि सम्मान जनाइयो। वाणिज्य तथा उद्योग विभाग अन्तर्गत सिक्किम उद्यमशीलता तथा आर्थिक विकास सिड सेल र जिल्ला उद्योग क्षेत्र केन्द्र मंगनले आज मंगन जिल्लाको तिङचिम चाँदे र पाक्सेपमा केन्द्र र राज्य सरकारका विभिन्न योजनाबारे एक दिने जनचेतना कार्यक्रम आयोजन गर्यो। सिक्किम पर्यावरण पर्व 2026 अन्तर्गत वन एवं पर्यावरण विभाग पाकिम प्रादेशिक प्रभागले आज बिरुवा वितरण सामूहिक सरसफाई तथा हस्ताक्षर अभियान आयोजन गर्यो। शिक्षा मन्त्री राजु बस्नेतले कार्यक्रमको उद्घाटन गर्दै जिल्लाका विभिन्न गाउँमा वितरणका लागि बिरुवा बोकेको सवारी साधनलाई हरियो झण्डा देखाएर शुभारम्भ गर्नुभयो। उहाँले पर्यावरण संरक्षणमा सबैको सक्रिय सहभागिताको आवश्यकता रहने बताउनुभयो। समाचार पूरा भयो।
1: सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जमा र अब सुन्नुहोस् अहिलेको रहल साथै भोलिका अधिवेशनहरूमा प्रसारण हुने कार्यक्रमहरूको संक्षिप्त विवरण अहिले 6:50 सुन्नुहुनेछ। प्रादेशिक समाचार 7 साप्ताहिक पत्रोत्तर कार्यक्रम डाक पुतली 8 फिल्म संगीत 8:30 पार्वत्य ध्वनि यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट डेलिभरी सुनाउनेछौ। 9:15 स्पटलाइट 9:30 साहित्य भारती अनि 10 संगीतको अखिल भारतीय कार्यक्रम। छ बजेर 20 मिनटमा भोलिको हाम्रो प्रवतकालीन अधिवेशन आरम्भ हुनेछ। 36:00 भक्ति संगीतको कार्यक्रम अर्चना शुभ प्रभातमा बिहानी सूचनामूलक जानकारीहरूको साथमा प्रस्तुत गर्नेछौँ। आधुनिक गीत 7:05 7:35 संगीत प्रवाह 8:30 कार्यक्रम रङ बिरङ्गीको संसार 9:30 राकेश लामाका मनका कुराहरू प्रस्तुत गर्नेछौँ। 10:02 फोन इन कार्यक्रम कुरै कुरामा 11:00 आकाशवाणीको दिल्ली केन्द्रबाट डेलिभरी सुनाउनेछौँ। पोस्ट बक्स नम्बर 111। यसरी नै 12:05 तपाईँको अनुरोधमा मेलोडी टाइम 12:30 1:02 सदा झैँ तिब्बती कार्यक्रम 2:30 लोक तथा आधुनिक गीत अपरान्ह 3:00 फिल्म संगीत 3:20 विश्वमा हामी अपरान्ह 4:00 समय गायन अनि पाठ बाल बगैँचा 4:30 जसमा सन्तोष थापा अनि विद्यार्थीहरू माझको वार्तालाप विषय रहेको छ वन जङ्गलको सुरक्षा नै हाम्रो सुरक्षा। पाँच बजेर 5 फिल्म संगीतको कार्यक्रम जय जवान इभिनिङ मेलोडिज 5:30 6:10 साप्ताहिक कार्यक्रम बोल्छ चियाबारी जसमा चिया बगानको भविष्य यस विषयमाथि प्रमोद बान्तवासितको वार्तालाप 7:00 कथा सारथी 8:00 युवाबानी लोकगीत 8:30 9:30 नाटक प्रस्तुत गर्नेछौँ बिर्ताको रगत यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट डेलिभरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट अनि 10:00 संगीतको अखिल भारतीय कार्यक्रम सुन्दै हुनुहुन्थ्यो अहिलेको रहल साथै भोलिका अधिवेशनहरूमा प्रसारण हुने कार्यक्रमहरूको संक्षिप्त विवरण।

अब सुन्नुहोस्, मौसमको साधारण विज्ञप्ति। पश्चिम बंगाल, निम्न हिमालाञ्चल लगायत सिक्किमका धेरै स्थानहरूमा हल्कादेखि भारी वर्षा भयो। गान्तोकमा 4 सेन्टिमिटर, कालिम्पोङमा 3 सेन्टिमिटर, जलपाइगुडी नगरकटामा 3 सेन्टिमिटर अनि अलिपुरद्वारमा 2 सेन्टिमिटर वर्षा रेकर्ड गरियो। आउँदो 7 दिनभित्रमा यी सबै क्षेत्रहरूमा हल्कादेखि गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।

0: अब सुन्नुहोस् प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले स्वामी विवेकानन्दको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। तृणमूल कंग्रेसकी प्रदेश अध्यक्ष चन्द्रिमा भट्टाचार्यले पार्टीका सबै पदबाट राजीनामा दिनुभएको छ। सिलगढ़ी शहरमा ट्राफिक जामको समस्या समाधान गर्न कञ्चनजंघा स्टेडियमको मेला ग्राउण्डलाई आधुनिक पार्किङ क्षेत्रमा विकास गर्ने योजना बनाइएको छ। लङभ्यू चियाबारीका श्रमिकहरूको आन्दोलनको भोक हड़तालको 72 दिनमा आज मिरिकमा ऐक्यबद्धता कार्यक्रम योजना गरिएको थियो। आदि पत्रकार, अनुवादक, सम्पादक तथा अग्रणी भाषा सेवक पादरी गंगा प्रसाद प्रधानको जन्म जयन्ती समारोह आज खरसाङ लगायत पहाड़का विभिन्न क्षेत्रहरूमा मनाइयो अनि मौसम विभागले उत्तर र दक्षिण बंगालका धेरै जिल्लाहरूमा भारी वर्षा, तेज हावा र मेघ गर्जनको लागि अलर्ट जारी गरेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले स्वामी विवेकानन्दको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जालमा श्री राधाकृष्णनले स्वामी विवेकानन्दलाई एक महान देशभक्त अनि दार्शनिक बताउनुभयो। उहाँले स्वामी विवेकानन्दले देशको शाश्वत ज्ञान विश्वमा पुर्याएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारतको संस्कृति, आध्यात्मिकता अनि राष्ट्रिय चेतनालाई वैश्विक मान्यता दिलाउनमा स्वामी विवेकानन्दको अतुलनीय योगदान छ। यसै गरी प्रधानमन्त्रीले स्वामी विवेकानन्द नन्दको बुद्धि अनि प्रेरणादायक विचारले लाखौं युवाहरूलाई मार्गदर्शन गरिरहने अनि उहाँको आध्यात्मिक शिक्षाहरू विकसित भारतको परिकल्पना साकार पार्नमा देशलाई नयाँ दिशा प्रदान गरिरहने बताउनुभयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आध्यात्मिक चेतनाका अवतार स्वामी विवेकानन्दलाई उहाँको पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो। श्री अधिकारीले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै स्वामी विवेकानन्दको आध्यात्मिकता, संस्कृति र राष्ट्र निर्माणमा योगदानलाई स्मरण गर्नुभयो। श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले आगामी सोमबार आफ्नो सदस्यहरूको बैठक बोलाएको छ, जसमा ट्रस्टलाई प्राप्त दानको जाँच गरिरहेका विशेष जाँच दल एसआईटीका निष्कर्षहरूसितै अन्य महत्वपूर्ण प्रशासनिक तथा वित्तीय मामिलामाथि विचार विमर्श गरिनेछ। 28 जुन 2026 जारी एक आधिकारिक सूचना अनुसार बैठक ट्रस्टका अध्यक्षको स्वीकृतिमा कोषाध्यक्ष स्वामी गोविन्द देव गिरीद्वारा बोलाइएको हो। बैठकमा महासचिव चम्पत राय अनि न्यासी डाक्टर अनिल मिश्रद्वारा दिएको त्यागपत्रमाथि पनि विचार गरिनेछ। बैठकमा भविष्यमा राम मन्दिरको प्रबन्धनसित सम्बन्धित व्यवस्थामाथि पनि विचार विमर्श गरिनेछ। पश्चिम बंगालको राजनीतिमा आज नयाँ मोड़ आएको छ। तृणमूल कंग्रेसकी प्रदेश अध्यक्ष चन्द्रिमा भट्टाचार्यले पार्टीका सबै पदबाट राजीनामा दिएपछि विधानसभा पुगेर ऋतव्रत ब्यानर्जी नेतृत्वको तृणमूल समूहका नेताहरूसँग भेट गर्नुभयो। राजीनामापछि चन्द्रिमा भट्टाचार्यले पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीसँग फोनमा भएको बातचितपछि यो निर्णय लिनुभएको बताउनुभयो। श्रीमती भट्टाचार्यले बताए अनुसार बातचितको क्रममा ममता ब्यानर्जीले चन्द्रिमा भट्टाचार्यलाई तृणमूल भवन नजिकै सजिलै ऋतव्रत ब्यानर्जी समर्थक समूहलाई सुम्पिदिएको आरोप लगाउँदै उहाँको निष्ठामाथि प्रश्न उठाएपछि पदमा बसिरहन उचित नठानेर राजीनामा दिनुभएको हो। हिजो तृणमूल भवनलाई लिएर

0: ममता समर्थक र ऋतव्रत ब्यानर्जी समर्थक समूहबीच विवाद भएको थियो। त्यसपछि चन्द्रिमाको भूमिकामाथि पनि प्रश्न उठाइएको थियो। राजीनामापछि ऋतव्रत ब्यानर्जी समूहका नेतासँग उहाँको भेटपछि उहाँ सोही समूहमा सामेल हुन सक्ने चर्चा राजनीतिक वृत्तमा तीव्र बनेको छ, यद्यपि यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन। सिलगढी शहरको सबैभन्दा व्यस्त क्षेत्रहरूमध्ये एक विधान रोडमा लामो समयदेखि भइरहेको ट्राफिक जामको क्रम कम गर्न प्रशासनले महत्वपूर्ण कदम चालेको छ। यस उद्देश्यका लागि कञ्चनजङ्घा स्टेडियमको मेला ग्राउण्डलाई आधुनिक पार्किङ क्षेत्रमा विकास गर्ने योजना बनाइएको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: आज राज्य पर्यटन मन्त्री तथा सिलगढीका विधायक शंकर घोषले प्रस्तावित स्थलको निरीक्षण गर्नुभयो। उहाँसँग डीसीपी ट्राफिक, अन्य ट्राफिक पुलिस अधिकारी र नगर निगम आयुक्त पनि उपस्थित हुनुहुन्थ्यो। निरीक्षणको क्रममा पार्किङ क्षेत्रको पूर्वाधार, वाहन प्रवेश, निकास व्यवस्थापन, सुरक्षा र सञ्चालन पक्षको बारेमा विस्तृत चर्चा गरिएको थियो। मन्त्री शंकर घोषले पार्किङ क्षेत्र सञ्चालनमा आएपछि यसले सयौं दुई चक्के र चार चक्के वाहनहरूलाई एकैसाथ समायोजन गर्ने बताउनुभयो। मानिसहरूले नगर निगमले तोकेको दरमा सुरक्षित रूपमा आफ्ना वाहनहरू पार्किङ गर्न सक्षम हुनेछन्। यस पहलले विधान रोडमा अवस्थित सड़क पार्किङको समस्यालाई कम गर्ने अपेक्षा गरिएको छ। दार्जीलिङ, कालेबुङ, पहाड़ी क्षेत्र र सिक्किमबाट दैनिक ठूलो संख्यामा खरिदारहरू सिलगढ़ीको विधान मार्केट र हङकङ मार्केटमा आउने गर्छन्। पर्याप्त पार्किङ सुविधाको अभावका कारण उनीहरूले लामो समयदेखि कठिनाईको सामना गर्दै आएका छन्, जुन समस्याले स्थानीय व्यापारीहरूलाई पनि असर पारेको छ। कञ्चनजङ्घा स्टेडियम मेला ग्राउण्डमा आधुनिक पार्किङ क्षेत्रको निर्माणले सर्वसाधारण र व्यापारिक समुदाय दुवैलाई राहत मिल्नेछ। आकाशवाणी खरसाङ समाचार कक्षबाट मनिष कानुको यो रिपोर्ट।
0: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। लङभ्यू चियाबारीका श्रमिकहरूको आन्दोलन अझ तीव्र हुँदै गएको छ भने लगातार भूख हडतालको 72 दिनमा आज मिरिकमा ऐक्यबद्धता कार्यक्रम आयोजना गरियो। लङभ्यू चियाबारीका श्रमिकहरूले लामो समयदेखि भोग्दै आएको भविष्य निधि, पीएफ, हाजिरा लगायतका अन्य विभिन्न समस्याको समाधानको मागमा श्रमिकहरूले 72 घण्टे रिले अनसन गरिरहेका छन्। यसै श्रमिक आन्दोलनलाई थप मजबुत बनाउन आज मिरिक झील परिसरमा हस्ताक्षर अभियानसँगै अन्य विविध कार्यक्रमको आयोजना गरियो। यस कार्यक्रममा ऐक्यबद्धता जनाउन विभिन्न चियाबारीका श्रमिकहरू, विद्यार्थीहरू, सीआईटीयू, अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, व्यक्ति विशेषहरू लगायत गोर्खा जनमुक्ति मोर्चा मिरिक टोली पनि उपस्थित थिए। मिरिकको सौरेनीमा पनि आज ऐक्यबद्धता कार्यक्रम आयोजना गरियो, जसमा श्रमिकहरूका साथै पञ्चायत समितिका प्रतिनिधिहरू उपस्थित रहेका थिए। आदि पत्रकार, अनुवादक, सम्पादक, गीतकार, पाठ्यपुस्तक लेखक, अग्रणी भाषा सेवक पादरी गंगा प्रसाद प्रधानको जन्म जयन्ती समारोह आज खरसाङ लगायत पहाड़का विभिन्न क्षेत्रहरूमा मनाइयो। खरसाङमा गोर्खा जनपुस्तकालय खरसाङले आयोजना गरेको कार्यक्रम यहाँको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा रहेको पादरी गंगा प्रसाद प्रधानको शालिगमा श्रद्धाञ्जली अर्पणसँगै सम्पन्न भएको थियो। पुस्तकालयका अध्यक्ष रविन्द कुमार प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूको बाहुलीबाट पादरी गंगा प्रसाद प्रधानको शालिगमा दीप प्रज्वलन, फूलको माला साथै खदार्पण सहित श्रद्धाञ्जली अर्पण गरियो। पुस्तकालयका मूल सचिव विनोद रसाइलीले सञ्चालन गरेको कार्यक्रममा एल्डर मसिह प्रकाश मोक्तानले कविता वाचन गर्नुभएको थियो भने तीनधारे र खरसाङ क्षेत्रका इसाई समुदायको तर्फबाट पादरी गंगा प्रसाद प्रधानद्वारा लिखित गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा पादरी गंगा प्रसाद प्रधानको विभिन्न योगदान विषयमा पास्टर राजीव सुब्बाले सम्बोधन गर्नुभयो। गोर्खा गौरव संस्थान कालेबुङले आज कालेबुङको सिन्देबुङमा परम्परागत धान रोपाई कार्यक्रम आयोजना गर्यो। मौलिक परम्पराको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा असारे गीत, सामूहिक धान रोपाई तथा गाउँलेहरूको उत्साहपूर्ण सहभागिताले विशेष आकर्षण थपेको थियो। कालेबुङ हिल पेन्टिङ सोसाइटीद्वारा आयोजना गरिएको 3 दिवसीय चित्रकला प्रदर्शनी आज समापन भएको छ। कालेबुङ लगायत दार्जिलिङ, सिलगढी, सिक्किम, डुवर्स आदि क्षेत्रका चित्रकारहरूको चित्र समावेश रहेको प्रदर्शनीले आज अन्तिम दिन बाल आवाज परिवारको पहलमा विद्यार्थीहरूलाई लिएर बसनी चित्र बनाऊ प्रतियोगिता पनि सम्पन्न गर्यो। पश्चिम बंगालको मौसम ढाँचा फेरि एकपल्ट परिवर्तन भएको छ। सक्रिय मनसुन र बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रका कारण राज्यका अधिकांश भागहरूमा भारी वर्षा भइरहेको छ। मौसम विभागले दक्षिण र उत्तर बंगाल दुवैका धेरै जिल्लाहरूमा भारी वर्षा, तेज हावा र मेघगर्जनको लागि अलर्ट जारी गरेको छ। मौसम विभागका अनुसार कलकत्ता, हाउडा, हुगली, उत्तर

0: चौबिस परगना, दक्षिण चौबिस परगना, पूर्वी मेदिनीपुर, पश्चिम मेदिनीपुर र पुरुलियामा मध्यमदेखि भारी वर्षा भइरहेको छ। आगामी चौबिसदेखि 48 घण्टासम्म यी जिल्लाहरूमा मेघगर्जन सहित भारी वर्षा हुने पूर्वानुमान गरेको छ। लगातार वर्षाका कारण कलकत्ता वरिपरिका क्षेत्रमा पानी जमेको छ, जसले गर्दा यातायात अवरुद्ध भएको छ। उत्तर बंगालका जिल्लाहरू दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, कुचबिहार, अलिपुरद्वारमा पनि अत्याधिक वर्षा हुने सम्भावना छ। यो समाचार युट्युबमा एटीआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। उपराष्ट्रपति सीपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले स्वामी विवेकानन्दको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। तृणमूल कांग्रेसकी प्रदेश अध्यक्ष चन्द्रिमा भट्टाचार्यले पार्टीका सबै पदबाट राजीनामा दिनुभएको छ। सिलगढी शहरमा ट्राफिक जामको समस्या समाधान गर्न कञ्चनजङ्घा स्टेडियमको मेला ग्राउण्डलाई आधुनिक पार्किङ क्षेत्रमा विकास गर्ने योजना बनाइएको छ। लङ्भ्यू चियाबारीका श्रमिकहरूको आन्दोलनको भोक हडतालको 72 दिनमा आज मिरिकमा ऐक्यबद्धता कार्यक्रम आयोजना गरिएको थियो। आदि पत्रकार, अनुवादक, सम्पादक तथा अग्रणी भाषा सेवक पादरी गंगा प्रसाद प्रधानको जन्म जयन्ती समारोह आज खरसाङ लगायत विभिन्न क्षेत्रहरूमा मनाइयो अनि मौसम विभागले उत्तर र दक्षिण बंगालका धेरै क्षेत्रहरूमा भारी वर्षा अनि तेज हावा र मेघगर्जनको लागि अलर्ट जारी गरेको छ। आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार। पूरा भयो, अघिल्लो समाचार लिएर हामी 7:50 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब प्रस्तुत गर्न लागिरहेछौँ साप्ताहिक पत्रोत्तर कार्यक्रम डाक पुतली। त्यसअघि सुन्नुहोस् यो छोटो व्यापारिक सन्देश।
2: Blurry vision, don't ignore it. We bring to you advanced eye care and expert specialists you can trust. From routine checkups to complex surgeries, we see it all. Siliguri Great Alliance Eye Hospital, your one-step solution for all eye care needs. See better, live better. Call us at 973330090 or visit us at Second Mile behind Vishal Cinema, Civic Road, Siliguri.
3: नमस्कार चैठुल दाई, नमस्कार।
4: नमस्कार, नमस्कार सुनके श्रीबहिनी।
3: आज एक हप्ता बाद फेरि हामी यहाँ स्टुडियोमा आइसकेका छौँ श्रोताहरूको थुप्रै पत्रहरू बटुलेर है
4: ज्यू।
3: र पत्रहरू पढ्न सुरु गरौँ, श्रोताहरू पर्खाइमा बसिरहनु भएको होला।
4: हजुर, पढ्न सुरु गर्नुहोस्।
3: हजुर, र यो सबैभन्दा पहिलो पत्र मैले उठाएँ हाम्रो हजुरबा अशोक कुमार खड्काज्यूको, समरीपानी 17 नम्बर भालुखोप भट्टीडाँडा पिओ पोख्रेबुङ, र उहाँको मोबाइल नम्बर रहेको छ 9733078325। र उहाँले पत्रमा लेख्नुभएको छ, ठुलदाई नाति एवं सुनकेसरी नातिनी, अशोक हजुरबाबाट शुभ आशिष सहित साथीहरूलाई पनि सम्झी हेमराज शर्मा राङ्गेरुङ, गणेश कटवाल पोख्रेबुङ, जगत भट्टराई बाँसबोटे, सुखबीर थापालाई सम्झना सहित लेख्न बसे भए भनेर लेख्नुभएको छ है। दिन लामो अथवा 21 जुन र दिन छोटो December 22 भन्छन् है भनेर सोध्नु भएको रहेछ है। अर्को लेख्नुभएको छ, एउटा गफ गरौँ है भनेर लेख्नुभएको छ है। यदि कसैले आफ्नो श्रीमतीलाई माया गर्छ भने उसलाई राम भनिन्छ। यदि कसैको श्रीमतीलाई माया गर्छ भने दया राम भनिन्छ। यदि कसैको श्रीमतीबाट मायाको आशा गरे भने आशाराम भनिन्छ। अनि अरूको श्रीमतीलाई भगायो भने बलराम भनिन्छ। यदि न आफ्नो न अरूको श्रीमतीलाई माया गर्दैनन् भने दण्डाराम भनिन्छ। यदि अरूको श्रीमती कहाँ जान्छ, के गर्छ भने चियो चर्चा गर्छ भने जगाराम भनिन्छ कि जस्तो लाग्छ है। ठुलदाई एवं सुनकेसरी नातिनी, आजलाई बस यति नै भनेर लेख्नुभएको रहेछ। र उहाँले अझ लेख्नुभएको छ पुनश्चमा, इन्द्रबहादुर राईको जन्म नेहुर बालासन चियाबारीमा थिएछ है भनेर उहाँले अस्ति प्रश्नको उत्तर लेखेर पठाउनु भएको छ।
4: ज्यू, अशोक कुमार खड्काज्यूले हामीलाई हाम्रो कार्यक्रम डाक पुतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रको सुरुवातमै यहाँले हामी दुवैलाई शुभाशिष भनेर भन्नुभएको छ, यसको निम्ति हामी सेवाधूत भनेर भन्दछौँ। र अनि अरू श्रोता साथीहरूलाई सम्झना गर्नुभएको छ, हेमराज शर्माज्यू राङ्गेरुङका, गणेश कटवालजी पोख्रेबुङका, जगत भट्टराईज्यू बाँसबोटे र सुकी थापाज्यू सबैलाई सम्झिँदै यो पत्र लेखे भनेर पत्रको सुरुवात गर्नुभएको छ। र पत्रमा के रोचक कुराहरू लेख्नुभएको छ, सुरुमा भन्नुभएको छ 21 जुन सबैभन्दा लामो दिन र 22 डिसेम्बर सबैभन्दा छोटो दिन भनेर भनिन्छ नि भनेर यो तथ्य लेखिपठाउनु भएको छ। यो हामी सबैले मान्दै आएको कुरा हो, यसको

0: कार्यक्रमलाई सुन्दै गर्नु होला सुनिरहनु होला आउने दिनहरूमा पनि यस्तै मिठो कुराहरू लेखेर पठाउँदै गर्नु होला र अब भने अर्को श्रोताको साथ अर्को श्रोताको पत्र पढौं कसको छ हेरौं
1: र यो अर्को पत्र रहेको छ भाइ दिपेन प्रधान अनि माधुरी सुब्बा प्रधानज्यूको र उहाँले लेख्नु भएको छ डाकुतली कार्यक्रम अनि श्रोता मित्रको माया भनेर लेख्नु भएको छ है आकाशवाणी खरसाङका अति आदरणीय दाई अनि दिदीमा म भाइ दिपेन प्रधान निजगाउँ मगरजोङ अनि बुहारी माधुरी सुब्बा प्रधानको तर्फबाट सर्वप्रथम त हार्दिक नमस्कार साथै शुभकामना
0: यहाँलाई पनि नमस्कार छ हाम्रो तर्फबाट
1: आदरणीय दाई अनि दिदी आज धेरै दिनको अन्तरालपछि यो एउटा छोटो छरितो पत्र पठाइरहेका छौ आशा छ समयमा नै प्रसारणमा ल्याइदिनु हुन्छ भनेर आज खासै विषयवस्तु त केही यस्तो छैनन् तर पनि कार्यक्रममा पत्र नपठाउँदा टाढा नजिकका श्रोता मित्रवर्गले फोन गरी विस्वाद मान्नु हुन्छन् अनि भन्ने गर्नुहुन्छन् पत्र किन नपठाएको डाकुतली कार्यक्रममा यसै त हामी एक सप्ताह चुप लागेर बस्न सक्दैनौ आतुर हुन्छन् मन पत्र पठाउन कार्यक्रममा डाकुतली कार्यक्रमबाट यसरी थुप्रै मायाहरू हामीले बटुलेका छौँ जसको समयमा मूल्याङ्कन हुनेछ तीन सप्ताह भयो कार्यक्रममा पत्रचार गर्न नसकेको कतिपय यस्तै बाध्यता र व्यवस्थाले आफूहरूलाई छेकिदिएकोले पत्र पठाउन सकिरहेका थिएनौ तर आज फुर्सदको समयमा कार्यक्रम डाकुतलीलाई मुटुदेखि सम्झनामा राखेर रा यो पत्र पठाइरहेका छौ आदरणीय भूषण कुमार प्रधान बडा भन्नुहुन्छ हामी रेडियोको छेउमा बसेर आनन्दले डाकुतली सुनिरहन्छौ साथै आकाशवाणी खरसाङ केन्द्रबाट प्रसारित सम्पूर्ण कार्यक्रम पनि सुन्ने गर्छौ दुई तीन सप्ताह भयो हामी तिमीहरू दुवैको पत्र कार्यक्रममा सुन्न पाएका छैनौ पठाउँदै गर्नु पत्रहरू कार्यक्रममा हामी सुन्नेछौ अनि आदरणीय भूषण प्रधान बडाले हाम्रो पत्र लगनशीलता मेहनतलाई खुबै मन पराइदिनु भए बापत हार्दिक धन्यवाद नभनी सक्दैनौ उसरी नै पाजु गणेश जोशी निनी बिन्द्या जोशी अजा धन नारायण प्रधान डिक नारायण प्रधान अबीर तामाङ तेजमान तामाङ राजेन्द्र थिङ मनिका राई मिलन राई रविना प्रधानलाई पनि सम्झना अनि माया भन्दै सम्पूर्ण मगरजोङ चियाबारी नागरी पोख्रेबुङ समृकपानी दार्जिलिङ सिलगढी गान्तोक सिक्किम सबै सबैतिरका नयाँ पुराना श्रोता मित्रवर्गमा उस्तै माया अनि सम्झना आजलाई यति भनेर लेख्नु भएको रहेछ
0: ज्यू दिपेन प्रधानज्यू अनि माधुरी सुब्बाज्यूले हामीलाई हाम्रो कार्यक्रम डाकपोतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रको सुरुवातमा यहाँले भन्नुभएको छ धेरै दिन अन्तरालबाटमा यो छोटो पत्र लेखिरहेको छु र आजको पत्रमा भने कुनै विषयवस्तु नभए पनि पत्र लेख्न बाध्य हुनुको कारण चाहिँ अरू श्रोता साथीहरूले यसरी पत्र नपठाउँदाखेरि फोन मार्फत यहाँलाई किन नपठाउनु भएको पत्र डाकपोतली कार्यक्रममा तपाईँको पत्रहरू हामी कार्यक्रममा सुन्न पाउँदाखेरि हामीलाई धेरै खुसी लाग्छ भन्ने प्रतिक्रियाहरू दिए पश्चात यहाँ बाध्य भएर लेख्नु भएको भन्ने जानकारी हामीले यहाँ पढ्दाखेरि थाहा लाग्दछ र अरू श्रोता साथीहरू पनि यहाँको पत्रलाई इन्तजार गर्नुहुन्छ उहाँ कतिजनाले लेख्न सक्नु नभए पनि यहाँको पत्रको माध्यमद्वारा नै उहाँहरूको कुरा पनि राख्ने गर्नुहुन्छ र तीन सप्ताह बादमा यो कार्यक्रममा पत्र लेख्नुको कारण चाहिँ एकजना श्रोता साथी भूषण कुमार प्रधान बडा हुनुहुन्छ उहाँले फोन गरेर किन नपठाउनु भएको पत्र हामीले सुन्ने गर्छौँ सुन्दाखेरि तपाईँको पत्र धेरै रमाइलो लाग्छ भनेर फोन मार्फत पनि यहाँलाई भन्नुभए पश्चात यो लेख्नु भएको भनेर जानकारी गराउनु भएको छ यसरी नै अरू श्रोता साथीहरूलाई पनि यहाँले सम्झना गर्नुभएको छ यसै पत्रको माध्यमद्वारा गणेश पाज्यू निनी बिन्द्या जोशी अजाधन नारायण डिक नारायण प्रधान अबीर तामाङ तेजमान तामाङ राजेन्द्र थिङ मनिका राई मिलन राई रविना प्रधानलाई अनि अरू पनि जति जसको नाम लिन सकिएन ती मगरचुङ चियाबारी नगरी पोख्रेबुङ समरिक पनि दार्जिलिङ सिलगढी गान्तोक सिक्किम सबैतिरका सम्पर्कमा भएका नभएका सबै श्रोता साथीहरूलाई सम्झना छ भनेर यो पत्र माध्यमद्वारा सम्झना गर्नुभएको छ र यसरी नै हाम्रो कार्यक्रमलाई पत्रचार गर्दै गर्नु होला कार्यक्रमलाई यसरी नै सुनिरहनु होला सुन्दै गर्नु होला साथीहरूलाई पनि यही कार्यक्रमको माध्यमद्वारा यसरी सम्झना पठाउँदै गर्नु होला र अब भने अर्को श्रोताको पत्र पढौँ कसको छ हेरौँ
1: र यो अर्को पत्र रहेको छ मदन गुरुङ ओकाइटी चियाबारी धोबी खोला गाउँ हुलाक मिरिक महकुमा जिल्ला दार्जिलिङ र उहाँले लेख्नु भएको छ सञ्चालक अनि सञ्चालिका प्रति सादर नमस्कार
0: हजुरलाई
1: पनि नमस्कार छ फेरि पनि कार्यक्रम डाकबदलीमा केही सत्य कुराहरू र केही प्रश्नहरू लेखेर आकाशवाणी खरसाङको कार्यक्रम डाकबदलीमा पठाइरहेछु र यो लेखलाई कार्यक्रम डाकबदलीमा वाचन गरिदिनुहोस् भनी सञ्चालक र सञ्चालिकालाई विनम्र अनुरोध गरिरहेछु भनेर लेख्नु भएको छ है र उहाँको सत्य कुराहरू भनेर लेख्नु भएको छ है पहिलो छ भारत वर्षको

0: गृहमन्त्री अमित शाहको जन्म 22 अक्टोबर 1964 सालमा भएको हो भनेर लेख्नु भएको छ। पहाडकी रानी दार्जिलिङको छोरा स्वर्गीय सुभाष घिसिङको जन्म 1936 सालमा भएको हो। अर्को लेख्नु भएको छ, वरिष्ठ नेपाली गायिका पहाडकी रानी दार्जिलिङको छोरी स्वर्गीय अरुणा लामाको जन्म दार्जिलिङ जिल्लाको घुम पहाडमा 9 तारिक 9 महिना 1945 सालमा भएको र मृत्यु विक्रम सम्बत 2054 सालमा नेपाल काठमाडौँमा भएको हो। यसरी नै अर्को लेख्नु भएको छ, दार्जिलिङ जिल्लाको खरसाङ महकुमा निवासी शहीद दुर्गा मल्ललाई 22 तारिक अक्टोबर 1944 सालमा 31 वर्षको उमेरमा दिल्लीमा भएको लाल किल्लामा ब्रिटिस सरकारले फाँसी दिएको उनलाई। र अर्को लेख्नु भएको छ, 26 तारिक अक्टोबर 1910 सालमा इङ्ल्यान्डमा मदर टेरिजाको जन्म भएको। यसरी नै अर्को लेख्नु भएको छ, 2 तारिक अक्टोबर 1904 सालमा भारतवर्षको भूतपूर्व प्रधानमन्त्री लाल बहादुर शास्त्रीको जन्म भएको हो। यसरी अर्को लेख्नु भएको छ, मानिसलाई कुकुरले टोकेपछि मानिसले रेबिसको खोप नलगाउँदा विश्वमा 9 मिनटमा एकजना मानिसको मृत्यु हुन्छ। यसरी नै केही प्रश्नहरू भनेर लेख्नु भएको छ है। पहिलो प्रश्न छ, विश्वमा सबैभन्दा ठुलो गुफा कुन देशमा छ अनि त्यो गुफाको आफ्नै नदी र जङ्गल पनि छ। अर्को प्रश्न छ, कुन ग्रहमा 20 किलोमिटर लम्बाइ भएको झील अथवा ताल छ, त्यो 20 किलोमिटर लम्बाइ भएको झीलको कति तारिक कति महिना अनि कुन सालमा वैज्ञानिकहरूले पत्तो लगाए। यसरी नै अर्को लेख्नु भएको छ, विश्वमा सर्वप्रथम रेडियोको आविष्कार गर्ने कुन देश हो। यसरी नै अर्को छ, कुतुब मिनार भन्दा ताजमहल कति फिट अग्लो छ। यसरी नै अर्को छ, भारतवर्षमा भारतवासीहरूले भारत छोड आन्दोलन कति तारिक कति महिना अनि कुन सालमा सुरु गरेको हो भन्दै उहाँले पत्र अन्त गर्नुभएको छ।
1: मदन गुरुङज्यूले हामीलाई ओकाइटी चियाबारी धोबी खोलाबाट कार्यक्रम डाकपतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा यहाँले भन्नुभएको छ, कार्यक्रम डाकपुतलीमा एउटा लेख अथवा केही तथ्यहरू लेखेर पठाइरहेछु, पढिदिनुहोस् भन्ने यहाँले सुन केसरी पेनले पढिसक्नु भएको छ। यसमा केही तथ्यहरू यस्तो प्रकारको यहाँले जुन लेख्नु भएको छ, केही केही प्रश्नहरू तथ्यहरू मध्येमा केही 2-4 तथ्यहरू हुनसक्छ यो सही नहुनसक्छ भन्ने लागेको छ। जस्तै यहाँले भन्नुभएको छ, गृहमन्त्री अमित शाहको जन्म 22 अक्टोबर 1964 सालमा भएको थियो भन्ने, अनि सुभाष घिसिङको जन्म 1936 सालमा भएको हो भन्ने पनि छ, अनि त्यसरी नै यहाँले नेपाली गायिका पहाडकी रानी दार्जिलिङको छोरी स्वर्गीय अरुणा लामाको जन्म दार्जिलिङ जिल्लाको घुम पहाडमा 9 सितम्बर 1945 सालमा भएको थियो भने मृत्यु चाहिँ विक्रम सम्बत 2054 साल नेपाल काठमाडौँमा भएको भन्ने पनि लेखेर पठाउनु भएको छ। र एउटा तथ्य यहाँले भन्नुभएको छ, जुन चाहिँ दार्जिलिङ जिल्लाको खरसाङ महकुमा निवासी शहीद दुर्गा मल्ललाई 25 अगस्त 1944 सालमा 31 वर्षको उमेरमा दिल्लीमा भएको लाल किल्ला मामलामा ब्रिटिस सरकारले फाँसी दिएको थियो भन्ने, यो तथ्य चाहिँ अलिकति सही होइन कि भन्ने लाग्यो। त्यस कारणले गर्दाखेरि यसमा चाहिँ अलिकति सच्याउन चाहन्छु, दुर्गा मल्लको जन्म जुलाई 1913 दौवाला भन्ने गाउँमा, जो चाहिँ देहरादुन अहिले उत्तराखण्ड पर्छ, उत्तराखण्डको देहरादुन छेउमा पर्ने गाउँमा भएको भन्ने तथ्य भेटिन्छ, जबकि यहाँले खरसाङमा भएको भनेर भन्नुभएको छ। अनि यसरी नै अर्को रहेछ, यहाँले भन्नुभएको 2 अक्टोबर 1904 सालमा भारतवर्षको भूतपूर्व प्रधानमन्त्री लाल बहादुर शास्त्रीको जन्म भएको थियो भनेर भन्नुभएको छ। अनि अर्को यहाँले मानिसलाई कुकुरले टोकेपछि रेबिस भ्याक्सिन नलाएको कारणले गर्दाखेरि विश्वव्यापी रूपमा 9 मिनटमा एकजना मानिसको मृत्यु हुने गर्छ भन्ने यहाँले यो तथ्य खोजी निकाल्नु भएको रहेछ। र केही प्रश्नहरू यहाँले लेख्नु भएको छ, ती प्रश्न यदि प्रश्न हो भनेदेखिलाई हामीले यहाँबाट उत्तर दिने कोसिस गर्नेछौँ। भन्नुभएको रहेछ कि विश्वमा सबैभन्दा ठुलो गुफा कुन देशमा छ अनि त्यो गुफाको आफ्नै नदी र जङ्गल छ भनेर भन्नुभएको छ। प्रश्नको उत्तरमा हाङसोङदोङ भन्ने यो मध्य भियतनाममा पर्दो रहेछ, त्यहाँनिर यो गुफा अवस्थित छ भन्ने भेटिन्छ। यो कमसे कम पनि 9 किलोमिटर लामो र यसको जुन चाहिँ आयतन छ, यसको क्षेत्रफल छ 38.5 मिलियन क्युबिक मिटर्स छ भन्ने छ। यसरी नै यहाँले अर्को प्रश्न गर्नुभएको रहेछ, कुन ग्रहमा 20 किलोमिटर लम्बाइ भएको झिल अथवा ताल छ, त्यो 20 किलोमिटर लम्बाइ भएको झिलको कति तारिक कति महिना अनि कुन सालमा वैज्ञानिकहरूले पत्तो लगाए भनेर

0: भन्नुभएको रहेछ। यो प्रश्नको उत्तरमा मंगल ग्रहमा यो मंगल ग्रहको दक्षिणी गोलार्धमा हिउँको ढिका मुनि यो झिल छ भनेर पत्तो लगाएको छ। 1.5 किलोमिटर सम्म फैलिएको झिल छ भन्ने 2018 सालमा खोजकर्ताहरूले पत्तो लगाएका थिए भन्ने तथ्य भेटिन्छ। यसरी नै विश्वमा सर्वप्रथम रेडियोको आविष्कार गर्ने कुन देश हो भनेर भन्नुभएको रहेछ। र यो प्रश्नको उत्तरमा सन् 1890 मध्यतिर इटालियन आविष्कारक गुग्लिमो मार्कोनी भन्नेले प्रथमपल्ट यसलाई व्यवहारिक रूपमा रेडियो लामो दूरीसम्म तारविहीन टेलिग्राफी प्रणालीमा आविष्कार गरेका थिए भन्ने भेटिन्छ। यद्यपि रेडियोको विकास हुने विकसित क्रम भने धेरै अलग अलग समयमा अरू वैज्ञानिकहरूले पनि यसमाथि योगदान दिएको भेटिन्छ, तर मार्कोनीले नै चाहिँ रेडियोको आविष्कार गरेका थिए भन्ने अन्तत यो मानिएको छ। यसरी नै अर्को भन्नुभएको रहेछ, कुतुब मिनार भन्दा ताजमहल कति फिट अग्लो छ भनेर भन्नुभएको रहेछ। यस प्रश्नको उत्तरमा हामीले भन्न सक्छौँ कुतुब मिनार र ताजमहलको कति फिट अग्लो छ भन्दाखेरि 2 फिट भेटेर भेटिन्छ। किनभनेदेखिलाई यो तथ्य अनुसार कुतुब मिनारको उचाइ 72.5 मिटर अथवा फिटमा हो भने 238 फिट छ भनेदेखिलाई ताजमहलको उचाइ 73 मिटर अथवा फिटमा हो भने 240 फिट अग्लो छ भन्ने रेकर्ड छ। त्यस हिसाबले हेर्नु भनेदेखिलाई 2 फिट कुतुब मिनार भन्दा ताजमहल अझै 2 फिट अग्लो छ भन्ने भेटिन्छ। र अनि अर्को चाहिँ यहाँले भन्नुभएको रहेछ, भारतवर्षमा भारतवासीहरूले भारत छोडो आन्दोलन कति तारिक कति महिना अनि कुन सालमा सुरु गरेको हो भनेर प्रश्न गर्नुभएको छ। यो हामी धेरैलाई थाहा पनि हुन सक्छ नहुन पनि सक्छ, यो इतिहासमा हामीले पढ्ने गरेका छौँ। 8 अगस्त 1942 अल इन्डिया कङ्ग्रेस कमिटीको बम्बईको अधिवेशनमा चाहिँ महात्मा गान्धीको नेतृत्वमा सुरु गरिएको थियो भारत छोडो आन्दोलन अथवा क्विट इन्डिया मुभमेन्ट। यसरी हाम्रो कार्यक्रमहरू सुन्दै गर्नुहोला, सुनिरहनुहोला, आउने दिनहरूमा पनि यस्तै मिठो कुरा र प्रश्नहरू पनि लेखेर पठाउँदै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
1: यो अर्को पत्र रहेको छ विनिता लामा खरसाङबाट, र उहाँले लेख्नु भएको छ, आज म सपनीको कुरा गर्छु। यो दुखी मनलाई खुसी राख्ने सपनीको कुरा गर्न मन लाग्यो। हो, सुन्दर सपनीले मेरो मन आज हर्ष विभोर भएको भान भएको छ। त्यसैले डाकुदलीका सुनकेसरी बहिनी, यो मेरो पत्र सपनीको पत्र हाम्रो भाइ ठुलदाईलाई पढेर सुनाइदिने है त, साथै सम्पूर्ण श्रोतालाई पनि। र मेरो कविता यस प्रकारले छ भनेर लेख्नु भएको छ है। उहाँको कविताको शीर्षक रहेको छ सपनीमा देखे मैले तिमीलाई, र कविता यस प्रकार छ, रातभरिभरि आज तिमीलाई सपनीमा देखे मैले, रातभरिभरि आज तिमीलाई मैले सपनीमा देखे, पतझरको शुष्क वातावरणमा कहीँ कतै तिमी आउँछौ कि भनी संहारमा बसी अपेक्षा गरी कुरी कुरी आशादित बनी बसे। खै तिमी कता बिलायौ, खै तिमी कता हरायौ, सपनीमा मात्र आउने हो कि के हो, मृग तृष्णा बनायो जिन्दगी मेरो, शुष्कतामा कहिले बहार नआउने भयो होइन प्रिय। ठिकै छ, जिन्दगी यस्तै हो भने सम्झौतामा बाँच्नु नै छ, तिमी आउने आशा साँच्दै म सधैँ सधैँ हाँस्नेछु, तर तिमी सपनीमा भए पनि आउने क्रमलाई विराम नलगाउने बाचा दिनु प्रिय, बाचा दिनु। सपनीमा देखे मैले तिमीलाई, सपनीमा देखे मैले तिमीलाई। एकदमै मिठो कविता है उहाँको।
0: विनिता लामाज्यूले खरसाङबाट हामीलाई हाम्रो कार्यक्रम डाकपोथलीमा पत्र लेखेर पठाउनु भएको छ। र पत्रको सुरुवातमा यहाँले भन्नुभएको छ आज सपनीको कुरा गर्छु भनेर, यहाँको सपनीको कुरा धेरै मिठो लाग्यो, श्रोत साथीहरूलाई पनि मनपर्नेछ भन्ने लागेको छ। र यहाँले सपनीमा साह्रै रोमान्टिक कुरा पनि लेख्नु भएको छ, यसरी सपना देख्नु धेरै राम्रो हो, तपाईँको कलम यसरी नै बढिरहोस्, राम्रो लेखन छ, तपाईँले यसरी नै कार्यक्रमलाई सुन्दै गर्नुहोला, सुनिरहनुहोला, आउने दिनहरूमा पनि यसरी नै पत्र लेख्दै गर्नुहोला, लेखिरहनुहोला। र अब भने अर्को पत्र पढौँ, कसको छ हेरौँ।
1: र यो अर्को पत्र रहेको छ हेमराज शर्मा राङ्गेरुङ चियाबारीबाट, र उहाँले लेख्नु भएको छ, महाशय महाशय द्वयमा नमस्कार।
0: नमस्कार।
1: कार्यक्रमको समय अवधि कम्ती भएकोले छोटो शब्दमै सम्बोधन गरे। आज दुईवटा प्रश्न पठाइरहेको छु, कृपया उत्तर पाउने आशामा छु भनेर लेख्नु भएको छ है। र पहिलो प्रश्न छ, बहर दाउनेलाई हली, घोडा दाउनेलाई साइस, हात्ती दाउनेलाई माइते, भालु बाँदर नचाउनेलाई मदारी, साँप नचाउनेलाई सपेरा भनिन्छ, उठ सदाउनेलाई चाहिँ के भनिन्छ भनेर प्रश्न सोध्नु भएको छ है। अर्को छ, अज्ञान छँदा पैसा कमाउनु पर्छ, अङ्ग्रेजी पढ्नु पर्छ, मास्टर हुनुपर्छ भन्ने मलाई लाग्थ्यो, तर पछि मैले बुझे मेरो अङ्ग्रेजी बेलायतमा नबिक्ने रहेछ। यो भनाइ हो लक्ष्मी प्रसाद देवकोटा।

0: को यी कविले कुन प्रसङ्गमा भनेका हुन् भनेर प्रश्न सोध्नु भएको छ उहाँले।
1: हेमराज शर्माज्यूले राँगेरुङ चियाबारीबाट हामीलाई हाम्रो कार्यक्रम डाकपुतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा यहाँले सिधै प्रश्न गरेको छु, ती प्रश्नहरूको उत्तर दिनुहोला भन्ने चाहनु भएको छ र हामी ती प्रश्नहरूको उत्तर यहाँबाट दिने कोसिस गर्नेछौँ। सही उत्तर नभएमा तपाईँले अर्को कुनै कार्यक्रममा सही उत्तर लेखेर पनि पठाउन सक्नुहुनेछ र यहाँले पहिलो भन्नुभएको रहेछ, बहर दाउनेलाई हली, घोडा दाउनेलाई सैस, हात्ती दाउनेलाई माउते, भालु बाँदर नचाउनेलाई मदारी, साँप नचाउनेलाई सफेरा भनिन्छ भने उट सदाउनेलाई चाहिँ के भनिन्छ भनेर भन्नुभएको रहेछ। र उटको सन्दर्भमा हामीले भारतको सन्दर्भबाट हेऱ्यौँ भनेदेखिलाई साधारणतः राजस्थान अथवा राजस्थानमा बसोबासो गर्ने मरवाडी समुदायहरू त्यहाँनिर चाहिँ उटहरूको व्यापक रूपमा चलन चल्ती छ। त्यसो उसले गर्दाखेरि त्यहाँतिर चाहिँ त्यहाँको भाषामा रैथाने भाषामा चाहिँ उट चलाउने मान्छेलाई अथवा उटलाई सदाउने मान्छेलाई चाहिँ उठारु भन्ने शब्द भेटिन्छ, उठारु भनेर भनिन्छ भनेको देखिन्छ। र रैथाने भाषामा पर्यटकहरूलाई घुमाउने उठहरू चलाउने हरूलाई चाहिँ सारवान पनि भन्ने गर्दो रहेछ त्यहाँतिर राजस्थानमा, भारतको राजस्थानतिर चाहिँ मलाई जहाँसम्म लाग्छ ओठारु नै भनेर भन्छ होला भन्ने लागेको छ। र अर्को प्रश्न यहाँको जुन अज्ञान छ त पैसा कमाउनु पर्छ, अङ्ग्रेजी पढ्नुपर्छ, मास्टर हुनुपर्छ भन्ने मलाई लाग्दथ्यो, तर पछि मैले बुझेँ मेरो अङ्ग्रेजी बेलायतमा नबिग्ने रहेछ। यो भनाइ हो लक्ष्मीप्रसाद देवकोटाको, यी महाकविले कुन प्रसङ्गमा भनेका हुन् भनेर प्रश्न गर्नुभएको रहेछ। मलाई जहाँसम्म लाग्छ यो प्रश्न त्यो प्रसङ्गमा भनेका होलान् कविले जस्तो लाग्यो, किनभने कवि आफै पनि नेपाली भएको कारणले गर्दाखेरि कवि देवकोटा आफैले औपचारिक शिक्षा अङ्ग्रेजी साहित्यमा गरेका थिए, तर हुनसक्छ यो भावना पोख्ने सन्दर्भमा चाहिँ आफ्नो मनको कुरा लेख्ने कुरोमा भन्ने कुरोमा चाहिँ सायद कविले यसो भनेको होला भन्ने लागेको छ। किनभने बेलायतीहरूको भाषामा त आफ्नो भावना पोखिँदैन थियो होइन, कविले आफ्नै भाषामा आफ्नै जुन भाषा थियो नेपाली त्यो भाषामा आफ्नो भावनाहरू पोख्थे, कविताहरू लेख्थे, निबन्ध जे पनि लेख्थे, त्यस प्रसङ्गमा चाहिँ यसो भनेका होलान् भन्ने मलाई लागेको छ। र यसरी नै हाम्रो कार्यक्रममा पत्र लेख्दै गर्नुहोला, पत्र कार्यक्रमहरूलाई सुन्दै गर्नुहोला, सुनिरहनु होला, आउने दिनहरूमा पनि कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ एसएम बस्नेत सादाम दक्षिण सिक्किमबाट, र उहाँले लेख्नु भएको छ, नमस्कार डाकुदलीका भाइ बहिनीलाई, म एसएम बस्नेत सादाम दक्षिण सिक्किमको तर्फबाट।
1: ज्यू नमस्कार, यहाँलाई पनि
0: हाम्रो तर्फबाट नमस्कार छ। अस्ति मेरो कविता पढिदिनु भएकोमा धन्यवाद। आज पनि एउटा कविता पठाइरहेको छु, सो सुनकेसरीजीले पढिदिनुहोस् भनी नम्र निवेदन गर्दछु भनेर लेख्नु भएको छ है। र उहाँको कविताको शीर्षक छ हामी मान्छे। र कविता यस प्रकार छ, हामी के मान्छे, कस्तो मान्छे, आफू ठसम्म अगाएपछि मात्र स्वामी भक्त कुकुर सम्झिने, तर त्यही कुकुर जस्तो जति अगाए पनि सन्तुष्ट नहुने, आफू सम्पन्न भए अट्टालिकामा विराजमान हुँदा मात्र अर्काको झोपडी देख्ने, आफू स्वस्थ र तागतिलो हुँदा भगवानसँग हत्तपत्त नजिस्किने, तर स्वयं मृत्यु सय्यामा हुँदा मात्र हे भगवान मलाई बचाऊ भन्दै बिन्ती पोख्ने, आफू तन्दुरुस्त हुँदा बुढाबुढीलाई छिछि दूर दूर गर्ने, तर स्वयं त्यही स्थितिमा हुँदा सहारा खोज्ने, आफ्नी धर्मपत्नीको प्रतिव्रता बिर्सेर अर्काको पत्नी रोज्ने, तर त्यस बेला दण्ड भोग्नु पर्दा बाँचेर पनि मरे तुल्य हुने, आफ्नो गल्तीलाई ढाकछोप गरेर अर्काको गल्ती औलाउने, सृजनात्मक कार्य छोडेर अर्काको निन्दा गर्ने, छिमेकी र आफन्तको बीचमा सशक्त झगडा खेलाउने, देखासेखी नगर्ने तर सक्दो ईर्ष्या चाहिँ गर्ने, एउटा युगलाई डोराउने मान्छे हामी कस्तो मान्छे।
1: एसएम मस्नेज्यूले हामीलाई हाम्रो कार्यक्रम डाकपोतलीमा सिक्किमबाट पत्र लेखेर पठाउनु भएको छ र पत्रमा यहाँले हाम्रो कार्यक्रम डाकपोतलीमा बितेको दिनमा यहाँले पठाउनु भएको पत्र पढिदिएकोमा धन्यवाद भनेर भन्नुभएको छ र तपाईँको धन्यवाद स्वागत गर्दै यहाँले जुन कलम चलाउनु भएको छ एउटा पत्रमा कविता लेखी पठाउनु भएको छ हामी कस्तो मान्छे भन्ने शीर्षकमाथि धेरै राम्रो लाग्यो। यसरी नै आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनु होला। मान्छे कस्तो हुनुपर्छ भन्ने यो कवितामा यहाँले चिनाउन खोज्नु भएको छ, सही हुनसक्छ गलत हुनसक्छ, तर मान्छेले हमेशा सही को वकालती गर्नुपर्ने हुन्छ, सहीलाई पहिलाउनु पर्ने हुन्छ, अपनाउनु पर्ने हुन्छ भन्ने पनि छ यो कवितामा। र यसरी नै आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनुहोला, हाम्रो कार्यक्रम सुन्दै गर्नुहोला, सुनिरहनुहोला, र आउने दिनहरूमा कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला। र यसरी श्रोताहरूले पठाउनु भएको पत्रहरू पढ्दा पढ्दै, पत्रमा पठाउनु भएको केही जिज्ञासा र प्रश्नहरूको उत्तर दिँदै दिँदै आजको कार्यक्रमको समयसीमा टुङ्गिसकेको कारणले गर्दाखेरि हामी यहाँबाट बिदा हुनभन्दा अघि

0: पटक फेरि पनि हाम्रो कार्यक्रममा पत्रचार गर्ने ठेगाना बताउनु हुनेछ सुनिके सुबिनले।
1: हजुर अवश्य पनि। र हामीलाई पत्रचार गर्ने ठेगाना यस प्रकार रहेको छ। कार्यक्रम डाकुदली मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ हुला खरसाङ जिल्ला दार्जिलिङ र पिनकोड संख्या रहेको छ 734203।
0: ज्यू र अब भने अर्को सप्ताहसम्मको लागि यहाँबाट हामी बिदा हुन्छौ।
1: नमस्कार।
2: अबको के छन् भने आकाशवाणीको समाचार रिले गरी सुनाउनेछौँ।

0: यो आकाशवाणी हो, समाचार वन्दना रायबाट सुन्नुहोस्। शुरूमा यस बुलेटिनका मुख्य समाचार। इण्डिया सेमीकण्डक्टर मिशनलाई ठूलो प्रोत्साहन दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ गुजरातको सानन्दमा सीजी सेमी आउटसोर्स्ड सेमीकण्डक्टर संयोजन र जाँच केन्द्रको उद्घाटन गर्नुभयो। वहाँले आज राजस्थानमा 1,05,000 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास पनि गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले भारतको उत्पादन र प्रविधिमा उल्लेखनीय प्रगतिलाई प्रकाश पार्दै देशको रक्षा निर्यात 38,000 करोड़ रूपियाँ भन्दा बढ़ीको रेकर्डमा पुगेको भन्नुभयो। केन्द्रीय गृह मन्त्रालयले पाकिस्तानमा रहेका 23 व्यक्तिहरूलाई गैर कानूनी गतिविधि रोकथाम ऐन यूएपीए अन्तर्गत आतंकवादी घोषित गरेको छ। व्यापक पाइरेसी रिपोर्टहरूमाथि सरकारले मेसेजिङ प्लेटफर्म टेलिग्रामलाई सूचना जारी गर्दै पाइरेटेड फिल्महरू र ओटीटी कन्टेन्ट विरूद्ध तत्काल कदम चाल्न निर्देशन दिएको छ। र फीफा विश्वकपमा राउण्ड अफ 16 को पहिलो म्याचमा आज राति 10:30 बजे क्यानाडा र मोरक्को बीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा बिहान 2:30 बजे प्याराग्वेको मुकाबला फ्रान्ससँग हुनेछ। इण्डिया सेमीकण्डक्टर मिशनलाई ठूलो प्रोत्साहन दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ गुजरातको सानन्दमा सीजी सेमी आउटसोर्स्ड सेमीकण्डक्टर संयोजन र जाँच केन्द्रको उद्घाटन गर्नुभयो। 7,500 करोड़ रूपियाँ भन्दा बढ़ीको लगानीमा इण्डिया सेमीकण्डक्टर मिशन अन्तर्गत विकसित यो सुविधा देशको प्राविधिक उत्पादन यात्रामा एक प्रमुख कोषे ढुंगा हो। सानन्द पुगेपछि प्रधानमन्त्रीले उच्च प्रविधि संयन्त्रको भ्रमण गर्दै उत्पादन प्रक्रियाको निरीक्षण गर्नुभयो।
1: आज का ये कार्यक्रम इस बात का प्रमाण है कि भारत जो ठान लेता है वो करके दिखाता है। 5 साल पहले भारत ने संकल्प लिया था कि देश को सेमी कंडक्टर हब बनाएंगे। हम डिजाइन इन इंडिया, मेक इन इंडिया के मंत्र को लेकर आगे बढ़े और आज देश के तीसरे सेमीकंडक्टर प्लांट में भी चीप पैकेजिंग का कमर्शियल प्रोडक्शन शुरू हो रहा है।
0: वहाँले इन्जिनियरहरू र संचालकहरूसँग पनि अन्तर्क्रिया गर्नुभयो। पूर्ण रूपमा विस्तार भएपछि केन्द्रको वार्षिक उत्पादन क्षमता 5 अर्ब सेमीकण्डक्टर चिप्स हुनेछ। यसले मेमोरी र भण्डारण समाधानहरूको बढ़दो विश्वव्यापी मागलाई सम्बोधन गर्न पनि मदद गर्नेछ। केन्द्रको उद्घाटनमा इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यस संयन्त्रमा उत्पादित चिपहरू कार, स्कूटर र विभिन्न औद्योगिक अनुप्रयोगहरूमा प्रयोग गरिनेछ। वहाँले भन्नुभयो, यस सुविधामा भारतमा बनेका सबैभन्दा महत्वपूर्ण चिप्सहरू जापान, अमेरिका र यूरोप लगायत वैश्विक बजारमा निर्यात गरिनेछन्। यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजस्थानमा 1,05,000 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुभयो, जसले राज्यमा पूर्वाधार, ऊर्जा, यातायात र रोजगार सिर्जनालाई ठूलो टेवा दिनेछ। आफ्नो एक दिवसीय भ्रमणको क्रममा प्रधानमन्त्रीले जोधपुर विमानस्थलमा नयाँ टर्मिनल भवनको उद्घाटन गर्नुभयो। त्यसपछि वहाँले बालोतरा जिल्लाको पचपदरामा देशको सबैभन्दा आधुनिक ग्रीनफील्ड रिफाइनरी सह पेट्रोकेमिकल कम्प्लेक्स राष्ट्रलाई समर्पित गर्नुभयो। वहाँले जयपुर मेट्रो चरण 2 को वर्चुअल रूपमा शिलान्यास पनि गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, भारतले आफ्नो प्रशोधन क्षमतामा उल्लेखनीय वृद्धि गर्दै

0: को चौथो ठूलो प्रशोधन राष्ट्र को रूप में देखा परेको छ। पचपदरा रिफाइनरीलाई उल्लेख गर्दै प्रधानमन्त्रीले यसले हजारौं मानिसहरूका लागि रोजगार अवसरहरू सिर्जना गर्नेछ र पश्चिमी राजस्थानमा औद्योगिक विकासलाई ठूलो प्रोत्साहन दिनेछ भन्नुभयो। प्रधानमन्त्रीले जोधपुर विमानस्थलमा नयाँ उद्घाटन गरिएको टर्मिनल भवनले मारवाड़ क्षेत्रमा पर्यटन, व्यापार र रोजगारलाई सुदृढ़ बनाउनेछ भन्नुभयो। उहाँले भन्नुभयो, जोधपुरबाट परिमार्जित उड़ान योजनाको शुरूआतले साना शहरहरू र दुर्गम क्षेत्रहरूमा हवाई सम्पर्क सुधार गर्नेछ।
1: आज राजस्थान में विकास के कई और भी कीर्तिमान स्थापित हो रहे हैं। आज ही जोधपुर में नए एयरपोर्ट टर्मिनल का उद्घाटन किया गया है और मैं सोशल मीडिया में देख रहा था कि नए टर्मिनल का आर्किटेक्चर, इंटीरियर ये सोशल मीडिया में छाया हुआ है। चारों तरफ राजस्थानी राजस्थान दिख रहा है। साथियों, ये मारवाड़ में पर्यटन, व्यापार और रोजगार को नई गति देगा।
0: श्री मोदीले राजस्थान सरकारका विभिन्न विभागहरूमा भर्ती गरिएका लगभग 54,000 नवनियुक्त युवाहरूलाई नियुक्ति पत्र पनि प्रदान गर्नुभयो। यो आकाशवाणी हो। रक्षा मन्त्री राजनाथ सिंहले आज भारतको उत्पादन र प्रविधिमा उल्लेखनीय प्रगतिलाई प्रकाश पार्दै देशको रक्षा निर्यात 38,000 करोड़ रूपियाँ भन्दा बढ़ीको रेकर्डमा पुगेको छ भन्नुभयो। नयाँ दिल्लीमा एक निजी मीडिया संस्थाद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले भन्नुभयो, आर्थिक वर्ष 2013-14 686 करोड़ रूपियाँबाट भएको तीव्र वृद्धिले लगभग 57 गुणा वृद्धिलाई प्रतिविम्बित गर्दछ र मेक इन इण्डिया रक्षा प्लेटफर्महरूमा बढ़दो विश्वव्यापी विश्वासलाई जोड़ दिन्छ। केन्द्रीय गृह मन्त्रालयले पाकिस्तानमा रहेका 23 जना व्यक्तिलाई गैर कानूनी गतिविधि रोकथाम ऐन यूएपीए अन्तर्गत आतंकवादी घोषित गरेको छ। तिनीहरू जैश ए मोहम्मद, लश्कर ए तैयबा र अन्य संगठनहरूसँग सम्बद्ध थिए। मन्त्रालयले भन्यो कि सरकार देश र यसका नागरिकहरूको सुरक्षाका लागि प्रत्येक आतंकी मोड्यूललाई ध्वस्त पार्न प्रतिबद्ध छ। यूएपीए अधिनियममा गरिएको संशोधनले केन्द्र सरकार र अनुसन्धान एजेन्सीहरूको शक्ति विस्तार गरेर भारतको आतंक विरोधी कानूनी ढाँचालाई बलियो बनाएको छ। व्यापक पाइरेसी रिपोर्टहरूमाथि सरकारले मेसेजिङ प्लेटफर्म टेलिग्रामलाई सूचना जारी गरेको छ। आधिकारिक स्रोतका अनुसार सरकारले टेलिग्रामलाई पाइरेटेड फिल्महरू र ओटीटी कन्टेन्ट विरूद्ध तत्काल कदम चाल्न निर्देशन दिएको छ र प्लेटफर्मलाई 15 दिनभित्र कार्यवाही रिपोर्ट दिन पनि भनिएको छ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले खेलौनाको आयातमा तीव्र गिरावट आएको र घरेलु खेलौना बजारको ठूलो हिस्सा अहिले देशमा नै निर्मित उत्पादनहरूले पूरा गरिरहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, विश्वव्यापी खेलौना उद्योगको मूल्य लगभग 120 अर्ब डलर छ भने भारतको हिस्सेदारी 0.2 देखि 0.3% मात्र रहेको छ। नयाँ दिल्लीमा 17 टॉय बिज इन्टरनेशनल बी2बी एक्सपोलाई सम्बोधन गर्दै वहाँले भारतीय खेलौना निर्माताहरूले राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो।
2: मैं मानता हूं कि यहां जो सभी भारतीय स्वदेशी खिलौने बनाने वाली कंपनियां हैं, ये एक प्रकार से भारत के भविष्य को तैयार कर रही हैं और ये विदेश से आने वाले सब खिलौने बच्चों के लिए कितने हानिकारक हो सकते हैं, ये इनोसेंट पेरेंट्स को कभी ध्यान ही नहीं आता। 2020 में माननीय प्रधानमंत्री जी ने अपनी मन की बात में इस बात का उजागर किया था कि भारत के पास इतना टैलेंट है कि हम एक ग्लोबल टॉय हब बन सके, पूरी दुनिया में भारत के खिलौने जाने चाहिए।
0: 40 भन्दा बढ़ी देशहरूको सहभागिताका साथ 4 दिने प्रदर्शनी आजबाट शुरू भएर 7 जूनसम्म जारी रहनेछ। फीफा विश्वकपमा राउण्ड अफ 16 पहिलो म्याचमा आज राति 10:30 टेक्सासको ह्यूस्टनमा क्यानेडा र मोरक्को बीच प्रतिस्पर्धा हुनेछ। राउण्ड अफ 16 अर्को खेलमा प्याराग्वेले अमेरिकाको फिलाडेल्फियामा फ्रान्ससँग खेल्नेछ। खेल बिहान 2:30 शुरू हुने भएको छ। संसदको मनसून सत्र यस महिनाको 20 तारीकदेखि शुरू भएर 13 अगस्तसम्म जारी रहनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले 20 जुलाईदेखि संसदको मनसून सत्र बोलाउने सरकारको प्रस्तावलाई अनुमोदन गर्नुभएको संसदीय मामिला मन्त्री किरेन रिजिजूले आज जानकारी दिए। अब अन्त्यमा सुन्नुहोस् यस बुलेटिनका मुख्य समाचार।

समाचारपछि पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा। र प्रस्तुत गर्न लागिरहेछौ भुटानी कार्यक्रम।

0: अवसन्नहोस्, समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार मनीष कानुबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजस्थानको पचपर्दामा 15,000 करोड रुपियाँभन्दा बढीको विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातमा सिजी सेमी आउटस्टोर सेमी कन्डक्टर संयोजन अनि जाँच केन्द्रको उद्घाटन गर्नुभयो। गृह मन्त्रालयले पाकिस्तानमा 23 जनालाई गैरकानूनी गतिविधि रोकथाम अधिनियम युएपीए अन्तर्गत आतंकवादी घोषित गरेको छ। संसदको मनसुन सत्र यसै महिनाको 20 तारिकदेखि सुरु भएर 13 अगस्तसम्म जारी रहनेछ अनि युक्रेनले रुसको सेन्ट पिटर्सबर्गमा रहेको तेल टर्मिनलमा ड्रोन आक्रमण गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजस्थानको पचपर्दामा 15,000 करोडभन्दा बढीको विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुभयो। यो राज्यमा पूर्वाधार, ऊर्जा, परिवहन र रोजगारी सृजनामा महत्वपूर्ण कोसे ढुङ्गे हो। आफ्नो एक दिवसीय भ्रमणको क्रममा प्रधानमन्त्रीले जोधपुर विमानस्थलमा नयाँ टर्मिनल भवनको उद्घाटन गर्नुभयो। त्यसपछि उहाँले बातलोतारा जिल्लाको पचपर्दामा देशको सबैभन्दा आधुनिक ग्रिनफिल्ड रिफाइनरी र पेट्रोकेमिकल प्लान्ट राष्ट्रलाई समर्पित गर्नुभयो। उहाँले रिफाइनरीको अत्याधुनिक नियन्त्रण कक्षको निरीक्षण पनि गर्नुभयो। श्री मोदीले इन्जिनियरहरू र प्राविधिक विज्ञहरूसँग पनि अन्तर्क्रिया गर्नुभयो। उहाँले इन्धन ट्याङ्करहरूलाई झण्डा देखाएर प्रस्थान पनि गर्नुभयो। प्रधानमन्त्रीले जयपुर मेट्रो चरण 2 को भर्चुअल रूपमा शिलान्यास पनि गर्नुभयो। ग्रिनफिल्ड रिफाइनरी तेल, ग्यास र खनिजहरूको लागि एक औद्योगिक प्रशोधन प्लान्ट हो जुन अविकसित सफा जमिनी स्क्र्याचबाट निर्माण गरिनेछ। सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले पश्चिम एसियामा द्वन्द्वले 21औं शताब्दीको सबैभन्दा ठूलो ऊर्जा सङ्कटलाई जन्म दिएको बताउनुभयो। उहाँले भारतको समयमै निर्यात निर्णय, प्रभावकारी रणनीति र राष्ट्रिय स्रोत साधनको विवेकपूर्ण व्यवस्थापनले देशलाई यो सङ्कट पार गर्न सक्षम बनाएको बताउनुभयो। प्रधानमन्त्रीले धेरै देशहरू इन्धन अभावसँग जुझिरहेको बेला भारतले सङ्कटको सही मूल्याङ्कन गरेर प्रभावकारी रणनीति बनाएर देशको ऊर्जा सुरक्षालाई सुनिश्चित गरेर आफ्नो कूटनैतिक लाभको प्रयोग गरेको बताउनुभयो। श्री मोदीले यस सङ्कटको समयमा भारतको मित्र राष्ट्रहरूसँगको बलियो कूटनैतिक सम्बन्धले महत्त्वपूर्ण भूमिका खेलेको पनि बताउनुभयो। उहाँले पहिला भारतले 25 देखि 26 देशहरूबाट ऊर्जा आयात गर्थ्यो, तर यस सङ्कटको समयमा भारतले यसलाई लगभग 40 देशहरूमा विस्तार गरेको पनि उल्लेख गर्नुभयो। यसले विश्वव्यापी अवरोधहरूको बावजुद निर्बाध इन्धन आपूर्ति सुनिश्चित गरेको छ। श्री मोदीले देश नागरिकहरूको हित सरकारको सर्वोच्च प्राथमिकता रहेको पनि बताउनुभयो। उहाँले भारतले आफ्नो प्रशोधन क्षमता पनि विस्तार गरेर अब विश्वको 4थो ठूलो प्रशोधन राष्ट्र बन्ने पनि बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको चान्दन इन्डिया सेमिकन्डक्टर मिशनलाई प्रोत्साहन गर्नुहुँदै सिजी सेमी आउटस्टोर सेमिकन्डक्टर संयोजन अनि जाँच केन्द्रको उद्घाटन गर्नुभयो। 7,500 करोड रुपियाँभन्दा अधिकको निवेशमा निर्मित यो केन्द्र देशको प्रविधि निर्माण यात्रामा एक महत्त्वपूर्ण कोसे ढुङ्गो हो। एकपल्ट पूर्ण रूपमा सञ्चालनमा आएपछि केन्द्रको वार्षिक 5 अर्ब सेमिकन्डक्टर चिप्स उत्पादन क्षमता हुनेछ। यसले मेमोरी र स्टोरेज समाधानको बढ्दो विश्वव्यापी मागलाई पूरा गर्न पनि मद्दत गर्नेछ। यस अवसरमा बोल्नुहुँदै इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले यस प्लान्टमा उत्पादित चिप्स कार, स्कुटर र विभिन्न औद्योगिक अनुप्रयोगहरूमा प्रयोग गरिने बताउनुभयो। उहाँले यस केन्द्रमा उत्पादित चिप्स जापान, अमेरिका र युरोपमा निर्यात गरिने र भारतीय प्रविधिलाई विश्वव्यापी मान्यता प्रदान गर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीको प्रयासका कारण यो सफलता प्राप्त भएको पनि बताउनुभयो।
2: आज भारत का तीसरा सेमीकंडक्टर प्लांट चालू हो रहा है। माननीय प्रधानमंत्री जी ने 28 फरवरी को पहला प्लांट चालू किया और 31 मार्च को दूसरा प्लांट चालू किया और आज 4 जुलाई को तीसरा प्लांट। जिस तेजी से माननीय प्रधानमंत्री जी ने कैबिनेट में 12 प्लांट अप्रूव किए और 12 प्लांट में से 3 में कॉमर्शियल प्रोडक्शन चालू हुआ, आज दुनिया भर में भारत की सेमीकंडक्टर क्षमता पर एक नया विश्वास उठ खड़ा हुआ है।
1: संसदको मनसुन सत्र यसै महिनाको 20 तारिकदेखि सुरु भएर 23 अगस्तसम्म जारी रहनेछ। संसदीय मामिला मन्त्री किरण रिजिजूले 20 जुलाईदेखि संसदको मनसुन सत्र बोलाउनु

0: सरकारको प्रस्तावलाई राष्ट्रपति द्रौपदी मुर्मूले अनुमोदन गर्नुभएको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री रिजिजूले यो अधिवेशन राष्ट्रिय महत्वका मामिलाहरूमा अर्थपूर्ण बहस, चर्चा र निर्णय लिने कुरामा केन्द्रित हुने बताउनु भएको छ। गुजरातमा चलिरहेको विभिन्न रेल परियोजनाहरूको समीक्षा गरेपछि अहमदाबादमा पत्रकारहरूलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले अहमदाबाद र मुम्बईलाई जोड्ने सम्पूर्ण हाईस्पीड रेल करिडोर 2029 अन्त्यसम्म तयार हुने विश्वास व्यक्त गर्नुभएको छ। मुम्बई अहमदाबाद बुलेट ट्रेन परियोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो अनि गुजरात खण्डमा 80% काम पूरा भइसकेको जानकारी दिनुभयो। सुरतलाई बलिमोरासित जोड्ने पहिलो परिचालन खण्ड आगामी वर्ष खुल्ने सम्भावना रहेको पनि उहाँले बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsGarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अब रहल समाचार। नागरिक उड्डयन मन्त्री राममोहन नायडूले आज संशोधित उडान योजनाको सुरुवातले भारतको क्षेत्रीय कनेक्टिभिटी यात्राको अर्को अध्यायलाई सङ्केत गर्दछ भनी बताउनु भएको छ। श्री नायडूले प्रधानमन्त्री मोदीले 28,840 करोडभन्दा बढीको बजेट विनियोजनका साथ सुरु गर्नुभएको यो योजनाले टियर 2 र टियर 3 सहरहरूमा कनेक्टिभिटीलाई बलियो बनाउने बताउनुभयो। उहाँले यो योजनाले 100 नयाँ विमानस्थल र 200 हेलिप्याडहरूको विकासलाई सहज बनाउने र लाखौँ मानिसहरूको हवाई यात्राको सपना साकार पार्ने साथै उदाउँदो भारतको आकांक्षासँग जोडिने बताउनुभयो। जोधपुर विमानस्थलमा नयाँ टर्मिनल भवनको उद्घाटनको उल्लेख गर्नुहुँदै श्री नायडूले विश्वस्तरीय सुविधाले मारवाड क्षेत्रमा कनेक्टिभिटीलाई बलियो बनाउने बताउनुभयो। यस अतिरिक्त यो सुविधाले राजस्थानमा पर्यटन, व्यापार र आर्थिक विकासको लागि नयाँ बाटो खोल्नेछ। आजदेखि नयाँ दिल्लीमा 17 टायर विच इन्टरनेसनल V2V एक्सपो सुरु भएको छ। 4 दिवसीय एक्सपो यस महिनाको 7 तारिकसम्म चल्नेछ। यस आयोजनामा 40 भन्दा अधिक देशका लगभग देशहरूले भाग लिइरहेका छन्। 17 खेलौना बीच अन्तर्राष्ट्रिय V2V एक्सपोलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले खेलौनाहरूको आयातमा भारी गिरावट आएको अनि स्वदेशी खेलौना बजारमा देशमा बनेको उत्पादको भागीदारी धेरै बढेको बताउनु भएको छ।
1: मैं मानता हूं कि यहां जो सभी भारतीय स्वदेशी खिलौने बनाने वाली कंपनियां हैं, ये एक प्रकार से भारत के भविष्य को तैयार कर रही हैं और ये विदेश से आने वाले सब खिलौने बच्चों के लिए कितने हानिकारक हो सकते हैं, ये इनोसेंट पेरेंट्स को कभी ध्यान ही नहीं आता। 2020 में माननीय प्रधानमंत्री जी ने अपनी मन की बात में इस बात का उजागर किया था कि भारत के पास इतना टैलेंट है कि हम एक ग्लोबल टॉय हब बन सकते, पूरी दुनिया में भारत के खिलौने जाने चाहिए।
0: गृह मन्त्रालयले पाकिस्तानमा 23 जनालाई गैरकानूनी गतिविधि रोकथाम अधिनियम UAPA अन्तर्गत आतंकवादी घोषित गरेको छ। यी व्यक्तिहरू जैस ए मोहम्मद, लस्कर ए तैयबा र अन्य संगठनसित सम्बन्धित थिए। मन्त्रालयले भनेको छ, सरकार देश र नागरिकको सुरक्षाका लागि सबै आतंकवादी मोड्युलहरूलाई समाप्त गर्न प्रतिबद्ध छ। UAPA अधिनियममा संशोधनले केन्द्र सरकार र जाँच एजेन्सीहरूको शक्तिलाई विस्तार गरेर देशको आतंकवाद विरोधी कानून ढाँचालाई बलियो बनाएको छ। यो संशोधनले केन्द्र सरकारलाई संगठन र व्यक्तिगत आतंकवादी घोषणा गर्ने अधिकार दिएको छ। युक्रेनले रुसको सेन्ट पिटर्सबर्गमा रहेको तेल टर्मिनलमा ड्रोन आक्रमण गरेको छ। रुसका अधिकारीहरूले बताएअनुसार वायुरक्षा प्रणालीले सेन्ट पिटर्सबर्ग र वरिपरिका क्षेत्रहरूमा धेरै युक्रेनी ड्रोनहरू ध्वस्त पारेको छ। सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्जान्डर ब्यागलोभले बताएअनुसार आक्रमणकोमा किरोभास्की जिल्ला लक्षित थियो। उहाँले भन्नुभयो, रुसी वायुरक्षा प्रणालीले देशको दोस्रो ठूलो सहर र छिमेकी क्षेत्रमा 72 युक्रेनी ड्रोनहरू खसालेको छ। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले यो अपरेसनलाई रुस विरुद्ध युक्रेनको लामो दूरीको कारवाहीको एक भागको रूपमा वर्णन गर्नुभएको छ। उहाँले भन्नुभयो, युक्रेनको सेनाले बन्दरगाहको तेल डिपो साथै सेन्ट पिटर्सबर्गको तटमा अवस्थित क्रोन्स्टाट टापुमा रहेको सैन्य सुविधालाई लक्षित गरेको छ। यसैबीच रुस कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा पनि भारी आक्रमण भएको छ। फलस्वरूप स्थानीय अधिकारीहरूले नागरिकहरूलाई पेट्रोल बिक्रीमा रोक लगाएको छ। यो समाचार युट्युबमा @AIRGARSING मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजस्थानको पचपर्धामा 15,000 करोड रुपियाँभन्दा बढीको विकास परियोजनाको उद्घाटन र शिलान्यास गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातमा सिजी सेमी आउट स्टोर सेमी कन्डक्टर संयोजन अनि जाँच केन्द्रको उद्घाटन गर्नुभयो। गृह मन्त्रालयले पाकिस्तानमा 23 जनालाई गैरकानूनी गतिविधि रोकथाम अधिनियम युएपीए अन्तर्गत आतंकवादी घोषित गरेको छ। संसदको मनसुन

यसै महिनाको 20 तारिकदेखि सुरु भएर 13 अगस्तसम्म जारी रहनेछ अनि युक्रेनले रुसको सेन्ट पिटरबर्गमा रहेको तेल टर्मिनलमा ड्रोन आक्रमण गरेको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रलाई एफएमएक्स 3.5 मेगाहर्जमा र अब प्रस्तुत गर्न लागिरहेछौँ फिल्म सङ्गीतको कार्यक्रम। त प्रथम गीत लिएका छौँ उदित नारायण अनि अलका याज्ञिकको युगल आवाजमा तेरे नाम फिल्मबाट।

श्रोताले अहिले सुन्नुभयो सुनिधि चौहान अनि साथीहरूको स्वरमा खाकी फिल्मबाट सुन्दै हुनुहुन्छ फिल्म सङ्गीतको कार्यक्रम आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा। अग्रगीत स्वीकार्नुहोस् आतिफ असलामको स्वरमा बजरङ्गी भाइजान फिल्मबाट।

श्रेया घोषालको सुरमा श्रोताले अहिले सुन्नुभयो जिसम फिल्मबाट सुन्दै हुनुहुन्छ फिल्म संगीतको कार्यक्रम आकाशवाणीको खरसाङ केन्द्रबाट अघिल्लो गीत सुन्नुहोस् सुरेश वाटकर अनि आशा भोसलेको युगल आवाजमा परिन्दा फिल्मबाट

यस गीतको अन्तसाथै आजलाई फिल्म संगीतको कार्यक्रम यतिमा नै पूरा गरिन्छ। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अब प्रस्तुत गर्न लागिरहेछौँ पार्वत्य ध्वनि अन्तर्गत रिग्मित लेप्चाको स्वरमा केही लेप्चा गीतहरू।